गरेको पाइएको छ। कोशी प्रदेश सरकारले 6 वर्ष अघि गौरवको आयोजनाका रूपमा गिनाघाट विराटचोक सड़कको काम थालेको थियो। तत्कालीन मुख्यमन्त्री शेरधन राईले 3 वर्षभित्र सम्पन्न गर्ने गरी शुरू गरेको यो सड़क 6 वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्नुले कार्यशैलीमा प्रश्न उठेको छ। चालू आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले यो सड़क सम्पन्न गर्न 1 करोड़ रूपियाँ विनियोजन गरेको छ। यो सड़क अन्तर्गत विराटचोक क्षेत्रमा केही काम गर्न बाँकी देखिएको छ। संवैधानिक व्यवस्था अनुसार साना आयोजना स्थानीय तह, मझौला आयोजना प्रदेश र ठूला आयोजना संघ सरकारले कार्यान्वयन गर्नुपर्ने हुन्छ। संघ र प्रदेश सरकार विभिन्न आयोजना कार्यान्वयनमा चुक्दै गएको पाइएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा यी 4 वटा आयोजना बाहेक 1 अर्ब रूपियाँ बढ़ीका 179 वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। कोशी प्रदेशमा 8 वर्षमा 1 अर्ब रूपियाँ माथिका 4 वटा आयोजना सम्पन्न, 1 अर्ब माथिका 179 आयोजना निर्माणाधीन, 24 आयोजना रुग्ण उपशीर्षकमा, ठूला आयोजना न्यून प्रगति शीर्षकमा नागरिक राष्ट्रिय दैनिकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संसदीय समितिले एलपीजी ग्यासको खपत व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्र्याकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ। बिहिबार सिंह दरबारमा बसेको संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सभापति रहबर अन्सारीले समितिको तर्फबाट यस्तो निर्देशन दिएका हुन्।
2: राष्ट्रपतिमा गवर्नर डेपुटी गवर्नर र संचालकको कार्यकाल तीन वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्व गवर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्यकाल घटाउने निर्णय गरेर केन्द्रीय बैंकलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ।
1: सरकारले विद्युत खरिद सम्झौता पीपीए खोल्ने प्रक्रिया अघि बढ़ाएको छ। पीपीए खोल्न आवश्यक मापदण्ड तयार गर्न नेपाल विद्युत प्राधिकरण संचालक समितिले उपसमिति गठन गरेको हो।
2: वर्षेनी अरबौं रूपियाँ राजस्व संकलन हुँदै आएको चीनसँगको प्रमुख व्यापारिक नाका तातो पानी जोड्ने सड़क क्षेद विच्छेद भएपछि झण्डै महिना दिनदेखि आयात ठप्प छ। चिनिया कम्पनीले सड़क मरमतको काम शुरू नगरेपछि सड़क डिभिजन कार्यालयले जोखिमयुक्त क्षेत्रमा बस्ती सुरक्षालाई प्राथमिकता दिँदै मंगलबारदेखि आफै सड़क खोल्ने काम अघि बढ़ाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट कटौती नगरेको स्पष्ट पारेका छन्। बरू स्वास्थ्य बीमाका लागि गत वर्ष 11 अर्ब रूपियाँ थप गरिएको र चालू आर्थिक वर्षमा समेत 5 अर्ब रूपियाँ बजेट वृद्धि गरिएको उनले जानकारी दिए।
2: जन्म र मृत्यु संस्कारमा चामल जुटाउन ऋण खोज्नुपर्ने जुम्लाका विपन्न परिवारको बाध्यता केही घटेको छ। सरकारले साबिक कर्णालीका 5 जिल्लामा सञ्चालन गर्दै आएको जन्म मृत्यु संस्कारका लागि निशुल्क चामल वितरण कार्यक्रम अन्तर्गत प्रति व्यक्ति 30 किलो चामल उपलब्ध गराउन थालेपछि संस्कारको खाद्यान्न खर्चमा विपन्न परिवारलाई राहत पुगेको हो।
1: नन्दप्रसाद जानुका फाउण्डेशनले आफ्नो तेस्रो ऐतिहासिक पुस्तक दोलखाका लोकनायकहरू सार्वजनिक गरेको छ। बिहिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाको प्रमुख आतिथ्यतामा पुस्तक लोकार्पण गरिएको हो।
2: मुख्य सड़क विस्तारका नाममा घर तथा भौतिक संरचना भत्काइएपछि आर्थिक नगरीका रूपमा परिचित वीरगंज शहर अहिले उजाड़ बनेको छ। सड़क डिभिजन कार्यालय हेटौडाले सड़क सटर र भवनहरू भत्काएपछि त्यहाँको व्यापार व्यवसाय ठप्प भएको छ। गण्डक नहरचोकदेखि वीरगंज भन्सारसम्मको मुख्य सड़कको दुवैतर्फ रहेका पसल तथा कार्यालयहरू भत्काइएका छन्।
1: आफ्ना मागहरू सम्बोधन गर्ने सरकारलाई दबाव बढ़ाउँदै लघु वित्त पीड़ितहरूले माइतीघर हुँदै ललितपुरको पुलचोक स्थित मानव अधिकार आयोग अगाडि धरना दिइरहेका छन्। लघु वित्त संस्थाबाट लिएको ऋणको चर्को ब्याज किस्ता तिर्नुपर्ने दबाव तथा आर्थिक समस्याका कारण पीड़ितहरू थप समस्यामा परेको गुनासो पोखेका छनृ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को डिसो खुशीको कनेक्सन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। लामो समयदेखि गृह युद्धले थलिएको सुडानमा गत वर्षको अन्त्यदेखि थप 2,00,000 भन्दा बढ़ी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्र संघले जनाएको छ। युद्ध र बाढ़ीका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको राष्ट्रसंघको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले बताएको हो। सुडानको काडोफान क्षेत्रको सबैभन्दा ठूलो शहर एल आबेदमा खानेपानी र विद्युत पूर्वाधारलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमण भइरहेका छन्।
2: अब खेल र खेलाड़ीका खबर। अहिले 10 राष्ट्रिय खेलकूद तयारीका लागि कर्णाली प्रदेशमा धमाधम खेल संरचनाहरू निर्माण भइरहेका छन्। नयाँ संरचना निर्माण हुँदै गर्दा यसअघिका राष्ट्रिय खेलकूदले जन्माएका संरचना कतिको उपयोग भएका छन् भन्ने बारे बहस भएको पाइँदैन। राष्ट्रिय खेलकूदका लागि बनेका संरचनामा नियमित खेलकूद गतिविधि हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन। खेल मैदानमा घाँस उम्रिएका छन् भने रंगशाला प्यारापिट खेलाड़ीको पर्खाईमा छन्।
1: अब विचार तथा दृष्टिकोण। विभेद र गरीबीको मारमा अपाङ्गता शीर्षकमा गजेन्द्र बुढाथोकीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। 5.23% घर परिवारले अपाङ्गता र गरीबीको दोहोरो मार बेहोरिरहेका छन्। यसभित्र पनि 3.39% सामान्य अपाङ्गता सहित गरीबी र 1.84% अर्थात लगभग 1,32,000 घर परिवारमा गम्भीर अपाङ्गता सहित निरपेक्ष गरीबी छ। यो 1.84% भनेको राज्यको नजरबाट पूर्ण रूपमा ओझेल पारिएको त्यो वर्ग हो जसले मानक गरीबीको पीड़ासँगै पहुँचयोग्य यातायात, सहायक उपकरण, नियमित औषधि र हेरचाहको ठूलो अतिरिक्त आर्थिक लागत एक्लै बोक्न बाध्य छ।
2: कंग्रेस बाटो बिरायो कि बिथोलियो शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापाको हस्ताक्षरको पार्टी टिकट बोकेर हाई प्रोफाइल नेता प्रक्रियालाई मानेर फागुन 21 निर्वाचनमा होमिए, तर यति बेला देखिएको तिनका विरोधले गम्भीर राजनीतिक तथा नैतिकताको प्रश्न उठाएको छ। अवसरवाद मनोवृत्तिको प्रतिविम्ब देखिन्छ। संगठन हुलले नभई विधि र सिद्धान्तबाट चल्नुपर्ने बुझाइमा कमजोरी पाइन्छ। राजनीतिक दूरदर्शिताको अभाव झल्कन्छ। तिनले समयको माग तथा परिवर्तनका लहर पहिचान एवं स्वीकार गर्न नसक्नु एक लोकतान्त्रिक पार्टीका लागि विडम्बना हो। नेपाली कंग्रेसलाई लोकतन्त्रको पर्याय मानि
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छूटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423189।
9: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियोता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सङ्खुवा सभा।
10: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
11: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
12: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
13: आज 2083 साल भदौ 5 गते शुक्रबार, अगस्त 21 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको नवमी तिथि।
12: सत्रौं वर्ष प्रवेशको अवसरमा दाङको तुलसीपुरबाट संचालित रेडियो हाम्रो पहुँचलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
13: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्र्याकिङ लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव। 4G 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने।
12: एमालेमा सदस्यता नवीकरण 53% संघको कार्यवाहीका बीचमा राप्रपा बागमती प्रदेश सरकारमा सहभागी, गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि।
13: अनावरणको तयारीमा जेन्जी आन्दोलनका 42 सहितको सालिक, फेरि बढ़्यो अण्डाको मूल्य, मापदण्ड तोकेरै खुलाइँदै 4 वर्षदेखि रोकिएको पीपीए।
12: संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह। अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाव बढ़्यो, हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात।
13: र पोखरामा 5 संस्करणको दौड़ प्रतियोगिता हुने, 4,000 सहभागिता जनाउने, 20 एसियन गेम्सका लागि नेपाली खेलाड़ीको तयारी तीव्र।
14: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: साझा खबरको सबैभन्दा शुरूमा संसदीय समितिहरूको बैठक र दिइएको निर्देशनको प्रसंग।
12: प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ग्यास सिलिण्डरको सुरक्षा र व्यवस्थापनका लागि ट्र्याकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको बैठकले प्रत्येक सिलिण्डरको विवरण डिजिटल रूपमा राख्ने निर्देशन दिएको हो। समितिले प्रत्येक सिलिण्डर कहाँबाट आयो, कहिले भरियो र अन्तिम परीक्षण कहिले भयो भन्ने विवरण डिजिटल रूपमा राख्न भनेको छ। त्यसअघि बैठकमा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले ट्र्याकिङ प्रणाली लागू गर्दा ग्यासको दुरूपयोग रोक्न सकिने बताउनुभयो। समितिले घरायसी र व्यावसायिक सिलिण्डरको छुट्टा छुट्टै अभिलेख राख्न पनि निर्देशन दिएको छ भने नेपाल आयल निगमलाई ग्यास वितरण र व्यवस्थापनका समस्या 1 वर्षभित्र समाधान गर्न निर्देशन समेत दिएको छ। यसैबीच प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले नगद वस्तु वा प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी लेखा परीक्षणको दायरामा ल्याउनुपर्ने निर्देशन दिएको समितिका सभापति भरत बहादुर खड्काले बताउनु भएको छ। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता, प्राप्ति, खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख्न तथा सबै स्वायत्त सूचना प्रणालीमा अनिवार्य दर्ता गर्न निर्देशन दिएको हो। त्यसैकै बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण घट्दै गएकाले अब विकासका लागि निजी क्षेत्रको पूँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाइ छ।
13: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएको तर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार संचालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई 7 घण्टासम्म राखेर राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको छ। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित रासोपाको महाधिवेशन उद्घाटनमा समेत अभिव्यक्ति दिनुभएको थियो। यसैबीच राष्ट्र बैंकमा गवर्नर डिप्युटी गवर्नर र संचालकको कार्यकाल 3 वर्ष कायम गर्ने संघीय संसद अन्तर्गत अर्थ समितिको निर्णयले केन्द्रीय बैंकमा अस्थिरता आउने भन्दै पूर्व गवर्नरहरूले असन्तुष्टि जनाएका छन्। अर्थ समितिले कार्यकाल घटाउने निर्णय गरेर केन्द्रीय बैंकलाई अस्थिर बनाउन खोजेको उनीहरूको टिप्पणी छ। समिति बैठकले बिहिबार गवर्नर सहित सबै संचालकको कार्यकाल 3 वर्ष तोक्ने र उनीहरूको कार्यक्षमताका आधारमा सरकार मन्त्री परिषदले थप 2 वर्ष थप्न सक्ने निर्णय गरेको छ। समितिको निर्णय दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाबाट जस्ताको त्यस्तै पारित भए गवर्नर डिप्युटी गवर्नर र 3 जना स्वतन्त्र संचालकको कार्यकाल थप्ने विषयमा 3 वर्षपछि मन्त्री परिषदले निर्णय गर्नेछ। गवर्नरको कार्यकाल घटाउने अर्थ समितिको निर्णय सही नभएकाले संसदले पुनर्विचार गर्नुपर्ने पूर्व अर्थमन्त्री एवं गवर्नर युवराज खतिवडाले बताउनुभयो। विगतका छलफल तथा बहसमा यो संवैधानिक अंगका पदाधिकारीहरूकै सरह 6 वर्ष हुनुपर्छ भन्ने पनि आएको थियो र अन्त्यमा 5 वर्ष मात्र कायम गरिएको उहाँले बताउनुभयो। पूर्व गवर्नर विजयनाथ भट्टराईले आफूलाई मन नपरेको मान्छेलाई गवर्नर बन्न नदिने र राष्ट्र बैंकलाई पनि निश्चित दल वा समूहको रूचि अनुसार चलाउन खोजिएको आरोप लगाउनुभयो। अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकीले भने राष्ट्र बैंकलाई थप बलियो बनाउन गवर्नरको कार्यकाल घटाएर कार्य सम्पादनसँग जोडिएको बताउनुभयो। राम्रो काम गर्नेले थप 2 वर्ष समय पाउने पनि उहाँको भनाइ छ।
12: जेन्जी आन्दोलनमा मृत्यु भएका 42 सहितको शालिग धमाधम निर्माणको काम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको सातबाट स्थित परिसरमा शालिगहरू निर्माण भइरहेका छन्। अनावरणको तयारीमा जेन्जी आन्दोलनका 42 शालिगको काम भइरहेको हो। राष्ट्रिय खेलकुद परिषदको सातबाट स्थित स्विमिङ पूल परिसरमा बनाइरहेका शालिगमा 15 तयार भइसकेका छन् भने बाँकीको फिनिशिङ हुँदैछ। जेन्जी आन्दोलनको वर्ष दिन पारेर 23 भदौमा उद्घाटन गर्ने योजना रहेको छ।
13: नेपाल भूटान बंगलादेश र मालदिव्स बीच मालवस्तु भन्सारमा आइपुग्नु अघि नै सूचना आदान प्रदान गर्ने विषयमा सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमापारीबाट सामान भन्सार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरणहरू आदान प्रदान हुनेछ। यसले गर्दा भन्सार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न, अवैध वस्तुको ओसार पसार नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँच पास गराउन सजिलो हुने भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले सीआईएनसँग बताउनुभयो।
15: भुटान बंगलादेश होइन यिनीहरूसँग अहिले चाहिँ टासेको चाहिँ मालदेशमा भएको मिटिङमा चाहिँ त्यो एग्रिमेन्ट भएको हो। प्री एराइभल चाहिँ एक्सपोर्ट डाटा इन्फर्मेसन सेयरिङ भनेको चाहिँ कस्तो हुन्छ भने भन्सार रूपमा चाहिँ सामानहरू भन्सार पोइन्टमा नआउँदै त्यो डाटाहरू इन्फर्मेसन हुन्छ र उहाँहरूले डिक्लेयर गर्नुहुन्छ। त्यो डाटासँग डिक्लेयर गरेको डाटाहरूको चाहिँ भेरिफाई गर्दाखेरि यसको एक्युरेसी चाहिँ बढी हुन्छ क्या। उहाँहरूले घोषणा गरेको र प्री एराइभल इन्फर्मेसनसँग चाहिँ त्यागी गर्दाखेरि चाहिँ सही डिक्लेयर हुन्छ र सही डिक्लेयर हुँदाखेरि सही भन्सार आसो आउँछ र वस्तुमा चाहिँ बजारमा पनि सही वस्तु सही मूल्यमा आइसकेपछि कम्पिटिसन पनि वृद्धि हुने र सही रूपमा चाहिँ वस्तुहरू कन्जम्सन गर्न उपभोक्तालाई पनि राम्रो हुन्छ।
12: नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको 14 बैठक देहरादूनमा जारी छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ 10 गजा जीपीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमीन सम्बन्धी विवरण संकलन लगायतका विषयमा छलफल केन्द्रित छ। तर बैठकको चासो सीमा विवाद समाधान भन्दा पनि सीमा व्यवस्थापनमै केन्द्रित हुने देखिएको छ। लिम्पियाधुरा कालापानी र सुस्ताको विवाद समाधानका लागि छुट्टै राजनैतिक तथा कूटनीतिक पहल आवश्यक रहेकाले कार्यदलको बैठकले ती विषयमा ठोस निर्णय गर्न सक्ने सम्भावना सीमित रहेको टिप्पणी समेत भइरहेका छन्। पूर्व परराष्ट्र मन्त्री प्रदीप ग्याउलीले बैठकलाई औपचारिक रूपमा सीमित नगरी सीमा क्षेत्रमा देखिएका व्यापारिक समस्या र भोगाधिकारका विषयमा निर्णय गर्नुपर्ने बताउनु भएको छ। लामो समयदेखि कायम रहेको नेपाल भारत सीमा विवाद समाधानका लागि यस बैठकले कस्तो भूमिका खेल्न सक्छ, सीआईएनसँग कुरा गर्दै भारतका लागि नेपालका पूर्व राजदूत लोकराज बराल,
16: अब सीमा छलफल गरिसके त्यसको कार्यान्वयन कसरी गर्ने, सम्भव भएसम्मलाई सिमानालाई न्यूनतम विवादास्पद बनाउने, अब सम्भव भएसम्म, अब उहाँले लिम्पिया धुराको कुरा त म उठाउन सक्दिनँ, लिम्पिया धुरा लेखेको कुरा चाहिँ, तर अरू त कुरा त सुल्टाउन सकिन्छ नि त, त्यो कुरा पनि सुल्टाए हुने हो, त्यो पनि अब मिटिङ हुन्छ, फेरि अर्को मिटिङमा फेरि यस्तै कुरा हुन्छ, यस्ता मिटिङ कति भए कति संयुक्त विषय सिनियर प्रधानमन्त्रीको संयुक्त विषयमा कति कुरा हाल्या हुन्छ त्यो पनि हुँदैन, जसलाई हाम्रो चाहिँ दुईटैतिरको गल्ती चाहिँ छ, सक्रियता चाहिँ तल्लो स्तरबाट गराउनु पर्छ, तल्लो स्तरबाटै यो समस्याहरू सुल्टाउनु पर्छ।
17: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वृद्धावस्थाका बारेमा बनाइने धारणा र तयारीले पार्ने सकारात्मक प्रभाव
18: आफूलाई सचेत बनाउँछ नि त, जब तपाईँ मेन्टली बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
12: एमालेमा सदस्यता नवीकरण 53% संघको कार्यवाहीका बीचमा रापरपा बागमती प्रदेश सरकारमा गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरको असन्तुष्टि लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
20: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
19: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ
20: स्वतन्त्र उजुरी संयन्त्र आईआरएम, हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
19: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
20: irm.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
21: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएन द्वारा जारी सन्देश।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
22: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
23: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
21: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
23: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
21: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 11,000 बचतकर्ताको 1.5 अर्ब हिनामिनामा मुछिएका तामाङलाई एमाले बनायो मन्त्री शीर्षकको खबर प्रकाशित छ। यसलाई टिकराज थामी र पोस्टराज अधिकारीले लेख्नु भएको छ। बिना विभागीय मन्त्री बनाइएका ज्ञानबहादुर तामाङ आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय नै लिने लबिङमा भनेर लेखिएको छ। त्यस्तै गरेर कांग्रेसको क्रियाशील सदस्यता जहिले किचलो, बाह्रौं महाधिवेशनदेखिको क्रियाशील सदस्यता विवाद अझै सुल्झिएन शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मापदण्ड तोकेर खुलाइदै 4 वर्षदेखि रोकिएको पीपीए शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। प्राधिकरणका संचालक साईको नेतृत्वमा बनाएको समिति 7 दिनमा मापदण्ड बनाउनु पर्नेछ। नेपाल विद्युत प्राधिकरणले करिब 4 वर्षदेखि रोकिएको विद्युत खरिद बिक्री सम्झौता पीपीए खुलाउने भएको छ। प्राधिकरणको पहिलो पटक मापदण्ड समेत तोकेर पीपीए खुलाउने प्रक्रिया अघि बढ़ाएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको बिहिबारको बैठकले पीपीए खोल्नका लागि मापदण्ड बनाउन संचालक र सदस्य अंशु किरण शाहीको संयोजकत्वमा 5 सदस्यीय उपसमिति गठन गरेको छ भने फागुन 2079 यता पीपीए ठप्प रहेको थियो। उपसमितिमा विद्युत विकास विभागका उपमहानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सीडी शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य र प्राधिकरणका व्यापार शाखाका निर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ। फेरि बढ़्यो अण्डाको मूल्य शीर्षकमा अर्को खबर छ। नेपाल लेयर्स कुखुरा पालक संघले बिहिबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अण्डाको समर्थन मूल्य बढ़ाएको छ। चितवनलाई आधार मानेर संघले निर्धारण गरेको नयाँ मूल्य अनुसार एक्सएल आकारको अण्डाको मूल्य प्रति क्रेट 590 रूपियाँ पुगेको छ। त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा विद्युत खरिद प्रणालीमा विश्व बैंकको शंका पछि प्याकेज 2 को टेण्डर रद्द शीर्षकको खबर पनि प्रकाशित छ भने कृषि, पशु, पंक्षी तथा जड़ीबुटी बीमामा नयाँ व्यवस्था, अब बीमाको प्रिमियरमा 50% र 80% मात्रै अनुदान शीर्षकमा अर्को खबर प्रकाशित छ।
1: कान्तिपुर दैनिकमा पहिरोबाट विस्थापितको बास स्वास्थ्य चौकीमा राहत बाटोमै अलपत्र शीर्षकमा काशीराम डाँगीले रोल्पाबाट लेख्नु भएको खबर छापिएको छ। थबाङ गाउँपालिका 5 उवाको कोटल 12 पहिरो गएको 8 दिन बितिसक्दा पनि राहत सामग्री पीड़ितसम्म पुर्याउन सकिएको छैन। उहाँ पुग्ने सड़क नै पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएकाले खाद्यान्न, लत्ता कपड़ा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका हुन्। पहिरोपछि मानिसले आउजाउ समेत गर्न पाएका छैनन्। 13 जनाको ज्यान जाने गरी रोल्पाको थबाङ 5 कोटल 12 गएको पहिरोले 10 परिवार विस्थापित भएका छन्। एमालेमा सदस्यता नवीकरण 53% मात्र शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेको पाइएको छ। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गत वर्षसम्म एमालेमा 6,86,748 सदस्य रहेका थिए। नागरिकतामा छोराले हस्ताक्षर गरेपछि गदगद भइन् मोतीकला शीर्षकमा महेश केसीले रूकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका 7 की मोतीकला ओलीको नागरिकता पानीमा परेर च्यातिएको थियो। एउटा सरकारी कामका लागि सक्कली नागरिकता आवश्यक पर्ने भएपछि मोतीकलालाई त्यसको प्रतिलिपि निकाल्ने पर्ने भयो। उहाँ आवश्यक कागजात सहित बुधबार बिहानै सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय पुग्नुभयो। नागरिकता जारी गर्ने ठाउँमा हुनुहुन्थ्यो उहाँकै छोरा केशव। सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत मोतीकलाका छोरा केशवले आफ्नै आमाको नागरिकतामा रातो कलमले हस्ताक्षर गरिदिनु भएको हो। भित्रीपन्नामा छापिएको खबर पनि रहेको छ। बीपी राजमार्गको धुलीखेल भकुण्डेवेसी खण्ड दुई लेनमा स्तरोन्नति गरिँदै शीर्षकमा विमल खतिवडाले लेख्नुभएको हो। बाढ़ीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट 8 मिटरसम्म अग्लो पर्खाल उठाएर सड़क बनाउन लागि उल्लेख गरिएको छ। महिना दिनदेखि तातोपानी नाका ठप्प भएको बारेमा अनिस तिवारीले सिन्धुपाल्चोकबाटै लेख्नु भएको खबर छापिएको छ। केन्द्रको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा शीर्षकमा खबर छापिएको छ। बागमती प्रदेश सरकारमा राप्रपाका 3 जना मन्त्री बनेपछि पार्टीभित्र विवाद सर्किएको छ। एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपा केन्द्रीय कमिटिले पार्टीबाट निकालिसकेको घोषणा गरेको छ। सरकारमा सहभागितालाई लिएर राप्रपाका प्रदेश सांसदहरू पनि विभाजित भएका छन्। किरण थापा मगर नेतृत्वको मन्त्री परिषदमा राप्रपाबाट 3 मन्त्री, संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने राप्रपा केन्द्रीय समितिको निर्णय भएको छ। नागरिक दैनिकमा क्यान्सर जितेर पनि सक्रिय शीर्षकमा पवित्रा सुनारले लेख्नुभएको खबर छापिएको छ भने एल निनोको जोखिम घटाउन राष्ट्रिय योजना शीर्षकमा श्रीराम सुवेदीले लेख्नुभएको छ। सुपर एलनिनोका कारण नेपालमा पर्न सक्ने खडेरी, पानीको अभाव, कृषिसँगै जलविद्युत उत्पादनमा आउने गिरावट, अन्य विपदको जोखिम कम गर्न सरकारले सुपर एलनिनो राष्ट्रिय आकस्मिक योजनाको मस्यौदा तयार पारेको उल्लेख गरिएको छ। अब 10 अर्बमा इन्धन डिपो शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर पनि छापिएको छ। इन्धन आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमले चितवनको लोथरमा करिब 10 अर्ब रूपियाँको लगानीमा आधुनिक इन्धन डिपो निर्माण शुरू गरेको उल्लेख छ। आर्थिक कारोबार दैनिकमा 4G 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याउने शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। झोलुङ्गे पुल बगेपछि तुइनमा जाजरको डोल्पाको यात्रा शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर छ। भेरी करिडोर सड़क खण्डको जाजरकोट नलगाड नगरपालिका 10-11 बीचमा रहेको ताक्सु गाड झोलुङ्गे पुल बगेपछि अस्थायी तुइनका भरमा 3 जिल्लाका स्थानीय बासिन्दा यात्रा गर्न बाध्य रहेका छन्। अनि अन्नपूर्ण पोस्ट दैनिकमा डोजरले भत्काएको बास निराशाले खोसेको सास शीर्षकमा शिवप्रसाद ढुंगानाले लेख्नु भएको खबर छ। वैदेशिक रोजगारीको भयावह चित्र, अघिल्लो वर्षको तुलनामा दोब्बर विदेशीको बारेमा पनि किरण अधिकारीले लेख्नु भएको छ। चीनी चामल र तेलको मूल्यमा झेल, अनुगमनमा सरकारी बिमेल शीर्षकमा भवनाथ प्याकुरेलले लेख्नु भएको खबर छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। भारतले संयुक्त राष्ट्र सुरक्षा परिषदको वर्तमान संरचनाले बदलिदो विश्वको राजनैतिक तथा भू राजनैतिक वास्तविकता प्रतिविम्ब गर्न नसकेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ। विकासोन्मुख मुलुक र ग्लोबल साउथको प्रतिनिधित्व बढ़ाउन माग गर्दै सुरक्षा परिषदको कार्यविधि सम्बन्धी खुला बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघका लागि भारतको थाई नियोगका कार्यवाहक राजदूत योजना पटेलले सन् 1945 यता विश्वमा ठूलो परिवर्तन आएको र संयुक्त राष्ट्रसंघको सदस्य संख्या 4 गुणाले बढ़िसकेको बताउनु भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध विनाशकारी आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिएपछि विश्व बजारमा तेलको मूल्य बढ़ेको छ। ट्रम्पको अभिव्यक्तिसँगै अमेरिकी पूर्व समय अनुसार 2.54% बढ़ेर करिब $94 प्रति ब्यारेलमा पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो जुलाईको अन्त्य यताकै सबैभन्दा उच्च मूल्य हो। यता अमेरिका र इरान बीच भएको समझदारी पत्र लागू रहेको 60 दिनको अवधिमा स्टेट अफ हर्मुज हुँदै खाड़ीबाट बाहिरिएको तेलको प्रभाव झण्डै 3 गुणाले बढ़ेको छ। यो अवधिमा करिब 37 करोड़ 40 लाख ब्यारल तेल खाड़ीबाट बाहिरिएको हो र लामो समयदेखि गृहयुद्धले थलिएको सुडानमा गत वर्षको अन्त्यदेखि थप 2 लाख भन्दा बढ़ी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। युद्ध र बाढ़ीका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसंघको इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशनले बताएको हो। सुडानको कोर्डोफान क्षेत्रको सबैभन्दा ठूलो शहर एल ओदेबमा खानेपानी र विद्युत पूर्वाधारलाई लक्षित गरी निरन्तर ड्रोन आक्रमण भइरहेका छन्।
1: साझा खबरमा अब खेल खबर। पोखरामा राइट टू प्रोटीन रन 2026 आयोजना हुने भएको छ। आगामी 3 असोजमा हुने 5औं संस्करणको दौड़मा 4,000 भन्दा बढ़ी धावक सहभागी हुने आयोजकले बताएको छ। जापानको आइची नागोयामा आयोजना हुने एसियाकी सबभन्दा ठूलो खेलकुद मेला 20औं एसियन गेम्स एसियाड शुरू हुन 1 महिना बाँकी रहँदा नेपाली खेलाड़ीहरूले पनि तयारीलाई तीव्रता दिएका छन्। ओलम्पिक काउन्सिल अफ एसिया ओसीए र आइची नागोया एसियन गेम्स आयोजक समितिले सेप्टेम्बर
3: 2019 अक्टोबर 4 हुने एसियाको सबभन्दा ठूलो बहुखेलकुद प्रतियोगिता 20 एसियन गेम्स शुरू हुन लागेको छ। इंग्लिश प्रीमियर लीग 2026-27 को नयाँ सीजन आजदेखि शुरू हुँदैछ। साबिक विजेता आर्सेनलले घरेलु मैदानमा नवप्रवेशी कोभेन्ट्री सिटी विरूद्धको खेलसँगै नयाँ सीजनको इंग्लिश प्रीमियर लीग शुरू हुन लागेको छ। र आज नेपालले पनि प्रतिस्पर्धा गर्न गइराखेको छ। विशेषतः अस्ट्रेलियाको नर्थन टेरिटोरीमा शुक्रबार आजबाट शुरू हुन लागेको टप एण्ड टी20 श्रृंखलाको लागि नेपाली खेलाड़ीहरू पनि तयार रहेका छन्। ट्रफीसँग तस्विर खिचाउँदै नेपाल ए टोलीका कप्तान अनिल कुमार शाहले आफूहरूले जित्ने गरी प्रतिस्पर्धामा उत्रने बताउनुभयो। नेपालले पहिलो खेलमा आज एन्ट्री स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ।
4: ज्येष्ठ नागरिक मैत्री भौतिक संरचना निर्माणमा कसरी ध्यान दिने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: मात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब ज्येष्ठ नागरिक लक्षित संरचना निर्माण र पूर्व तयारीको कुरा। घर बारी पाखा पखेरामा बनाइने संरचनालाई ज्येष्ठ नागरिक मैत्री बनाउनु पर्ने धारणा र विश्वव्यापी अभ्यासका बारेमा साथी सुशीला श्रेष्ठले ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसेसँग कुराकानी गर्नुभएको छ।
2: मैले एकचोटि बनाएको घरले जिन्दगी भरको लागि काम गरोस् भन्ने कन्सेप्ट छ। यो चाहिँ कतिपय आर्किटेक्टसँग रिलेटेड कुराहरू हो। जुन त्यो भर्याङ बनाइन्छ बुढेसकालमा पनि त्यो सिडीहरू चढ्न सजिलो हुने किसिमको होस्, अनि शौचालय जुन बनाइन्छ शौचालयमा सकभर चाहिँ कम चिप्लिने होस्, त्यहाँ बसिसकेपछि उठ्नलाई सजिलो होस् भनेर त्यो साइडमा त्यो किसिमको स्ट्यान्डहरू राखेको, त्यसपछि पकाउने चुलोहरू पनि तलमाथि गर्दाखेरि गाह्रो हुन्छ, सकेसम्म जुन बसिरहेको एउटा फ्ल्याट छ त्यसैमा नै त्यो सबै कुराहरू होस्, यो पाटोहरूलाई यसमा चाहिँ समेटिएको हुन्छ।
3: घर बनाउँदाखेरि छोराको लागि बनाइन्छ, बुहारीको लागि, छोरीको लागि, सबैको लागि बनाइन्छ, तर आफ्नै लागि बुढोलीमा बसे कोठासम्म हुँदैन भन्ने कुरा पनि गर्नुभएको थियो कि यो चाहिँ नेपालमा चाहिँ कस्तो छ यसको?
2: पछिल्लो समयसम्मको लागि हामीले सोच्ने गरेका छैनौ, हामीले वर्तमानलाई सोचेर बनाउने गरेका छौ। पछिल्लो समयमा अलिकत यो होम मोडिफिकेसन यो कुराहरू चाहिँ आइराखेको छ, कसरी आफ्नो घरलाई चाहिँ मोडिफाई गरेर त्यो उमेर अनुसारको त्यसलाई सजिलो बनाउने भन्ने कुराहरू चाहिँ आइराखेको छ। मैले मेरो वृद्धावस्थालाई सोचेर अहिलेदेखि मेरो घर त्यस्तो बनाउने भनेर चाहिँ
3: हामी बुढो हुन्छु भने कल्पना नै हुँदैन जस्तो पनि लाग्छ कति बेला।
2: होइन, तैले काहीँ कल्पना नगर्नु र आफूलाई सकेसम्म म चाहिँ बुढो भएको छैन भन्ने फिलिङ गर्नु फेरि सकारात्मक कुरा हो, त्यो चाहिँ सकारात्मक हो, त्यसले सकारात्मक ऊर्जा दिन्छ। मैले कहिले काहीँ एमफिल पीएचडी वालाहरूलाई विद्यार्थी भनौ कि त्यो सहकर्मी भनौ ती साथीहरूलाई पढाउने क्रममा के भन्छु भन्दा, तपाईँ आफू म चाहिँ बुढो हुन्न है भन्ने सोच राख्नुहोस् है, सकेसम्म आफूलाई जवान देखाउने प्रयास गर्नुहोस्, त्यसको लागि आफ्नो शरीर पनि त्यही अनुसार मेन्टेन गर्नुहोस्, लवाई पनि त्यही अनुसार मेन्टेन गर्नुहोस् भन्छु कि। त्यो पाटो चाहिँ राख्नु त राम्रो हो, आफूलाई सचेत बनाउँछ नि त। जब तपाईँ मेन्टली बुढेसको लागि म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने अचानक हुने समस्याबाट हुने पीड़ा र तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
3: नेपालमा कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था अनुसन्धान अनुसार?
2: अब यो त 3 करोड़ जति जनसंख्या छ, त्यसको लगभग 10% जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ भनेको लगभग 30 लाख ज्येष्ठ नागरिक हुनुहुन्छ, र अनि जन्मिने बच्चा को संख्या घट्दै जाँदा माथिल्लो उमेर सम्मको भनेको 60 वर्ष भन्दा माथिको त्यो बढ्ने अनुपात चाहिँ तीव्र छ।
4: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: ग्यास सिलिण्डर सुरक्षा र व्यवस्थापनका लागि अनलाइन ट्यापिङ शुरू गर्न सरकारलाई संसदीय समितिको निर्देशन। विदेशी सहयोगलाई राष्ट्रिय बजेट र सरकारी कोष प्रणालीबाटै परिचालन गर्न सार्वजनिक लेखा समितिको सुझाव। 4G 2500 टावर थपिँदै 5 शहरमा 5G पुर्याइने।
4: एमालेमा सदस्यता नवीकरण, 53% मात्रै। संघको कार्यवाहीका बीच राप्रपा बागमती प्रदेश सरकारमा गवर्नरको कार्यकाल घटाउने निर्णयमा पूर्व गवर्नरहरूको असन्तुष्टि।
1: अनावरणको तयारीमा जेएनजी आन्दोलनका 42 सदस्य सहितको शालिक। अण्डाको मूल्य फेरि बढ़्यो। वैदेशिक रोजगारीको भयावह चित्र। अघिल्लो वर्षको तुलनामा दोब्बर नेपाली विदेशी।
4: संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको वर्तमान संरचना सुधार गर्न भारतको आग्रह। अमेरिकी राष्ट्रपतिको धम्कीपछि विश्व बजारमा तेलको भाउ बढ़्यो। हर्मुजबाट झण्डै 3 गुणाले तेल आयात।
1: र पोखरामा 5औं संस्करणको दौड़ प्रतियोगिता हुने।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
0: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।

अख्तियारको काममा सरकारले अवरोध गरे आवश्यक कार्यवाही गर्न राष्ट्रपति सभापति लामी छानेको सुझाव, संवैधानिक आयोगहरूले निर्वाध काम गर्न पाउनुपर्ने धारणा, कंग्रेस महाधिवेशन रोक्न माग गर्दै अदालत जाने देउवा पक्षको निर्णय, आज रिट दायर गर्ने तयारी, संस्थापन पक्षद्वारा भने केन्द्रीय अनुशासन समितिको बैठक आह्वान, चिनिया सीमावर्ती जिल्लाका स्थानीय अस्थायी सीमा बजार खुल्ने प्रतीक्षामा, उपभोग्य सामान सहज नहुँदा सर्वसाधारण मर्कामा, इरानमाथि थप आर्थिक दबाव बढ़ाउने अमेरिकाको तयारी, इरानसँग व्यापार गर्ने देशलाई समेत कड़ा आर्थिक कार्यवाही गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी, र यस वर्षको यूएस ओपन टेनिसमा कीर्तिमानी 10 करोड़ 80 लाख डलर पुरस्कार राशि।

0: सजिलै ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई. नागरिकता भए पुग्छ. हरेक घरको खुसी घर घरमा एलजी. एलजी लाइफ गुड.
1: दैनिक रु 197मा ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
3: नमस्कार. कान्तिपुर टारीका साथमा पूजनी र म श्रीकृष्ण. शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट.
4: प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ. प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा हिजो अख्तियार काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो. सत्तारूढ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएको तर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राखेका थिए. अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार संचालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध न पुर्याउने पनि उनले बताएका छन्. लामिछानेले भनेका थिए, अख्तियारको सम्पूर्ण टीमलाई म भन्न चाहन्छु कि हाम्रो नेतृत्वको सरकारबाट कुनै कमजोरी भएको रहेछ र त्यसले तपाईहरूको काम कार्यवाहीमा कुनै अवरोध सृजना भएको रहेछ भने त्यसको स्पष्ट आधार र कारण भए यहाँहरू आफ्नो ढंगले त्यसलाई कार्यवाहीको प्रक्रियामा अगाडि बढ़ाउन सक्नुहुन्छ. त्यस्ता कोही मान्छे संलग्न भएका रहेछन् र तपाईहरूसँग आधार र कारण छन् भने हाम्रो कुनै पनि किसिमको दवाब प्रभाव हुने छैन. अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई स्वच्छ र स्वस्थ रूपमा निर्वाध काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको पनि उनले बताए. प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई आषाढ 1 मा बोलाई 7 घण्टासम्म राखी राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको थियो. यस विषयमा प्रधानमन्त्री शाहले 7 अषाढमा चितवनमा आयोजित रासोपाको महाधिवेशन उद्घाटन कार्यक्रममा अभिव्यक्ति दिएका थिए. उनले भनेका थिए, निहु खोज्दै गर्दा अख्तियारलाई 5 घण्टा सोधपूछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने 5 घण्टा मात्रै होइन 5 वर्षसम्म राखेर सल्लाह गरिन्छ. हामी नियमभन्दा बाहिर जाँदैनौं. यस विषयमा अख्तियारले औपचारिक रूपमा बोलेको थिएन.
3: कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले 15 महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने निर्णय गरेको छ. देउवा पक्षको नेतृत्व सम्हालेका नेता शशांक कोइरालाको महाराजगंजस्थित निवासमा हिजो बसेको बैठकले अदालत जाने निर्णय गरेको नेता एनपी साउतले बताए. यता संस्थापन पक्षले केन्द्रीय कार्य समितिको बैठक मार्फत बुधबार तोकिएको मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ. देउवा पक्षको सहमतिका लागि तल्ला तहका अधिवेशनको तालिकामा भने केही संशोधन गरिएको छ. संशोधित कार्यतालिका अनुसार वडा अधिवेशन भदौ 26 गतेबाट शुरू हुनेछ भने 16 देखि 19 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका राखिएको छ. महाधिवेशनका अन्य प्रक्रिया भने शुरू भइसकेका छन्. सर्वोच्च अदालतले कंग्रेस विवादमा यसअघि आफैले गरेको फैसला पुनरावलोकनका लागि 21 साउनमा आदेश दिएपछि देउवा पक्षले त्यसको अन्तिम टुंगो नलागेसम्म महाधिवेशन रोक्नुपर्ने माग गर्दै आएको छ. उनका अनुसार आज रिट दायर गर्न नभ्याउने भएकाले भोलिसम्म अदालतमा रिट दर्ता हुनेछ. अदालतको अन्तिम फैसला आउनु अघि नै महाधिवेशन गर्ने हो भने देउवा पक्षको नेतृत्व स्वीकार गर्नुपर्ने दृष्टिकोण देउवा पक्ष नेताहरूको छ. गत 29 देखि 31 साउनसम्म भएको देउवा पक्षीय भिराले पनि पूर्व सभापति देउवाकै नेतृत्वमा 15 महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो. अदालतको पुनरावलोकनमा अन्तिम फैसला नआउँदासम्म गगन थापा नेतृत्वले महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने देउवा पक्षको तयारी छ. यसैबीच नेपाली कंग्रेस संस्थापन पक्षले आजका लागि केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ. आज बिहान 11 बजेका लागि बैठक आह्वान गरिएको हो.
4: रोल्पाको थवाङ गाउँपालिका पाँच उवाको कोटलबारामा पहिरो गएको आठ दिन बितिसक्दा पनि राहत सामग्री पीड़ितसम्म पुर्याउन सकिएको छैन। उवा पुग्ने सड़क नै पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएकाले खाद्यान्न, लत्ता कपड़ा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका छन्। पहिरोपछि मानिसको आउजाउ समेत अवरूद्ध छ। लायन्स क्लब अफ रोल्पा, रोल्पाली सेवा समाज, आईएनएफ लगायत संघ संस्थाले संकलन गरी पठाएका राहत सामग्री सुन छहरीको मावाङ, पोवाङ, फुलिवन लगायतका स्थानमा राखिएका छन्। ती सामग्री कोटलबारासम्म पुर्याउन मात्रै करिब 200 भरिया आवश्यक पर्ने वडाध्यक्ष बुद्धिघर ती मगरले बताएका छन्। उनले भने सड़क अवरूद्ध भएकाले दाताले पठाएका सबै सामग्री कोटलबारा ल्याउन सकिएको छैन। सड़क धेरै ठाउँमा भत्किएको पुरिएको छ। तत्काल गाड़ी चल्ने सम्भावना छैन। भरिया पाउन पनि मुस्किल छ। वडाध्यक्ष घरती मगरका अनुसार सुलिचौरदेखि उवासम्मको सड़कमा पहिरोले क्षति गरेको हो। अहिले स्थानीय जनप्रतिनिधिले गाउँमै पीड़ितका लागि सहयोग जुटाइरहेका छन्। थवाङ गाउँपालिका, स्थानीय र आफन्तले उपलब्ध गराएको खाद्यान्न तथा अन्य सामग्रीबाट पीड़ितको आवश्यकता परिपूर्ति गरिरहेको वडाध्यक्ष घरती मगरले बताएका छन्।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्य सम्पादन समिति बैठकले एमाले नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कार्यवाही गरेको हो। पार्टी निर्णय विपरीत समर्थन गरेकाले पार्टीको साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट समेत पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङदेनले भने,
5: पार्टीले बारम्बार निर्देशन दिँदाखेरि पनि त्यो निर्देशनको उल्लंघन गर्दै प्रदेशसभा संसदीय दलका नेता प्रदेशसभा सदस्य उद्धव थापाले पार्टीको तर्फबाट समर्थन छ भन्ने पत्र बुझाएकोमा निजलाई चाहिँ हिजै अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो र समयमा जवाब समेत नदिएको र उक्त समर्थन फिर्ता पनि नलिएको सन्दर्भमा आज बसेको कार्य सम्पादन समितिको बैठकले उद्धव थापालाई पार्टीको साधारण सदस्य
6: र प्रदेशसभाको सदस्यबाट समेत
5: पदमुक्त गर्ने सिफारिश गर्ने निर्णय गरेको छ।
3: सरकार निर्माणमा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाभित्र चरम विवाद उत्पन्न भएको हो। उद्धव थापाले भने दलको नेताको हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र समर्थन कायम रहने बताउँदै आएका छन्। यसैबीच राप्रपाका नेता कमल थापाले बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता थापालाई गरिएको कार्यवाहीप्रति आपत्ति जनाएका छन्। राप्रपाको कार्य सम्पादन समितिको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता थापाले उद्धव थापालाई जबरजस्ती कार्यवाही गरेको भन्दै आफ्नो असहमति रहेको बताए।
7: बागमती प्रदेश संसदीय दलको नेतालाई अनुशासनको कार्यवाही गर्ने जबरजस्ती निर्णय गर्नुभयो। हामीले पर्याप्त त्यस सम्बन्धमा छलफल हुनुपर्छ, अध्ययन गर्नुपर्दछ र त्यसको साथसाथै पार्टीको विधान, नियम, नीति र पद्धति अनुसार निर्णय गर्नुपर्छ भन्ने हाम्रो विनम्र आग्रह थियो। तर त्यो आग्रहलाई लच्याउँदै जबरजस्ती जुन निर्णय लागिएको छ यसको विपक्षमा म छु र म लगायत कतिपय साथीहरूले यो नोट अफ डिसेन्ट विमति
4: एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेका छन्। देशव्यापी अभियानमा श्रावणसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गत वर्षसम्म एमालेमा 6,86,748 सदस्य थिए। भदौको जेएनजी आन्दोलनपछि एमाले नेतृत्वप्रति असन्तुष्ट तथा अवसर नपाएका कार्यकर्तालाई समेट्ने नीति नहुँदा र युवाका लागि ठाउँ नहुँदा सदस्यता नवीकरण गर्नेको संख्या घटेको नेताहरूको भनाइ छ। फागुनको चुनावमा एमाले मात्र नभई सबै वामपन्थी दलले कमजोर जनमत पाएका थिए। एमाले 25 सीट र नेकपा 17 मात्र सेट जितेर संसदमा प्रतिनिधित्व गर्ने वामपन्थी दल बनेका थिए। वामपन्थी दलहरूको जनमत खस्किनुमा वैचारिक आधार, वर्गीय सरोकार र जनतासँगको सम्बन्ध बिर्सेर सत्ता, अवसर, गुटबन्दी र सुविधामा केन्द्रित हुनु मुख्य कारण रहेको विश्लेषकहरूले औल्याएका छन्। पार्टी नेतृत्वले लिने नीति र कार्यशैलीले सामान्य सदस्यको मनोविज्ञान निर्धारण गर्ने राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेल बताउँछन्। एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा र नहुँदा लिएको नीति सदस्यका लागि उत्साहजनक नभएको उनको भनाई छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: चीनसँग सीमा जोड़िएका नेपालका हिमाली जिल्लाका स्थानीय यस वर्ष पनि अस्थायी सीमा बजार खुल्ने प्रतीक्षामा छन्। हुम्ला, मुगु र डोल्पाका स्थानीयका लागि यस्ता बजार दैनिक उपभोग्य वस्तु खरिद तथा स्थानीय उत्पादन बिक्री गर्ने महत्वपूर्ण माध्यम हुन्। चीनबाट खाद्यान्न, लत्ता कपड़ा र आवश्यक सामग्री ल्याउन सहज हुने भएकाले स्थानीय बजारमा निर्भरता बढ़ी छ। तर चिनिया पक्षबाट बजार सञ्चालनको मिति तय नहुँदा स्थानीय मर्कामा परेका छन्। थप विवरण सहित सुर्खेत सहकर्मी कृष्ण प्रसाद गौतमले तयार पारेको एक सामग्री अबको पालोमा।
1: मुगुको मुगुम कार्मारुङ गाउँपालिका दुई मुगु गाउँका छिरिङ लामा झण्डै दुई दशकदेखि चिनिया खाद्यान्न, लत्ता कपड़ा र उपभोग्य सामग्री निर्भर छन्। हरेक वर्ष साउन भदौमा नेपाल चीन सीमा स्थित हयाजिमारमा लाग्ने 15 दिने व्यापारिक मेला हाटमा यर्सा लगायतका जड़ीबुटी बिक्री गरी त्यही रकमले उपभोग्य सामग्री खरिद गर्ने गरेका छन्। उनले भने, हामीलाई त सदरमुकाम पुग्ने पनि एकतर्फी रूपमा 3 दिन लाग्छ। त्यहाँको सामान पनि महँगो, त्यसमा ढुवानी भाड़ा पनि अचाक्ली। चिनिया हाट नगई वर्षभरिको परिवारको खर्च जोहो गर्न गाह्रो हुन्छ। चीनतिर एक दिनमा पुगिन्छ, सामान पनि सस्तोमा पाउँछ, ढुवानी पनि सजिलो। गत वर्ष 14 देखि 29 साउनसम्म हाट लागेको थियो। यो वर्ष भदौ लागिसक्दा पनि हाट लागेको छैन, तर लामा अझै पनि हाट खुल्ने प्रतीक्षामा छन्। डोल्पाको श्री फोक्सुण्डो तीनका कर्मा छिरिङ गुरूङ र उनको परिवारलाई पनि अत्यावश्यक खाद्यान्नका लागि हाटकै भर पर्नु परेको छ। उनले भने, अत्यधिक चिसो र सिंचाई असुविधाका कारण गाउँमा वर्षमा एक बाली वा उवा भन्दा केही फल्दैन। त्यो उत्पादनले 3 महिना खान पनि पुग्दैन। सदरमुकाम जाँदा एकतर्फी 3 दिन हिँड्नुपर्छ। सड़क सुविधा नहुँदा खचड़ मार्फत ढुवानी गर्नुपर्छ। त्यसैले नेपाली चामल उपभोग गर्दा अत्यधिक महँगो मारमा परेका छौ। गाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपो भए पनि वर्षमा एकपटक चामल आउने भएकाले चिनिया खाद्यान्नको भर पर्नु परेको हो। सदरमुकाम दुनैमा 30 किलोको एक बोरा चामलको मूल्य 2500 देखि 3000 रूपियाँसम्म छ। सदरमुकाममा किनेको सामान प्रति किलो 90 रूपियाँसम्म ढुवानी भाड़ा तिरेर खचड़मा ल्याउनुपर्छ। त्यसमा व्यापारीले फाइदा पनि जोड्छन्। उनले भने, त्यसैले गाउँमा आएको चामल झण्डै दोब्बर मूल्यमा 6000 रूपियाँसम्ममा खरिद गर्न बाध्य छौं। तर चिनिया चामल 800 देखि 1000 रूपियाँ प्रति बोरा पाइन्छ भने गाउँसम्म एकै दिनमा पुर्याउन पनि सकिन्छ। चीनसँग सीमा जोड़िएका हुम्लाको नामखा, मुगुको मुगुम कार्मारङ तथा डोल्पाको डोल्पो बुद्ध, छार्काटोसाङ र सेफोक्सुण्डो गाउँपालिकाका स्थानीय हरेक वर्ष सीमा क्षेत्रमा लाग्ने तिब्बती हाट बजारमै निर्भर हुने गरेका छन्। यो वर्ष हुम्ला सीमा स्थित लिलोङमा 14 देखि 25 साउनसम्म चिनिया अस्थायी हाट बजार लागिसकेको छ। तर दुई जिल्लाका बासिन्दा भने मुगु सीमा स्थित हयाजिमार र डोल्पाको सीमा स्थित मरेमलामा अस्थायी हाटको प्रतीक्षामा छन्। फोक्सुण्डो गाउँपालिका 4 का छेवाङ गुरूङले भने, तिब्बती हाट लागे वर्षभरिको खाद्यान्न जुटाउन सहज हुन्छ, हाम्रो उत्पादनले पनि सहजै बजार पाउँछ। उनका अनुसार कृषि उत्पादन न्यून हुने सीमावर्ती क्षेत्रका स्थानीयको मुख्य पेसा जड़ीबुटी संकलन र पशुपालन हो। स्थानीयले त्यही हाटमा यर्सा, गुम्बु, पाँचौले, जटामासी लगायतका जड़ीबुटी र घिउ, छुर्पी, च्याङ्रा, भेड़ाको उन लगायत स्थानीय उत्पादन बिक्री गर्छन् भने खाद्यान्न, लत्ता कपड़ा लगायत दैनिक उपभोग्य सामान पनि खरिद गर्ने गर्दछन्। डोल्पा चीन सीमा स्थित मरेमलामा गत वर्ष 25 साउनदेखि 5 भदौसम्म हाट लागेको थियो। तर यो वर्ष समय घर्किए पनि चिनिया पक्षले कुनै जानकारी नदिएको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन्। उनले भनिन्, हाट बजारका लागि चिनिया पक्षकै एकलौटी निर्णय हुने हो। हामीले सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्छौ। स्थानीय तहका जनप्रतिनिधिले पनि पहल गरिरहनु भएको छ। हाम्रो तर्फबाट हाट बजार बारे पहल गर्न गृह मन्त्रालयमा पत्राचार गरिएको छ। हाट खुल्ने भएपछि स्थानीयलाई जिल्ला प्रशासनले अस्थायी पास जारी गर्ने उनले बताइन्। गत वर्ष 2200 जनाका लागि पास जारी गरिएको थियो। सड़क सुविधा नहुँदा पालिकाका स्थानीय वर्षौंदेखि चिनिया खाद्यान्नमै निर्भर रहेको डोल्पाबुद्ध गाउँपालिकाका अध्यक्ष कर्मा छोइवेल गुरूङले बताए। उनले भने, सदरमुकामसम्म त गाड़ी चल्छ, तर त्यसभन्दा माथि खचड़ र पैदल यात्राकै भर हो। कठिन भूगोलका कारण सदरमुकाम आउजाउ गर्न एकतर्फी 4 दिन लाग्छ। चीन सीमामा भने 1 दिनमै पुग्न सकिन्छ। दुई देशको सीमा व्यापार 15 दिने हाट बजारमै सीमित रहेको उनी बताउँछन्। वर्षभरिकै लागि नाका खोली पालिकाको जनजीवन धेरै रूपमा सहज हुने उनको भनाइ छ। अस्थायी हाटमा स्थानीय उत्पादन र जड़ीबुटी

0: ले राम्रो भाव पाउने भएकाले स्थानीयहरू प्रतीक्षामा बस्ने गरेका छन्। नाकामा चिनिया व्यापारीहरूले अस्थायी रूपमा पाल टाँगेर दैनिक उपभोग्य सामान बिक्री गर्ने र स्थानीय उत्पादन किन्ने गरेका छन्। चिनिया हाट खुले यर्साले राम्रो मूल्य पाउने आशा गरेको डोल्पबुद्ध चारका पेम्बा भोटेले जनाए। गत वर्ष उनले 28 लाख रूपियाँ प्रति किलो यर्सा बिक्री गरेका थिए। उनले भने सड़क सुविधा भए पनि सदरमुकामबाटै चामल ल्याउन सकिन्थ्यो। अहिले त खच्चडमा बोकाएर ल्याएको खाद्यान्न दुई गुणा महँगोमा उपभोग गर्नुपर्दछ। चीनबाट ल्याएको चामल किन्न पनि सस्तो र ढुवाने पनि सजिलो हुने गरेको छ। नेपाली बजारमा जडीबुटी बिक्री गर्दा भाव नपाइने र ठाउँ ठाउँमा जाँच छुटपुर्जी लगायतको झन्झट बेहोर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। नेपाली जडीबुटी भारत पठाउनुभन्दा चिनिया व्यापारीलाई बेच्दा भाव पाइने गरेको उनले बताए। हुम्लाको हिल्सा, मुगुको नाक्चे नागला, डोल्फाको मरिम र क्याटो चीन सीमासँग जोड़िएको छ। सन् 1915 सीमा क्षेत्रका स्थानीयले चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध स्थापित गरेको मुगुम कार्मरोङ गाउँपालिकाका अध्यक्ष छेरिङ क्याप्ने लामाले बताए। उनले भने तर यो सम्बन्ध हाट बजारमै सीमित छ। स्थायी रूपमा नाका खुलेर चीनसम्म सड़क सुविधा भए पनि त्यसको समग्र फाइदा कर्णालीलाई हुने देखिन्छ। चीनसँग सड़क जोड्ने गरी गमगढ़ी नाक्से नागला सड़कको काम 2062 फागुनदेखि शुरू गरिए पनि अहिलेसम्म 18 किलोमिटर मात्र पूरा भएको लामाको भनाइ छ। 68 किलोमिटरको सो सड़क जोड़िए कर्णालीबाट चीन जोड्ने सबैभन्दा छोटो सड़क यही हुने उनको भनाइ छ। चीनको सिगात्से काउन्टी अन्तर्गत डोङमाङ प्रान्तका अधिकारीहरूसँग हाटबजार लगाउन पहल भइरहेको से फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्बा वाङसेन गुरूङले बताए। हाटबजार खोल्न आवश्यक सहजीकरणका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको मुगुका प्रमुख जिल्लाधिकारी पोषण राज भण्डारीले बताए।
1: परराष्ट्र मन्त्री श्री शिर खनालले साउदी अरबमा कार्यरत नेपाली श्रमिकको उचित पारिश्रमिकको विषयमा आवश्यक ध्यान दिन साउदी पक्षलाई आग्रह गरेका छन्। नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मोनैखिरसँग हिजो परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा परराष्ट्र मन्त्री खनालले नेपाली श्रमिकको उचित पारिश्रमिकका विषयमा चासो राखेका हुन्। साउदी अरबमा कार्यरत केही नेपाली श्रमिकले आफूले गरेको कामको उचित पारिश्रमिक प्राप्त नगरेको भन्ने रिपोर्टप्रति खनालले चासो व्यक्त गर्दै त्यस्ता विषयमा आवश्यक ध्यान दिन साउदी पक्षलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनालले पश्चिम एसिया क्षेत्रमा देखिएको द्वन्द्वमा साउदीले आफ्नो नागरिक सहित नेपाली श्रमिकको सुरक्षा र संरक्षणका लागि अपनाएका सुरक्षा तथा सुरक्षात्मक उपायप्रति धन्यवाद व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा नेपाल साउदी अरबबीचको द्विपक्षीय सम्बन्ध, उच्च स्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण र आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो।
2: सूर्यविनायक धुलीखेल सड़क 6 लेनमा विस्तार भइरहेको छ। बीपी राजमार्ग अन्तर्गत भकुण्डेवेसीदेखि नेपाल थोकसम्मको 30.5 किलोमिटर सड़क भने 2 लेनमा स्तरोन्नति गरिँदैछ। यसअघि सो सड़क 5.5 मिटरको मात्र थियो। असोज 2081 बाढ़ीले सड़कमा क्षति गरेपछि पूरै खण्ड स्तरोन्नतिका क्रममा छ। राजमार्गको शुरू बिन्दु र बीचमा पर्ने 20.5 किलोमिटरको धुलीखेल भकुण्डेवेसी सड़क भने अझै साँगुरो छ। घुम्ती धेरै छन् जसकारण यस सड़क खण्डमा दुर्घटनाको जोखिम बढ़िरहेको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताएका छन्। उनले भने धुलीखेलदेखि भकुण्डेवेसी खण्ड बाढ़ीले क्षति गरेको क्षेत्रभित्र पर्दैन। मोड़ धेरै छन्। सड़क नै 5.5 मिटरको छ। यस खण्डको स्तरोन्नतिका लागि गत आर्थिक वर्षमै स्रोत सहमति माग गर्दै अर्थ मन्त्रालयमा पठाइएको सड़क डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। बाढ़ीले क्षति गरेको भकुण्डेवेसीदेखि नेपालथोकसम्मको खण्डमा अहिले सड़क बनाउने काम भइरहेको छ। बाढ़ीबाट थप क्षति हुन नदिने गरी खोलाको तहबाट 8 मिटरसम्म अग्लो वाल उठाएर सड़क बनाइँदैछ। काभ्रेतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढ़ाइएको हो। 2 लेनमा निर्माण भइरहेको राजमार्गको भकुण्डेवेसीदेखि 400 बेसीसम्म 11 किलोमिटर खण्डको ठेक्का लामा नवकान्तिपुर जेवीले लिएको छ। पुनः ब्रेकको पालो।

काँचबजारीमा अब आर्थिक समाचार. वर्षेनी अरबौं रूपियाँ राजस्व संकलन हुँदै आएको चीनसँगको प्रमुख व्यापारिक नाका तातो पानी जोड्ने सड़क क्षतविक्षत भएपछि झण्डै महिना दिनदेखि आयात ठप्प भएको छ. चिनिया कम्पनीले सड़क मर्मतको काम शुरू नगरेपछि सड़क डिभिजन कार्यालयले जोखिममुक्त क्षेत्रमा बस्ती सुरक्षालाई प्राथमिकतामा राख्दै मंगलबारदेखि आफै सड़क खोल्ने काम अघि बढ़ाएको छ. दशैं नजिकै गर्दा नाका कहिले खुल्छ भन्ने अनिश्चितताले व्यापारी तथा ढुवानी व्यवसायको चिन्ता बढ़ाएको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य शारदा प्रसाद पराजुलीको भनाइ छ. दशैंका लागि ल्याउनुपर्ने सामान समेत ढुवानी हुन नसक्दा व्यवसायी थप चिन्तित बनेका छनृ.

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले इरानमाथि थप कड़ा आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने कुनै पनि देशलाई समेत कड़ा आर्थिक कार्यवाही गर्ने चेतावनी दिएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले आगामी अगस्त 24 नयाँ प्रतिबन्धको विस्तृत योजना सार्वजनिक गर्ने बताएका छन्। इरानलाई आर्थिक रूपमा कमजोर बनाउन तेल खरिद, रकम स्थानान्तरण र समुद्री व्यापारमा संलग्न देश तथा संस्थामाथि कार्यवाही गर्ने अमेरिकी तयारी छ। अमेरिकाले यसअघि पनि लामो समयदेखि इरानमाथि प्रतिबन्ध लगाउँदै आएको छ, तर इरानले वैकल्पिक व्यापारिक माध्यम र सैडो जहाज मार्फत प्रतिबन्ध छल्दै आएको विज्ञहरूको भनाई छ। इरानमाथिको नयाँ अमेरिकी दबाव कति प्रभावकारी हुन्छ भन्ने कुरा चीन, टर्की र इराक जस्ता देशले अमेरिकी प्रतिबन्धमा कस्तो प्रतिक्रिया जनाउँछन् भन्नेमा निर्भर रहने बताइएको छ।
3: कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने इंग्लिस प्रिमियर लीग ईपीएल फुटबलमा एक्सट्रीम इनर्जी ड्रिंक प्रमुख प्रायोजक बनेको छ। यसका लागि कान्तिपुर मीडिया ग्रुप र एक्सट्रीम इनर्जी बीच सम्झौता भएको छ। सम्झौतामा कान्तिपुर मीडिया ग्रुपका मार्केटिङ नायब महाप्रबन्धक सागर केसी र एक्सट्रीम इनर्जीकी बिजनेस हेड सोनी राणाले हस्ताक्षर गरेका छन्।
2: र यस वर्षको यूएस ओपन टेनिसमा ग्रान्ड स्लाम
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाङ्गासिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
10: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98400।
11: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
5: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
6: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
5: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
5: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
5: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: होटल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
5: डिजाइनर सुमन ठटाल, 98-6-15-39-444
7: र 0-29-5-90-155।
8: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ तार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
4: सम्पर्क नम्बर 98-60-96-40-00
3: र 98-19-32-76-75।
11: श्री हिमालय किरण पब्लिक क्याम्पस, खादबारी 7, नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी साथ नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत चार वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
12: उपलब्ध सुविधाहरू: एक, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
13: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा सात नयाँ बजार संखुवा सभा, फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खबर खुशीको खबर खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295-75-267, मोबाइल 97655-86460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
6: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
9: शंका सभावे पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295-90-667 र 98-420-22-667।
10: सेतो घर घरको आँगन पुग्छ फेरो फेरो।
11: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले सङ्खुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 029590155।
1: More style, more design. Total Tailors.
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
7: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000900062।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
10: यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्नु आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
15: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 9842082776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी 1 बुदसुक बाटो दूरसञ्चार जाने बाटो।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
19: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
19: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
19: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सुती एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सुती एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
19: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
19: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
19: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
19: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली,
7: सम्पर्क 0294040084 र 9804045870।
20: आयो सबको घर घरमा।
21: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
21: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842057841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
23: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
24: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
25: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
26: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
25: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
26: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
27: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
26: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
27: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
26: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
27: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
26: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
27: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
26: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
27: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
26: थप जानकारीको लागि 029562061,
27: 029573315
26: र 98520601177
27: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
26: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
27: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँचबारीमा सेवा दिइरहनु भएको छ।
26: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
27: हाम्रा सेवाहरू
26: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
27: दाँत खोल्ने, दाँत सफा गर्ने,
26: दाँतको एक्सरे गर्ने,
27: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
26: झिक्न मिल्ने आरपीडी लगाइने,
27: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
26: बाङ्गो टिङ्गो दाँत मिलाइने,
27: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
26: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
27: सम्पर्क नम्बर 029590667 र 98422667।
28: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, हातबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029-560-400 र 98-5-20-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
9: सिधा रूपमा तपाईँले हामीलाई सम्पर्कमा रहेर हामीसँग भएका विभिन्न जानकारीहरू लिन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छु। कार्यक्रममा ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

0: आजमिति 2083 साल भदौ महिना हो। भदौ महिनाको आज 5 गते, आज शुक्रबार। तदनुसार ईस्वी सन् 2026 आज अगस्त 21 तारीक नेपाल सम्मत 1146 गुल्लाथ रौद्रनाम सम्वत्सर श्री सूर्य आज दक्षिणायन वर्षा ऋतु श्रावण शुक्ल पक्ष परम पवित्र पावन दिन आज नवमी 45 घड़ी 23 पला रात्रिको 11:47 मिनटसम्म अनुराधा नक्षत्र 19 घड़ी 39 पला दिनको 1:29 मिनटसम्म इन्द्रयोग 3 घड़ी 53 पला बालअपकरण 13 घड़ी 4 पला आज आनन्दाजीकोमा भने राक्षस युग रहेको छ। आजको दिनमानको समय 32 घड़ी 23 पला बिहान सूर्य उदय 5:37 मिनटमा भएको थियो भने साँझ सूर्यास्त 6:35 मिनटमा रहनेछ। आज विशेष गरी थकाली फालो पर्व आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। अबको यो जानकारी सहित अब तपाईँलाई जानकारी गराउँ। अब तपाईँलाई आजको तपाईँको राशिफल र राशिफल भन्दा पहिले आजको अबको क्रममा ग्रह गोचर सूर्य यतिखेर सिंह राशिमा रहेका छन्। चन्द्रमाको अवस्था यतिखेर वृश्चिक राशिमा छन् भने मंगल ग्रह मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्क राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा भने तपाईँलाई जानकारी गराउँ कि तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ, तपाईँको राशिले के भन्छ, तपाईँको राशिफलले आजको दिनलाई कसरी बताउँछ, तपाईँका मेष आदि बार राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेहरूको लागि आजको दिनमा राम्रो छ, पराक्रमी युग छ, मन उत्साहित रहनेछ। आजको दिनमा गरेका कामबाट पनि एकदम मन प्रसन्नता रहने आजको राशिमा संकेत छ। आफ्नो गोप्य कुराहरूलाई सुरक्षित राख्नु तपाईँको लागि राम्रो रहन सक्छ। प्रेममा सफलता मिल्नेछ। छोटो यात्रा त सुखद होला, तर लामो यात्रा आज रिक्त तिथि भएकाले नगर्दा राम्रो हुन्छ। मन भारी हुन सक्छ। शत्रुको पक्षमा आज अरूले बोलिदिँदा आफूलाई खिन्नता बोध रहनेछ। आफ्ना भनाउँदाहरू पनि आज शत्रु भएर निक्लिँदा मन अतिरञ्जित रहनेछ। एक्लोपनको महसुस हुन्छ। लग्नमा बृहस्पति छ। आजको दिनमा धार्मिक क्षेत्रमा रोचे बन्नुको साथमा पीठहरूको कुनै पनि देवालयहरूको दर्शन गर्ने सौभाग्य प्राप्त रहन्छ। अचानक घरमा अतिथिहरूको आगमनको योग राशि कर्कटलाई संकेत छ। काममा पूरा सफल नभए पनि आंशिक लाभ भने लिन सकिने योग रहेको छ। मन भारी रहनुका साथसाथमा प्रेम प्रेमीका बीचमा भने सम्बन्ध सुधार रहनेछ। गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पारिवारिक रमझममा दिन व्यतीत राशिमा संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 601
2: लागि पनि सम्झन सक्नुहुन्छ।
0: मन अति प्रसन्न रहनेछ। काममा अवरोध नआउने खालका योगहरू छन्। मान सम्मानमा वृद्धि हुन्छ। नयाँ खेलाड़ीहरूको लागि पनि शुभ रहनेछ भने पठन पाठनमा रुचि वृद्धि रहनेछ।
2: वृश्चिक राशि,
0: तपाईँको सोच परिवर्तन हुन सक्छ। नयाँ कामको लागि आज अलिकति केही धैर्य गर्नुहोला, अन्यथा कामहरूबाट सकारात्मक हुनेछ। नयाँ कामको धारणी गर्नुभन्दा पूर्व जानकारीहरूसँग सल्लाहमा अगाडि बढ़नु राम्रो मानिन्छ। धार्मिक क्षेत्रमा रुचि नबढ़नाले काममा अलिकति केही ढिला सुस्ती पनि हुन जाने योग र सम्भावना छन्। वृश्चिक राशिले ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नु शुभ हुन्छ। तपाईँको सोच परिवर्तन रहन सक्छ। आजको दिनमा केही पेटको समस्या र टाउको समस्याले मान्छेलाई निकै तनावग्रस्त गराउन सक्छ। औषधि मूल्यवर्धन खर्च हुन्छ। पारिवारिक सम्बन्धहरू छुटिन सक्छन्। आजको दिनमा विशेष ख्याल नगरे कामबाट अतिरञ्जित हुनुपर्ने खालका योग रहेका छन्। यतिखेर सातौं घरको बृहस्पति हुँदा दम्पत्य जीवनबाट सुख छ, प्रेममा पनि सफलता मिल्नेछ। यात्रा गर्दा शुभ रहनेछ। कुनै पनि काम थारणी गर्नु पूर्व भगवान गणेशको नाम संकीर्तन गरेर आजको दिन अगाडि बढाउनुहोला। मकर राशिको लागि दिन सुखद बन्दैछ। कुम्भ राशिको लागि मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको युग राम्रो छ। आँटेका थाकेका कामबाट पनि सुखद बन्न सक्छ। कुम्भ राशिको लागि विशेष ध्यान दिनु, शुभ हुने योग छ। आजको दिनमा पञ्चम स्थानको बृहस्पति आफ्नो स्वामी भएकाले पठन पाठनमा सुधार हुन्छ। सन्तानबाट नयाँ र खुशीका समाचार सुन्न पाउँदा मन हर्ष र गदगदमा रमाउने दिन छ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष जानकारी हामी दिने तपाईलाई प्रयास गरिरहेका छौं। फटाफट रूपमा तपाईसँग ढिलो नगरिकन हामी प्रत्यक्ष रूपमा फोनमा कुराकानी गर्दै तपाई र तपाईँको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं। तपाई हामीलाई सीधा रूपमा प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जानकारीहरू लिन चाहनुहुन्छ भने सम्पर्कमा आउन सक्नुहुन्छ। दुईटा नम्बर छन्, 98453 97658 र 98142673601 सीधा रूपमा सम्पर्कमा हामी रहनेछौ र हामी तपाईसँगका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहन्छौ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग रहन्छौ अनि तपाई जहाँबाट सुन्दै हुनुहुन्छ सनातन रेडियो नेटवर्कमा केही कमेन्टहरू छोड्नु भयो भने पनि हामी त्यसको पनि यहाँबाट ख्याल गर्नेछौ र कसले के कमेन्ट गर्नुभएको छ हामी हेर्ने प्रयास गरिरहन्छौ। हामी प्रत्यक्ष रूपमा जानकारी हामी तपाईँलाई दिने प्रयासमा छौं। यतिखेर आफ्नो अनि आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म विशेष गरी तपाईँको बारेमा र तपाईँहरूसँग भएका विशेष चर्चा र परिचर्चाहरू भने गर्ने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनु भएको छ, हामी फटाफट फोनमा तपाईँहरूसँग कुराकानी गर्छौं। कृपया फोन गर्दा फटाफट रूपमा प्रत्यक्ष रूपमा कुराकानी गर्नुभयो भने तपाईँलाई हाम्रो कुराकानी अवश्य मेवा रहनेछ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, राधे श्याम कहाँदेखि बोल्दै हुनुहुन्छ? ए प्रभु, उहाँको फोन डिस्कनेक्ट भयो, हामीसँग उहाँको कुराकानी भने हुन सकिरहेको छैन। हामी तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहन्छौ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं र हामी प्रत्यक्ष रूपमा तपाईसँग कुराकानी गर्दा आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको चर्चा अनि परिचर्चाहरू भन्ने गर्ने प्रयासमा छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ? राधे श्याम हजुर।
1: हेलो,
0: राधे राधे
1: राधे राधे राधे।
0: रेडियोको भलमलाई सामे गर्नु नभए फोन काटिन्छ है। ए हजुर
1: हजुर, लो मैले भोलम बन्द गरेको रो।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ अहिले?
1: म भोजपुर जिल्लाको यो सरनन्द नगरपालिका कुदा काउले पाएखाबाट गुरु।
0: हजुरको शुभ नाम?
1: मेरो विष्णु प्रसाद घिमिरे।
0: विष्णु प्रसाद घिमिरे, तपाईँको गाउँमा आउने भनेको साहित्य जुरेन?
1: हजुर, खै के गर्नु, म एकजनाले बोलाएर हुँदो रहेछ गुरु।
0: होइन, बोलाउनु दाजुले बोलाउनु भएको छ तर आउने साहित्य मिल्दैन, कहिले के मिल्दैन कहिले के मिल्दैन के।
1: हाम्रो नेपाल डाँडा कुरा काउलेमा यता तुम्लिङ टाढो हुँदै आउनु न।
0: तुम्लिङ टाढोबाट पारिपट्टि आउनु पर्यो होइन, झोलुङ्गे पुल तरेर।
1: हजुर, कात्तिके पुल तरेर, हजुर, तुम्लिङ टाढोबाट
0: कात्तिके पुल तरेर पारिपट्टि आएर सरल आएर डिङ्लामा आएपछि सबैजना आउनुहुन्छ।
1: हजुर हजुर, डिङ्लामा आएपछि हामी आउँथ्यौँ गुरु।
0: आउने कुरा चाहिँ हुँदैछ, अब अलिकति यहाँ थोरै ज्यानलाई सन्चो भइरहेको छैन, अब यही महिनामा आउने कि भन्ने पनि अलिअलि कुरो भएको थियो। अलिकति फेरि मलाई प्रायः जस्तो यो म धेरै दिनैभरि खट्नुपर्ने भएकाले धेरै कामको भार पर्छ, त्यही भएर अलिकति मलाई सन्चो भएन।
1: हजुर,
0: आउन सक्ने सम्भावना बढी हुन्छ। ल ठिक छ, अहिले
1: त्यो सरनन्द गुरुको विषयमा केही सुन्नु भएको होला नि? हाम्रो त एउटा प्रचलित हो नि त, हाम्रो सरनन्द नगरपालिका त
0: हो। हो, मलाई थाहा छ, सबै कुरा थाहा छ, त्यही भएर त्यहाँ आउने भन्ने कुरा चाहिँ हो। अलिकति आउने मेसो मिलेको छैन, ठिकै छ, आउँला। आउँदाखेरि रेडियोमा जानकारी गराइहाल्छौँ, तपाईँहरू रेडियो सुनिरहनुहुन्छ, सबैले सुन्नुहुन्छ, पाटोको सबै
1: हामीहरू यो संस्था सबै एफएम सुन्छौँ सर। हाम्रो भोजपुर अलिक हाम्रो अब भोजपुर जिल्ला भए पनि उताको लाग्दैन हाम्रोतिर।
0: अहिले त भोजपुर एफएम त बन्द नै भइसक्यो।
1: हजुर,
0: ल ठिक छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा?
1: मेरो आफ्नै बारेमा गुरु, यो जिज्ञासा राख्न मैले पहिलेदेखि नै जम्टा गरेको, आज चाहिँ मलाई जुरो मौका पर्यो गुरु।
0: लु भन्नु त।
1: मेरो 2024 साल
0: हजुर
1: वैशाख 28 गते
0: हजुर
1: बिहिबारको राति शुक्रबारको बिहान 4 बजेको जन्म
0: ठिक 4 बजे हो
1: हजुर
0: कुन जिल्लामा
1: भोजपुर जिल्ला हो गुरु
0: के बारको राति के बारको बिहान भन्नुभयो अरे
1: बिहिबारको राति शुक्रबारको बिहान
0: कति गते राति कति गते बिहान
1: हजुर यो 28 गते बिहिबारको राति
0: हजुर
1: 29 गते शुक्रबारको बिहान 4 बजेको
0: राशिको नाम वेद कुमार वेद प्रकाश हो
1: हजुर म त मेरो त वृष राशि चिनामा बनाइदिएको रहेछ अब त्यतिखेरको खै के गर ज्योतिषले सर
0: त्यही त वृष राशि त वृष नै हुन्छ वेद प्रकाश नाम आउँछ
1: वृष राशि नै हुन्छ गुरु
0: हजुर तपाईँको सबैभन्दा पहिले म भनिदिइहाल्छु लग्नमा राहु र सूर्य परेको छ राहु सूर्यले सूर्य ग्रहण युग लाग्छ अकालमा कोही मान्छेको मृत्यु भएको छ घरमा भन्छ यसले के छ
1: अकालमा मृत्यु त खोइ अब झाझुटे बिमारले मम्मी पनि जानुभएको बाबा पनि जानुभएको पुराण त हामीले लाएको गुरु अब यो शास्त्र सम्बन्धी धर्म सम्बन्धी त हामी चासो राख्ने मान्छे हो अब त्यो नटरेको हो कि के
0: भएको
1: गरेर डुबेर होइन डुबेर गरेर यस्तो होइन अचानक अचानकमा जानुभएको
0: अनि अचानक भनेको अकाल त हो नि होइन भोलि उमेर पुगेर 70 वर्षमा अथवा 60 वर्ष कटेर 65 तिर बर्नु बरु अकाल नहोला तर पहिले नै त्यस्तो भयो भने अलिक त्यसलाई अकालै मान्नु पर्यो घरमा पितृको दोष ठूलो छ तपाईँको घरको आगो बाल्ने कोड चाहिँ ठ्याक्कै पूर्व उत्तरमा छ अरे हो
1: हजुर मेरो यता हजुर पूर्व उत्तर हजुर
0: अनि किन राखेको त अनि किन राखेको त त्यहाँ
1: मेरो यता दक्षिणपट्टि उत्तर आँगन टोयलेट पर्यो अनि मिलेन सर अनि मैले यतापट्टि
0: सबै तपाईँको घरको नि तपाईँको घरको सबै कुरो बिग्रेको छ सबैका एउटा पनि कुरो तपाईँको घरको वास्तु मिले होइन धेरै कुरामा समस्या छ वास्तुले गर्दा तपाईँको मन असाध्य उदार रहन्छ तपाईँको तपाईँको आफ्नै पनि परिवारसँग कुरो मिल्दैन
1: हजुर मिल्दैन
0: तपाईँको आफ्नै छोराछोरीसँग पनि कुरो मिल्दैन तपाईँको एउटा घरमा एकजनाले अन्तर्जातीय बिहा गर्छन् कसले गरेको छ कि गफ गर्ने होला
1: छोराले गरिसकेर नाति जन्मिसक्यो
0: के ल्याए
1: यो माझी अरे राय माझी कि माझी खोइ के हो
0: तपाईँ के छरी अरे
1: म त घिमेरे जैसी बाहुन
0: अनि माझी भए पनि माझी ल्याए राय माझी भए पनि राय माझी ल्याए भनेपछि त अन्तर्जाति भयो त
1: अन्तर्जाति नै जनजाति नै आएन बरु
0: अब जे भए पनि अब तपाईँले अनि यति भन्दा पनि तपाईँ अब सप्ताह लाउन मन लाग्दैन है मेरो जिन्दगी के गर्नु
1: लाउन मन लागिरहेको छ नि गुरु जुरेर जुर्नु पर्यो नि त सायद आउनु पर्यो नि त गुरु
0: सायद आइसकेको छ तपाईँलाई फेरि पनि भनिदिन्छु तपाईँको घरमा राम्रोसँग सप्ताह नलगाइकन नि
1: हजुर
0: भोलि तपाईँको त्यही घरबाट त्यही परिवारबाट त्यही सतीशबाट अपाङ्ग छोराछोरी जन्मिन सक्ने सम्भावना छ
1: गुरु सप्ताह त हामीले लायौँ तर यसरी मठ मन्दिरमा अलिक वरपर आफ्नै जग्गा भित्र लाग्यो आँगनमा लाइएन त्यो नटरेको हो गुरु
0: अब यस्तो क्या सप्ताह लाउनु भयो अब तपाईँले आज वार्षिक भोलिपल्ट लाउनु भयो होला
1: वार्षिक सार्षिक त्यस्तो नगरिकन हामीले अघि पछि त्यहाँबाट
0: धाममा लाएको त धामको लागि लाउनु भने हजुरको लागि लाउनु हो त धाममा त हजुर पनि हुनुहुन्थ्यो त्यो तपाईँको पल्लो घरको काफ्ले बा पनि थिए ओल्लो घरका अर्का चाहिँ भट्टराई बा पनि थिएन नि त सबै
1: हो हजुर हजुर हो
0: ओल्लो घरको चाहिँ ती रायमाझी पनि थिए पल्लो घरका ती साना कान्छा पनि थिएनन् सबै थिए त अनि त्यो त हजुरको होइन नि त्यो त सामूहिक रूपमा एउटा सांगठनिक रूपमा एउटा कुनै विकास गरौँ भनेर लाउनुभयो ठिक छ त राम्रो भयो तर तपाईँको घरमा धुन्दुकारी राखेर पूरा रूपमा पितृलाई त्यहाँ नान्दीमुखी श्राद्ध गरेदेखि लिएर सबै कुरा कामहरू गर्नुभयो भने पितृ असाध्यै प्रसन्न हुन्छन् तर खर्चिलो सप्ताह लाउनुभयो भने फेरि तपाईँको पितृ जस्ताको जस्तै हुन्छ किनकि खर्चिलो गर्ने बित्तिकै तडम झडम हुन्छ तडम झडम गर्ने बित्तिकै के हुन्छ पाठ पुरा हुँदैन अनिखेर चाहिँ तपाईँको मन त्यहाँ स्थिर हुँदैन अनि के हुन्छ तपाईँको मन भन्दा ए सत्ता लाइस ला ए म त खर्च गर्ने भन्ने त अहम्ता बढिहालो अहम्ता हुने बित्तिकै फेरि पितृ के भन्छ नि ए मैले यत्रो तँलाई सारा संसार दिएँ मलाई दुई चारलाई खर्च गराएपछि ओल्लो घरलाई पल्लो घरलाई भन्न थालिस होइन भनेर भनेपछि अनि तपाईँको सत्ता भयो पुरा
1: भएन भएन
0: त्यही भएर तपाईँको सत्ता लाउनु पर्छ सत्ता लाउनु अरू केही हेरिनँ मैले आज तपाईँको मैले
1: एउटा म बिन्ती गर्छु
0: हजुर
1: म जन्मेको थलादेखि कति थला म बसे सरेर मरण छ होला यति चाहिँ हेर्दिनँ म अरू केही पनि सोद्धिनँ
0: धेरै छैन तिनवटा थला छ तपाईँको
1: त पाँच थला त सरिसकेँ गुरु
0: पाँच थला सरिसक्नु त्यही ठाउँबाट अन्त जानुभयो कि त्यही ठाउँमा हुनुहुन्छ
1: खातन्सा भन्ने भोजपुरको खातन्सामा जन्मेको, त्यहाँबाट यो कुदाकाउले बयत बतासेमा झरे, त्यहाँबाट पाएखाना आए, त्यहाँबाट छुट्टिएर मास्टर घर बनाए, त्यहाँबाट अहिले तल पाएखा घर बनाएर बसिरहेछु, त्यहाँबाट पनि अब यो यहाँबाट पनि यहाँ हुने कि नहुने, अनि म जन्मेदेखि सर्नुपर्ने हो गुरु।
0: तपाईँले बुझ्नु भएन, तपाईँ पहिले कहाँ हुनुहुन्थ्यो अरे? मासी कहाँ अरे?
1: खातम्सा, यो भोजपुरकै खातम्सा
0: भनेको अलि माथि पर्यो
1: हजुर।
0: त्यहाँबाट अहिले जहाँ हुनुहुन्छ त्यहीँ झर्नुभयो?
1: नै नै नै, म फेरि अर्कै ठाउँ यता ताँबु भन्नेतिर गएँ।
0: अनि त्यहाँबाट?
1: त्यहाँबाट फेरि यहाँ माथि भोटे खापमा आएँ। त्यहाँबाट फेरि बुबाबाट मूल घरबाट छुट्टिएर अर्को ठाउँमा घर बनाएर बसेँ माथि भोटे खापमै। त्यहाँबाट फेरि म अहिले तल पाएसम्म झरेँ।
0: हो, अहिलेसम्म तपाईँको घर बाबुसँग छुट्टिएर एउटा घर अनि अर्को घर, दुईटा घर बनाऊ, अब एउटा घरमा फेरि एउटा घरमा सर बोला मर्नुहुन्छ बाबुसँग पछि पछि हिँडेर हुन्छ?
1: हजुर
0: बाबुसँग सुन न, बाबुसँग पछि पछि पछि दौडेर हिँड्ने, अनि मैले सरेँ भन्न पाइयो? आफ्नो अधिकारमा हुनु पर्यो, आफूले के भन्छ धुरी छुट्टिनु परेन है। अब तपाईँ एउटा घरमा एउटा घर बनाएर बल्ल मर्ने हो, अब तपाईँले एक फेरि सप्ताह लाएर मर्ने हो, त्यसै मर्न पाइँदैन तपाईँलाई?
1: तपाईँलाई
0: सुन्नु न, तपाईँको बृहस्पति उच्च छ, तपाईँको सूर्य उच्च छ, तपाईँको चन्द्रमा उच्च छ, तपाईँलाई केले छेको त सप्ताह लाउन? तपाईँलाई आमदानी पनि छ, तपाईँ घर परिवारमा भोलि गर्छु भन्दा खाम पनि छ, सबै कुरो छ, मनलाई चाहिँ कुलिक पारेर ल्याउनु न मन चाहिँ भइगयो नि। तपाईँलाई कि तपाईँले भन्नु पर्यो मसँग पैसा छैन, तपाईँले भन्ने भएन, किनकि बृहस्पति उच्च भएको मान्छे, सूर्य उच्च भएको मान्छे, चन्द्र तिनटा ग्रह उच्च भएको मान्छे राजा सम्मानको हुन्छ, कसरी तपाईँलाई चाहिँ अब तपाईँको मन चाहिँ छैन, पैसा छ
1: शरीरको लागि राशिबाट अलिकति भनिदिनु न सर। सर गुरु
0: शरीरको लागि के भन्ने तपाईँको? तपाईँको टाउकोमा चक्कर लाग्ने समस्या छ, घुँडा दुख्ने समस्या हुन्छ, यो किन भइरहेको छ भने सूर्य त उच्च छ, तर राहुसँग गएर बसेको सूर्य छ क्या, हेर सूर्य त हड्डी हेर्छ, शरीरको हड्डी बिग्रनु भनेको सूर्य बिग्रनु हो होइन?
1: एकै महिनामा घोडाको बिमार निक्लियो सर, यतिखेर निक्लियो अब यो, अनि मेरो शिरको त अब प्रेसर हाई।
0: मैले तपाईँलाई भनिसके त सबै कुरो छ, तपाईँले जिन्दगीमा सप्ताह राम्रोसँग ब्राह्मणलाई ल्याएर मजाले पाठ सुन्नु क्या, त्यो कथा सुन्ने भजन गाउने, ए अब तपाईँ फेरि त्यो उता झाँकी देखाउन थाल्नुभयो भने तपाईँको गयो फेरि पितृ उद्धार, रमाइलो मात्रै हो।
1: त्यो पैसा कमाउने तरिकाले होइन, पाठ सुन्ने तरिकाले गर्नुपर्ने रहेछ गुरु। हजुरहरूको टिमलाई हजुरलाई नै बोलाउँदाखेरि के कति खर्चिलो हुन्छ होला गुरु?
0: निशुल्क कहाँ पैसा लाग्छ हामीलाई?
1: निशुल्क त फेरि अनि हामीहरूलाई अनि कहाँबाट पुण्य मिल्छ होला त?
0: दिनु त भएको पैसा दुई चार लाख
1: होइन, दुई चार लाख होइन, हजुरहरूको मर्म अनुसारले त गरिहाल्छ।
0: अब तपाईँहरू यतिसम्म हुनुहुन्छ, म तपाईँकोतिर आउँछु, बोलाउनुहोस्, निशुल्क भयो भने काम गर्छु भने आउँछु। अब यस्तो हुन्छ क्या, तपाईँसँग पैसा छ हिँड्ने बेला तपाईँले मलाई खुसी पार्ने हो क्या, तपाईँको खुसी भनेको तपाईँ तपाईँ खुसी भएर मलाई आएर गुरुले पाठ गरिदिनु भयो, लय मैले दिएँ भन्दा हामी पनि त खुसी हुन्छ भने, त्यो यसरी त्यो पैसामा रेट लिएर हिँड्यो भने मान्छे दुखी हुन्छ। मेरो त मेरो त समय अमूल्य छ हजुर, अब तपाईँले ठ्याक्कै भनिदिउ
1: होइन, मलाई थाहा भइसकेको छ, म त यो त एकदम सुन्ने मान्छे हो हजुर।
0: तर अमूल्य समय पनि तपाईँहरूले पितृको उद्धार गर्न चाहनेले चाहिँ मैले धेरै क्षमा गरेर भनेको छु, तपाईँले जति दिन मन लाग्छ त्यति दिनुहोस्, तर तपाईँको मन चाहिँ हुनु पर्यो। तपाईँ त्यहाँ म आउँदाखेरि तपाईँ उता ओठामा खैनी चेपेर बस्ने, अनि तपाईँ चाहिँ ओरतिर बजेर घुमि हिँड्ने गर्नुभयो भने म बिजेबाट उठेर हिँडिदिन्छु फेरि, भनेको तपाईँको मन हुनु पर्यो। त्यहाँ पैसासँग सरकार हुँदैन, भगवान्लाई भेटाउने हो, भगवान्लाई तपाईँ घरमा ल्याएर छमछमी नचाउने हो त्यो काम गर्न चाहनुभयो भने भगवान्लाई ल्याउँदाखेरि मैले पनि त भगवान्लाई हेर्न पाउँछु नि, अब त सबै तयारी गर्न यहाँ मैले घरमा सक्दिनँ होइन।
1: अनि मेरो छोराछोरी सम्बन्धमा भविष्य के होला गुरु?
0: मैले भनिसकेँ सन्तानबाट राम्रो हुँदैन भनेको के हो त? अहिले भने त अन्तर्जाति हुन्छ, के हुन्छ भोलि अपाङ्ग जान्छ, धेरै कुरा बिग्रिन्छ। अब छोटकरीमा भने धेरै बेर बोलियो, अब तपाईँले घरमा सत्तालाई तयारी गर्नु, हामीलाई भन्नै पर्दैन, तपाईँको आफै गुरुबालाई बोलाएर आफै घरका गाउँका गुरुबालाई बोलाएर राम्रोसँग राय हुन्छ है
1: हजुर।
0: तर ब्राह्मण ब्राह्मण हुने खालको ब्राह्मण चाहियो क्या
1: गुरु?
0: हजुर
1: गुरुसँग मैले मुक्ति लाग्नु नहुने म एउटा कुरा चाहिँ बोल्न चाहेँ। मैले
0: भन्नु त
1: यहाँ मेरो गाउँबाट गुनासो आयो कि
0: हजुर,
1: अब यो कुना खोलामा मान्छे शिक्षित हुँदो रहेछ, पढेको हुँदो रहेछ, मैले त दुई क्लास पढेको हेर्नु, अघि अब घडी थिएन, केही थिएन, टाइम टेबल केही पनि थिएन। हजुरले यसरी हेर्दै जाँदाखेरि, आफ्ना भक्तजनहरूको हेर्दै जाँदाखेरि माफ दिनु होला। एउटा कुरो हजुरलाई म के बिन्ती चढाउँछु भने, तपाईँको राशिको नाम के हो भनेर भन्दाखेरि बुझ्दो रहेनछ, अनि के भनौँ भएर मान्छेले चट्टै फोन काटेर बल्ल बल्ल फोन लागेको थियो, राशिको नाम सोधिदिनु भयो, राशिको नाम थाहै छैन, हजुरको नाम के हो, के राख्नु भएको छ गुरुले भनेर सोधिदिनु होला, मेरो यति बिन्ती।
0: हस् हस् अहिले छुट्टी राधे राधे
1: राधे राधे गुरु।
0: हस् कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गरिसक्नु भएको छ, भोजपुरबाट मिठो कुराकानी हो, हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्छौं, तपाईँलाई यस्तै मनमा खड्किएको कुराहरू मैले बोल्दाखेरि तपाईँले नबुझ्ने भाषाहरू केही रहे भने कार्यक्रममा होइन कार्यक्रम भन्दा अरू बेला पनि राख्न सक्नुहुन्छ र कार्यक्रममा डायरी ग्रुपमा गुरु यसरी भनिदिनु है भन्न पनि पाउनुहुन्छ। तपाईँले हामीलाई त्यो भन्नु भनेको तपाईँले हामीलाई माया गर्नु हो, हामी त्यसरी सोध्छौं न कि यो मान्छेले मलाई यसो भनौ उसो भनौ, हामी त सोध्दैनौ किनकि तपाईँले जानकारी दिनु भनेको म अहिले चितवनबाट बोलिरहेको छु, तपाईँले कुन जिल्लामा हुनुहुन्छ, तपाईँको जिल्लाको भाषा अलग हुन सक्छ, तपाईँको जिल्लामा बोले जस्तै हामी चिना भन्छौ, कसैलाई जन्मकुण्डली भन्नुहुन्छ होइन, अब अलिकति जनकपुरतिर जाने हो भने सिराहातिर जाने हो भने जन्मकुण्डली भन्छन्, जन्मकुण्डली जन्म पनि भन्दैन जन्मकुण्डली भन्छन् होइन। अब यही शब्दलाई तपाईँको चाहिँ सुदूरपश्चिमको पहाड़ी जिल्लातिर गयो भने कसैले धर्को भन्छन्, कसैले चिट्ठा भन्छन्, कसैले पाप भन्छन् होइन, अब यस्तै यस्तै नामहरू दिन्छन् क्या हजुर। त्यही भएर तपाईँहरूलाई हामीले यसै गरी केही कुरा शब्द बोल्दै गर्दा जस्तै मैले तपाईँको राशिको नाम के हो अथवा तपाईँको अब त्यो भन्ने ठाउँमा मैले तपाईँलाई भन्नु पर्यो के अरे, आज उहाँले मलाई जानकारी गराउनु भयो तपाईँको ब्राह्मणले राखेका नारायणको दिन राखेका नाम के हो भन्नु पर्यो होइन, ठिक छ। यसै गरी तपाईँहरूले पनि बुझ्नु जरुरी छ, मैले तपाईँको राशिको नाम सोध्नु भनेको तपाईँको जन्म कुण्डली यानि कि तपाईँको ब्राह्मणले राखेको नाम के हो त्यो तपाईँहरूले पनि थाहा पाएर मैले त्यही भएर कपीमा लेख्नुहोस् न भन्छु कि, कपीमा लेखेर मलाई जानकारी गराउनु भयो भने अझ सहज हुन्छ है। जहाँ हुनुहुन्छ जस्तो अवस्थामा तपाईँ हुनुहुन्छ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन्छौँ। अहिले हामीले जुन भोजपुरको व्यक्तिसँग बोल्यौं उहाँको मैले ग्रह हेरिनँ, आज उहाँको जन्मकुण्डली हेरेँ, उहाँलाई मैले धेरै कुरा भनेछु, तर यो किन भन्छु मैले भने जुन चिनामा विशेष गरी देखिने चिजहरू हुन्छन् हामी त्यसलाई बढी फोकस गर्छौं किनकि त्यो बढी त्यसले तपाईँलाई हानि गरिरहेको छ भने अरू कुरा किन जानु पर्यो, त्यही कुरा शान्त गरेपछि अरू कुरा अटोमेटिक राम्रो हुन्छ भने त्यही कुरालाई चाहिँ विशेष शान्ति गर्नुपर्ने अवस्था रहन्छ है। त्यही भएको भएर तपाईँहरूलाई पनि त्यस्तै चिनाएर मान्छ भने फटाफट रूपमा दुईटा नम्बरमा छिट्टो भन्दा छिट्टो नम्बरमा फोन गर्नुहोला र कहिलेकाहीँ रेडियोमा फोन लाग्न सकेन भने यिनै दुईटा नम्बरमा दिउँसो तपाईँ दिनैभरि पनि फोन गरेर आफ्नो बारेमा जानकारी भने लिन सक्नुहुन्छ। कार्यक्रम जहाँबाट सुन्दै हुनुहुन्छ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ भन्दै एकैछिन छोटो विश्राम लिन्छु, विश्रामपछि तपाईँसँग फेरि फोनमा कुराकानी गर्ने रहेछु, एकैछिन छोटो विश्राम।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँहरूसँग उपस्थित भइरहेका छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। हामी आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू भने गर्ने प्रयासमा छौं। यतिखेर राजराजी गुरु कालीकोटदेखि सृजना बिक हो रेडियो नयाँ कर्णाली सुन्दैछु। गुरु विवाह गरेपछि सबै विधि पूरा हुन्छ के अरे मन्दिरमा विवाह गरेपछि सबै विधि पूरा हुन्छ कि हुँदैन गुरु भनिदिनु। गुरु राधे राधे, राधे श्याम, राधे कृष्ण भन्नुभएको छ। अब विवाह त जहाँ गरे पनि भयो नि, मन्दिरमा गरे पनि भयो, घरमा गरे पनि भयो, तीर्थमा गरे गरे पनि भयो, तर घरमा गर्दा चाहिँ पूरा हुने, मन्दिरमा नगर्ने भन्ने हुन्न। त्यहाँ के कर्म गरियो भन्ने हुन्छ, कर्म पूरा गरे घर पूरा हुने हो भनेको, विवाह कति घण्टामा सकिएको छ, कस्ता ब्राह्मणले गरेका छन् भन्ने कुरा हुन्छ। आजभोलि त विवाहमा केही गर्नु पर्यो नि, स्वयं गर्ने, सिन्दुर हाल्ने, घोडा धुने, अनि चाहिँ के के मारु खाउने, लो भयो भन्ने छैन, हवनसम्म केही गर्दैनन्। विवाहमा धेरै हवनहरू हुन्छ, त्यो हवनहरू पूरा रूपमा गर्नुपर्छ। त्यो हवन गर्न फेरि तपाईँको चाहिँ उतिखेरै गर्छ, सबै एकैचोटि एकैचोटि गर्छु भन्न पाइएन, कर्मैसँग कर्मैसँग हवनहरू गर्नुपर्छ, गोदानहरू त्यही अनुसारले गर्नुपर्छ। आजभोलि अब गोदान गर्न थाल्यो भने ब्राह्मणले कति पैसामा आएको गोदान भने गर्छ भन्नुहुन्छ फेरि तपाईँहरू फेरि होइन। धेरै गाह्रो विषय छ हजुर, म अलिकति प्रश्न बोल्ने भएको भएर मात्रै हो, अरूलाई अलिक गाह्रै हुन्छ, बोल्न सक्दैनन्। अनि तपाईँहरूलाई लाग्न सक्छ ओहो बाहुन त गाँठे पैसै कमाउन आएर छ है, यता माएको माया गर्छ भन्छन्। 40-50 चाहिँ भन्दा बढी गोदान हुन्छ विवाहमा, गोदान गरेको गरे गरेको गरे गरेको गरे गरेको गरे गर्नुपर्छ, कर्मै त्यही छ। त्यति सजिलो विवाह हुन्छ, तपाईँको अर्काकै छोरीलाई आफ्नो गोत्रमा ल्याउन सक्नुपर्छ, त्यो तागत त हुनु पर्यो नि ब्राह्मणमा। अनि गोदान गर्दै त्यसलाई शरीर शुद्धि गर्दै यता गर्दै उता गर्दै धेरै कुराहरू गर्नुपर्छ क्या, त्यही भएर तपाईँहरूलाई थाहा नहुन सक्छ। गोदान गर्न खोज्नुभयो गुरुबाले भने चुप लाएर पैसा दिनु, गोदान भनेको गाईदानको निष्क्रिय द्रव्य भन्छ क्या, होइन। अब सबै अब गाई नि गाई दान लिन त कसले सक्ने, फेरि नलिन सक्ने न दिन सक्ने धेरैवटा गाई त, तर एउटा गाई चाहिँ अनिवार्य रूपमा गर्नु क्या विवाहमा चाहिँ, होइन। अब विवाहमा सप्ताहमा चाहिँ गाई बाछीहरू दान गरेको राम्रो हुन्छ है। फेरि आजभोलि त त्यही बाहुनलाई दिँदै त्यही बाहुनलाई किन्दै के गर्छन् अरे, अब त्यो भन्दा त के भन्ने, पाल्न छोडिहाले है, गाह्रो छ। कोही चाहिँ यहाँ सु लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: जय श्री राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर?
1: दार्चुला जिल्लाबाट हजुर।
0: दार्चुला जिल्लाबाट को बोल्दै हुनुहुन्छ हजुर अहिले?
1: मान बहादुर बम बोलेको छ।
0: मान बहादुर बम कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: म 90 MHz सुन्छु गुरु।
0: 90 MHz भनेको कुन मेगाहर्ज हो, कति कुन रेडियो हो 90 MHz थाहा
1: छ?
0: लिपुलेक एफएम सुन्दै हुनुहुन्छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: अहिले छोराको बारेमा गुरु।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2061 साल।
0: 61 सालको कुन महिना?
1: असार महिनाको 17 गते बिहिबार।
0: असार महिनाको 17 गते बिहिबार
1: 10:50 गुरु रात्रि।
0: 10:50 रात्रिको समय कुन जिल्लामा भयो जन्म?
1: दार्चुला जिल्लाको दुहुङ गाउँपालिका वार्ड नम्बर 1 खर्रा।
0: दार्चुला जिल्लाको दुहुङ गाउँपालिकामा हुनुहुन्छ है
1: हजुर। हजुर,
0: छोरा कि छोरी भन्नुभयो तपाईँले अघि?
1: छोरा।
0: मूल नक्षत्रको दोस्रो पावमा जन्म भएको रहेछ। मूलको दोस्रो पावलाई आमा पिर्ने मूल भन्छ। शान्ति गराउनु भयो कि भएन?
1: शान्ति गराइसके गुरु अघिल्लो पालि।
0: मूलको शान्ति गराउनु भयो?
1: हजुर हजुर गुरु शान्ति गराए।
0: यहाँ मूलको शान्ति गरिसकेपछि छोरो अहिले 22 वर्ष हुनु भएको छ। 22 वर्षको केटाको मंगल ग्रह निज रहेछ। पढाइमा एकदमै मन कमजोरी छ। 21 वर्षसम्म संकटानी रहेछ। भर्खरै भर्खरै संकटालाई छोड्या रहेछ। बीचमा पढाइ बिग्रियो, पढाइ छोडे?
1: पढाइ स्कुल त इन्टर्न त कटाइसक्यो गुरु, बाह्र त कटाइसक्यो हो, अहिले अब के भाषा सिक्छ कि के गर्छ, काठमाडौँ गएको छ गुरु।
0: जे होस् अहिलेको दिनमा पढाइमा याद छैन, पढाइ छैन होइन, अन्त अन्त जाने विदेश जाने चक्करमा छन्। मंगलबारको दिन उपासना गर्न भन्नु, विदेशको काम बन्छ, राम्रै हुन्छ नराम्रो हुँदैन है। मान्छे ज्ञानी नै हुन्, दाजुभाइसँग अलिकति कुराहरू कम कम मिल्छ, अन्य कुराको लागि ठिक छ, आत्तिनु पर्दैन, ग्रहहरू राम्रै छन्। अब 21 वर्षसम्म संकट थियो, अहिले चाहिँ कुरा राम्रो भएको छ है त।
1: हजुर हजुर,
0: अरू के छ विशेष जिज्ञासालाई?
1: अनि अनि विदेश प्लानको त्यसको 14 गते परीक्षा छ गुरु, जापानको त्यो वर्किङ भिसाको परीक्षा।
0: मैले हजुरलाई त भनिसकेँ विदेशमा राम्रो हुन्छ भनिसकेँ मैले है,
1: पास हुन्छ कि हुँदैन भनेर यसो।
0: अब राम्रो हुन्छ भन्नु गर्दा के हो त नि?
1: हजुर हजुर,
0: राम्रो हुन्छ भनेको अनि मैले तपाईँलाई पास हुन्छ भन्न खोजे होइन त।
1: हजुर हजुर,
0: राम्रो हुन्छ, पास हुन्छन्, राम्रो गर्छन्, बरु पास भएपछि लड्डु खुवाउन आउनु होला है गुरुबाले। गुरुबाले भनेको ठ्याक्कै मिलो भन्नु।
1: हजुर हजुर,
0: तर तर सुन्नु न, मंगलबारको व्रत बस्नुपर्छ क्या, मंगलबारले कहिले काहीँ कुरो चिप्लाइदिन्छ है। अब आउने मंगलबारको दिन छोरालाई भनिदिनु, कम्तीमा बिहान उठेर नुहाई धुवाई गरेर गणेशको चाहिँ पूजा गरियोस्, अनि गणेश भगवान्लाई दुबो अर्पण गर्ने, हनुमान चालिसाको पाठ गर्ने, हनुमानको पूजा गर्ने गर्यो भने पनि धेरै कुरामा राम्रो हुन्छ।
1: हजुर,
0: काम बन्छ, विदेश जान्छन्, पैसा कमाउँछन्, बा आमालाई खुसी राख्छन्, ठिक छ सिना। अहिले छुट्टिन्छु, राधे राधे।
1: राधे राधे गुरु,
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहन्छौ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ हाम्रो लाइनमा। राधे राधे हजुर।
2: हजुर गुरु, जय श्री राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर?
2: हजुर, म दार्चुलाबाट दिया धामी गुरु।
0: दार्चुलाबाट फोन गरिरहने मान्छे होइन? आज कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: आज म रेडियो लिपुलेकमा गुरु।
0: कुन ठाउँमा अरे तपाईँ घर?
2: मेरो यतै हो गुरु, अलि तल पनिवालदेखि अलि तल वर्ष
0: है। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ आज?
2: हजुर गुरु, आज म मेरो श्रीमानजीको बारेमा हेर्न चाहन्छु गुरु।
0: श्रीमानको साल महिना गते समय भनिदिनु त।
2: हजुर गुरु, 2050 साल वैशाख महिनाको 21 गते।
0: 50 सालको वैशाखको
2: 21 गते गुरु।
0: वैशाखको 21 गते के बार भएको जन्म हो?
2: सोमबार गुरु।
0: कति बजे भयो जन्म?
2: 11:24 जाँदा राति।
0: 11:24 मिनटमा राति।
2: हजुर, दार्चुला जिल्लामा यो गुरु।
0: दार्चुला जिल्लामा तम्रो श्रीमानको पोइ भन्दा छन् कि श्रीमान कि बुढा भन्दा छन् तम्रोतिर?
2: हाम्रो त श्रीमानले भन्छन् गुरु।
0: होइन, तम्रो भाषामा के भन्छन्? जोई
2: नाइ गुरु, श्रीमान नै भनेर बुढो पनि भन्छन्।
0: बुढो बुढो होइन, बुढो भन्दा छन् नि, ठेट भाषामा भन्नुपर्ने हो त। काहीँ काहीँ चाहिँ पोइ पनि भन्दा छन् तम्रोतिर, के अरे बुढो
2: बुढा
0: भन्छन्। बुढा बुढा होइन, 50 सालको वैशाखको 21 गते 11:24 मिनटमा रातको तम्रो बुढोको

0: झगडा त अब कहिले काहीँ त हुन्छ गुरु श्रीमान श्रीमती,
1: कहिले काहीँ सामान्य त भइ नै हाल्छ, त्यस्तो झगडा पर्दैन।
0: हजुर, त्यस्तो ठुलो कुरा त्यसको लफडा धेरै ठुलो हुँदैन गुरु, अहिले कति कहिले कहिले त हुन्छ, अब त्यस्तो सानो तिनो त भइहाल्छ,
1: त्यो त भइहाल्छ। तर यो चिना तपाईँको मिलेन नि, थाहा छ?
0: हजुर
1: गुरु। तपाईँ 11:24 कहाँ लेखा छ?
0: हजुर गुरु,
1: 11:24 जन्मेको भन्नु कसले भन्यो तपाईँलाई?
0: हाम्रो यतैको जयानन्द जोशी गुरु हुनुहुन्छ, उहाँलाई उहाँको चिना हेराएको गुरु अस्ति हामीले।
1: हजुर,
0: अनि मैले त्यो हजुरलाई हेराउने धेरै धोको थियो कि, पहिलादेखि नै मेरो धोको थियो हजुरलाई हेराउँछु भन्ने। अनि हजुरलाई गुरुलाई मैले सोधेँ, गुरु टाइम सबै मिलाएर हेरिदिनु त भने, उनले भन्यो ए लक्ष्मण गुरुलाई हेराउने हो बाबु भन्यो। मैले भने अँ गुरु हेराउँछु भने, ल ल हेराउनु सबै उतारिदिन्छु भन्यो। अनि मैले धेरै प्रयास गरेँ गुरु, आज त मेरो धेरै महिनापछि बल्ल बल्ल लागेको हो।
1: भनेपछि गुरुबारकोमा गएर मलाई समय दिनु भनेपछि ए त अन्त हेराउने हो, लक्ष्मणकोमा हेराउने हो भने थाहा भइहाल्छ।
0: अब हजुर यहाँ आएको उहाँले त थाहा पाएकै हो नि त, त्यही भएर त्यसो भने। अनि मैले भने अँ त्यही हेराउँछु गुरु भने, ल ल हेराउनु म सबै त्यो टाइम मिलाएर दिन्छु भने। अनि उनले उतारेर टाइम दिएको भन्नु।
1: अनि यो उहाँले चाहिँ आठौँ माङ्गलिक भन्नुभयो कि भएन?
0: त्यस्तो केही भनेन, शनिश्वरको दोष अरे, शनिसम्म 43 वर्षसम्म शनिसम्म कति तपाईँको अहिलेसम्म त बृहस्पतिको दशा छ, राम्रै छ दशा, अब 34-35 वर्षदेखि शनिश्वर लाग्छन् नि, 43 भनेको थियो। 43 वर्षसम्म
1: 43 होइन, तपाईँको श्रीमानलाई शनि अब 64 वर्षसम्म लाग्छ।
0: हजुर,
1: शनि ग्रह चाहिँ यही चिना हो भने चाहिँ तपाईँको 64 वर्षसम्म लाग्छ। उहाँले तपाईँको राशिको नाम के भन्नुभएको थियो?
0: राशिको नाम त गुरु पदम हो भन्थे, खै उसरी किरण भन्छन् गुरु यहाँ घरको।
1: तपाईँको तपाईँको सासू र ससुरा कहाँ हुनुहुन्छ?
0: ससुरा र सासू त उता छन्, धनगढी छन् गुरु आज भोलि।
1: उहाँले एकचोटि फोन गरेर सोधेर गरौँ न, तपाईँको चिना मिलेको जस्तो मलाई लागेन। उहाँ अब के छ भने, अब तपाईँको दार्चुलातिर भनौँ न, सुदूरपश्चिमतिर चाहिँ जन्मिने बित्तिकै ब्राह्मणलाई दिने, ब्राह्मणले नै समय तोकिदिने गर्दाखेरि अलिकति नमिलाउनु सक्छ। यो चिना हो भने त नामै फरक पर्यो, नभए के अरे त्यहाँको ज्योतिष गुरुबाको नाम?
0: हजुर गुरु,
1: तपाईँले यो कहाँ गएर टिपेर ल्याउनु भएको अरे, कहाँ हुनुहुन्छ त्यो गुरुबाले?
0: चिना चिना चाहिँ तिनै जयानन्द गुरुको बुवा हुनुहुन्छ, उहाँले चिना बोरी गरे पहिला।
1: जयानन्द जोशी?
0: हजुर गुरु, उता बौरी गाउँ पर्छ नि। हजुरले अस्ति पोहोरको साल त्यो दुईटा गोरा पर्ने बेला उहाँसँग कुरा गर्नुभएको थियो नि त, त्यही गुरु होइन?
1: ए अँ,
0: उनकै बुवाले त्यो चिना कोरे कोरे, अनि उनी पनि हेर्छन्, अलिअलि हेर्छन्, अलि भन्दा पनि धेरै हेर्छन् कि, त्यही भएर मैले चिनाको त्यो उतारी मागेको गुरु। त्यस्तै
1: तपाईँको तपाईँले मलाई के दिनु पर्यो भने, त्यो उहाँले उतारेर तपाईँसँग त्यो चिट्ठाहरू छैछ नि घरमा ल्याएको?
0: हो,
1: सुन्नु सुन्नु, यो तपाईँको चिट्ठामा फरक पर्यो, मलाई एकचोटि तपाईँले त्यो चिट्ठाको फोटो खिचेर आजै हाल्नु यही नम्बरमा। मेरो तपाईँले अहिले जुन नम्बरमा फोन गर्नु भएको छ त्यही नम्बरमा वाट्सएप छ, वाट्सएपमा तपाईँले तुरन्तै फोटो खिचेर हाल्नु होला, अनि म अरू कुरा तपाईँलाई दिउँसो जानकारी गराउँछु है आज।
0: हजुर गुरु, हुन्छ गुरु,
1: हुन्छ। यहाँबाट अलिकति मलाई यो तपाईँको नाम पनि मिलेन होइन, अथवा त्यो बा गुरुले नामै फरक पारिदिनु भयो, अनि आठौँ माङ्गलिक छ, फेरि नीच माङ्गलिक छ, यो भन्छ तपाईँको सम्बन्ध त धेरै बिग्रिनुपर्छ क्या, मिलेन केही पनि यो। अब तपाईँले एकचोटि
0: उहाँ गुरुले यस्तो भने कि, मलाई सातौँ माङ्गलिक परेको रहेछ नि भने, मेरो पनि चिना हेरिदिएको अस्ति।
1: हजुर,
0: मेरो पनि चिना हेरिदिएको, सातौँ माङ्गलिक रहेछ बुहारी तिम्रो त, अब तिमी दुइटैको कुरा ठ्याक्कै मिल्दैन रे, सातौँ माङ्गलिक भएको ग्रह तिम्रो यसको भन्दा नि बाबुको भन्दा नि जित्त ग्रह छ, एक दुई ग्रह माथि नै छ, त्यही भएर तिमीहरूको कुरा मिल्दैन, मेरो चिना हेरेर त्यस्तो भन्यो। उहाँको चिनामा चाहिँ
1: सुन्नु न, मैले कुरो बुझिसकेँ, उहाँले अब हजुरको चिना हेर्दा पनि मिल्दैन भन्नु, मैले उहाँको चिना हेर्दा मिल्दैन भन्नु, फेरि सम्बन्ध राम्रो हुनु, त्यही चाहिँ कुरो मिलेन त। तपाईँले मलाई के गर्नु भने, दुईजनाकै चिना पठाउनु, म तपाईँको आजै हेर्छु, अहिले तुरुन्तै त्यहाँ नेट चल्छ भने हालिहाल्नु, म 9 बजी पछाडि हेरिहाल्छु है त स्टुडियोबाटै।
0: हुन्छ गुरु, म दुइटैको चिना गरेर हालिदिन्छु हजुरको हातसँग।
1: हुन्छ, अहिले छुट्टी हो, राधे राधे। हामीसँग हुनुहुन्थ्यो दार्चुला जिल्लाबाट, आफ्नो जिज्ञासा राखेर आउनु भएको थियो, अलिकति कहिले काहीँ समस्याहरू परिदिन्छ क्या यस्तै कुरामा, तपाईँहरूलाई फेरि लाग्दो हो गुरुलाई हेर्न नआसे अनेक थरी बहाना गर्छ भन्नुहुन्छ, त्यो होइन, मैले एउटाको हेरेर यसो भने भए पो हुन्छ, मैले हजारौँको चिना तपाईँकै अगाडि हेरिरहेको छु त होइन, त्यही भएर कहिले काहीँ तपाईँहरूले भन्नलाई अलिकति यो सुदूर

0: पश्चिमतिरको अलिकति यो चाल चलन चाहिँ त्यस्तो खालको छ. कस्तो छ भने बच्चा जन्मिन्छ, अनि बच्चा जन्मिसकेपछि त्यही 6-7 दिनको दिनमा दौडेर पण्डितकोमा जाने, अनि त्यही दिन लगाएर त्यो साल महिना गतिसम्म उहाँलाई दिनी लेखेर अनि खेर घरमा नराख्ने होला सायद. अनि खेर चाहिँ अब ती गुरुबाले फेरि चिनाउतिखेरि लेखा भ्याउनु पनि हुन्न होला. अब के छ आफ्नो समय अनुसार 4 वर्ष 5 वर्ष 8 वर्ष पछाडि बल्ल चिना चाहिँ बनाएर घरमा ल्याउने परम्परा छ. अनि त्यो बेलासम्म ब्राह्मणले चिना बिर्सिहाल्नु भयो भने पनि अलिअलि मिलाएर पनि गरिदिने हो कि खै के हो कि. अब त न अरूलाई त्यहाँको गुरुहरूलाई न आरोप लाउनु मैले यहाँबाट होइन, अब बा गुरुहरूले पनि बिर्सिनुहुन्छ के हुन्छ भनौँ न. अलिकति समयको तालमेल नमिलेको हो कि जस्तो लाग्छ मलाई प्राय जसो. र आजभोलि जन्मिनेको त अब सबैले हस्पिटलले कागजहरू दिइहाल्नुहुन्छ, प्राय हस्पिटल जन्मिन्छ र घरमै पनि ज्योतिष दर्पणै कार्यक्रम सुनेपछि ओहो चाहिने रहेछ है, त्यहाँ गुरुलाई हेराउनु पर्छ है, राखाए राख समय हेर है भन्ने खालको पनि परम्परा छ भन्ने मलाई खबर आइरहेको छ. त्यसो भएको हुँदा तपाईँहरूले पनि त्यस्ता समयहरू छैनन् भने हामीसँग सिधा सम्पर्कमा रहेर हामीसँग कुराकानी गर्न सक्नुहुन्छ. अहिले कोही आउनु भएको छ, स्वागत गर्छु. राजेशम हजुर. राधे राधे. कहाँदेखि को बोल्दै हुनुहुन्छ अहिले तपाईँ?
1: म दोहरिए गुरु, म मान बहादुर बम नै बोलेको गुरु.
0: मान बहादुर बम कहाँदेखि अरे?
1: दार्चुलाबाट. दार्चुलाबाट गुरु, दार्चुला जिल्लाबाट, सुदूरपश्चिम दार्चुला.
0: दार्चुलाबाट अहिले फेरि अहिले हामीले हेरेको कसको?
1: एउटा छोराको, अर्को छोराको पनि हेरौँ भनेर गुरु.
0: लु भन्नु त, साल महिना गते समय
1: 2058 साल माघ महिनाको 16 गते मंगलबार ठिक 12:05 दिउँसो गुरु.
0: 12:05 दिउँसो. कुन जिल्लामा भयो? दुहुमै भयो जन्म?
1: हजुर हजुर हजुर, दार्चुला जिल्लाको.
0: राशिको नाम दिल्ली राम हो?
1: दिल्ली राम त होइन गुरु.
0: के हो त राशिको नाम? पण्डितजीले
1: हरि हरि हरि राख्या हो र गुरु.
0: धेरै फरक पर्यो, यो त तपाईँको नामै मिल्दैन कसरी हेरिन्छ. अब यो 12:05 होइन होला नि त, रातिको हो कि रातिको हो नि मिल्न सक्छ?
1: रातिको होइन, दिनको 12 बजे हो गुरु.
0: 12:05 हो त ठ्याक्कै
1: 12:05 भन्दा नि अब हेर्नमा तलमाथि कति भयो. 12 बजेर ठिक मेरो हातमा घडी थियो गुरु, त्यो जेठो छोरा हो, 12:05 बिचमा हो त्यो.
0: पक्का हो?
1: पक्का हो गुरु.
0: यही चिना हो भने आजदेखि तपाईँको फेरि यो छोराको नाम दिल्ली राम नाम आउँछ. नक्षत्र अनुसार अश्लेषा पर्यो, अश्लेषाको पहिलो पाउले, अब अश्लेषा चाहिँ पिर्दैन, दोस्रो तेस्रो चौथोले पिर्ने हो होइन?
1: हजुर हजुर.
0: 12 माङ्गलिक छ, अन्तर्जातिमा प्रेम पर्छ, वैवाहिक जीवन बिग्रिन्छ, आँखसँग बिहा गर्नुपर्छ. तपाईँको घरको ठ्याक्कै उत्तरपट्टिको साइडमा 4 सिट छ अरे, त के हो त्यो
1: घरको उत्तरपट्टि गुरु?
0: हिमालपट्टि भनौँ न, त्यहाँबाट तपाईँको घरबाट
1: बुझ्यो गुरु. उत्तरपट्टि भन्नाले मैले बुझेँ, एउटा अर्को कुनै दोस्रोको घर छ त्यहाँनिर, अब त्यो बसाइ छैन त्यहाँनिर, अब त्यस्तै पुरानो घरको थुप्रो जस्तो छ गुरु.
0: पर्साउँछ कहिले काहीँ?
1: हजुर
0: पर्साउँछ कहिले काहीँ?
1: त्यो मेरो घरको उत्तरपट्टिको
0: तर्साउँछ कहिले काहीँ भनेको मैले.
1: हजुर हजुर.
0: तर्साउँछ, आवाज दिन्छ कहिले घर गर्छ
1: त्यहाँ?
0: हजुरले मेरो कुरै बुझ्नु भएन. तपाईँको उत्तरपट्टिको घरमा कहिले काहीँ तर्साउने, आवाज आउने, खतरङ खुतरुङ गर्ने गर्छ राति? भूतहरू आउँछन्?
1: ओ जरुर हो गुरु, जरुर हो. एउटा त्यो घरको, मेरो घर 2 कमराको भयो, तेस्रो घरको कमरा चाहिँ बाँझो छ, बाँझो भन्नाले परिवार बस्दैन. त्यो बेला मेरो घरमा त केही हुँदैन र त्यो घरमा कुनै कुनै बेला आवाज आए जस्तो, यो धुरी भन्छौ नि घरको धुरी, त्यो धुरी पनि एउटै, हाम्रो दुइटै तिनै कमराको धुरी एउटै भएकोले त्यो टन टन टन टन कुनै कुनै बेला रातिमा गर्छ, त्यो बेला खरङ खुरुङ जस्तो पनि गर्छ.
0: तपाईँको घरमा एकजना औषधि खाइरहनु पर्ने मान्छे को छ?
1: औषधि?
0: हजुर
1: औषधि त त्यति, अब कुनै कुनै बेला त बिरामी परेको बेला त सबले खान्छ गुरु.
0: निरन्तर क्या दैनिक रूपमा औषधि खानुपर्ने मान्छे तपाईँ, तपाईँको श्रीमती, आमा बाबा, छोरा छोरी?
1: होइन होइन गुरु, हामीहरूलाई त्यति निरन्तर रूपमा खाने कोही छैन. आमा बुवा मरिसक्यो गुरु, मेरो 3 छोरा, एउटा बुढी र एउटा म, 5 जनाको परिवार हो.
0: तपाईँको घरमा अलिकति वास्तुको दोष छ होइन?
1: हजुर गुरु.
0: तपाईँ घरमा अहिले यो छोरालाई सङ्कटा भन्ने कुरा चलिरहेको छ, झुटार पर आउन सक्छ, कामहरू बिग्रिन सक्छ होइन? लग्नको मालिक 12 सालमा जाँदाखेरि अलिकति स्वास्थ्य पनि समस्या पर्छ, विशेष गरी चाहिँ वैवाहिक जीवनमा धेरै कुरामा दोष लाग्छ है त
1: गुरु.
0: अरू के छ लु छोटो मिठो कुराकानी गरौँ अब हामी कार्यक्रमको अन्तिम अन्तिममा भागमा छौँ।
1: त्यसको बिहे कहिलेसम्म हुन्छ गुरु? त्यो बनाउन लागेको छैन।
0: अब अहिले यो ग्रहहरू बिग्रेका छन्, यो शान्तिहरू गरेपछि राम्रो हुन्छ है
1: गुरु।
0: हस् अहिले छुट्यौँ, राधे राधे, कार्यक्रमको अन्तिममा छु ल।
1: हजुर गुरु, अनि घरको वास्तु बिग्रिएको छ, के गर्नुभयो?
0: अब यसलाई शान्ति गर्नुपर्छ लामो कुराकानीको लागि। आज मलाई आजै फोन गर्नु होला, दिउँसो फोन गर्नु होला, फोन म रिसिभ गर्नेछु। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको विषयमा छौँ। दुई तीनटा कमेन्ट आएका छन् गुरु। राधे राधे गुरु, भाग्य विवाह गरे बित्तिकै दिन गिन्ती हुन्छ कि सिन्दुर हालेपछि दिन गिन्ती हुन्छ गुरु? मलाई अब विवाह गरेको अब 3 साल हुन लाग्यो गुरु भन्नुभएको छ। किन चाहियो तपाईँलाई साल फेरि? अब त्यो त साल तपाईँले ख्याल गर्ने हो नि, किन चाहियो भन्ने कुरा हुन्छ है। जय श्री राधे गुरुजी, म सन्तोष श्रेष्ठ कैलाली जिल्लाको धनगढ़ीबाट सनातन रेडियो नेटवर्कबाट सुन्दैछु गुरु। हजुरले भन्नुभयो गुरु विवाह गर्दा गाईको दान गर्नुपर्छ भन्नुभयो गुरु, तर गुरुहरूले गाईको गोबरमा पूजा गर्ने बरु गाईको सट्टामा 100 पैसा दिए पनि बरु खुसी हुन्छन्, तर गाई घरमा लान मान्दैनन्। त गुरु कसरी गाईको दान गर्नु? हजुर लु लिएर आउनु पर्यो गाई, म पाल्छु है। टेक विष्ट हुनुहुन्छ गुरु हजुर, कार्यक्रम ज्योतिष दर्पण फेसबुक लाइभमा पनि हाल्नु न हजुर।
2: दिस इज रेडियो शंखुवासुभा 95.5 MHz।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शंखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफले।
4: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरी मात्र हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शंखुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 029-560-248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शंखुवा सभा।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क
10: रेडियो शंखुवा सभा, समय सूचक अहिले बिहानको 9 बज्यो।
11: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 MHz।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
12: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
12: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

समाचार कान्तिपुर डायरीमा स्वागत छ। म पूजा मिश्रष्ठ समाचार अब विस्तारमा। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान 11 बजे बस्ने बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौटको रूपरेखा अनुमोदन, राइट टू रिकल सम्बन्धी दस्तावेज र संगठनात्मक व्यवस्थापनबारे छलफल हुनेछ। यस्तै विभिन्न पदाधिकारी तथा विभागीय प्रमुखको मनोनयन, स्थानीय तहका उम्मेद्वार छनौट समिति गठन, प्रशिक्षण कार्यक्रम संचालन र पार्टीको मासिक डिजिटल पत्रिका प्रकाशनबारे पनि बैठकमा छलफल हुने महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन्। नेपाली कंग्रेसले आज अनुशासन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान 11 बजे बस्ने बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। संस्थापन इतर पक्षले 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेपछि संस्थापन पक्षले अनुशासन समितिको बैठक बोलाएको हो। संस्थापन पक्ष महाधिवेशनको तयारीमा जुटिरहँदा इतर पक्षले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन गर्नुपर्ने माग गर्दै आएको छ। आज आतंकवादका पीड़ितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइरहेछ। संयुक्त राष्ट्र संघको महासभाले सन् 2017 आतंकवादबाट पीड़ित तथा बाँचेकाहरूको सम्मान, सहयोग र मानव अधिकार संरक्षणका लागि हरेक वर्ष अगस्त 21 यो दिवस मनाउने निर्णय गरेको थियो। दिवसका अवसरमा आतंकवाद विरूद्ध अन्तर्राष्ट्रिय सहकार्य र पीड़ितको अधिकार संरक्षणमा जोड़ दिइएको छ। वर्षाका कारण देशका विभिन्न स्थानमा सड़क अवरूद्ध भएका छन्। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, रूकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका सड़क प्रभावित भएका छन्। इलामको मेची राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रुबेसी र पासाङ लामो सड़क तथा रूकुम पश्चिमको भेरी करिडोर पहिरो र बाढ़ीका कारण अवरूद्ध भएका छन्। लमजुङको बेसी शहर मनाङ सड़क पनि पहिरोका कारण बन्द छ। प्रहरीले जोखिम भएका सड़कमा सावधानी अपनाउन र आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पार्टीले गरेको कार्यवाही विरूद्ध अदालत जाने बताएका छन्। पार्टी कार्य सम्पादन समितिले साधारण सदस्य समेत नरहने गरी गरेको कार्यवाहीप्रति असन्तुष्टि जनाउँदै थापाले अदालत जाने बताएका हुन्। नेतृत्वले समयमा मार्ग निर्देशन नदिएपछि आफूले संसदीय दलको बैठक बोलाएर एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको उनको भनाई छ। थापाले कार्यवाहीलाई पार्टी नेतृत्वको स्वेच्छाचारी निर्णयको संज्ञा दिएका छन्।

0: राज भए अरू किन खोज्ने?
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो।
3: अब बाँकी प्रसंग, लुम्बिनी प्रदेशमा नेकपाले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा आजका लागि तय गरिएको शपथ कार्यक्रम रोकिएको छ। तीन मन्त्रालय पाएको नेकपाभित्र आन्तरिक विवाद बढ़ेपछि मन्त्रीको नाम छनौट हुन नसकेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार नै मन्त्रीको नाम उपलब्ध गराउन समय दिए पनि नेकपाको बैठकले निर्णय गर्न सकेन। अब शनिबार र आइतबार विदा भएकाले सोमबार मात्र शपथ हुन सक्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ। लुम्बिनीमा नेकपाका 13 सांसद छन्। जाजरकोटमा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। नलगाड नगरपालिका 7 दाने पिपलमा हिजो साँझ बोलेरो जीप दुर्घटना हुँदा नलगाड 10 का 25 वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको हो। नलगाडबाट दल्लीतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट तल खसेको प्रहरीले जनाएको छ। घाइतेहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ भने चालक 24 वर्षीय विनोद विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने बेलायतको मौसम कार्यालयले चेतावनी दिएको छ। यसको प्रभावले सन् 2027 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्न सक्ने अनुमान गरिएको छ। समुद्रको तापक्रम सामान्य भन्दा 2 डिग्री सेल्सियस भन्दा बढ़ी पुगेको छ। एल निनोका कारण भारतमा मनसून कमजोर हुनुका साथै अस्ट्रेलियामा खडेरी र डडेलो तथा पेरू र इक्वेडरमा बाढ़ीको जोखिम बढ़न सक्ने वैज्ञानिकहरूले बताएका छन्। कन्फरेन्स लीगको प्लेअफको पहिलो लेगमा ब्राइटन नर्वेको ट्रोम्सोसँग गोलरहित बराबरीमा रोकिएको छ। ट्रोम्सोका गोलकिपर जाकोब हाउगार्टले उत्कृष्ट बचाउ गर्दै ब्राइटनलाई गोल गर्नबाट रोके। दोस्रो लेग आगामी बिहिबार ब्राइटनको घरेलु मैदानमा हुनेछ। यस्तै फ्राइबर्गले मदरवेललाई 3-1 गोलले हराएको छ। फ्राइबर्गका माथियास गिन्टरले 2 गोल गरे भने केही सुके गोटोले 1 गोल गरे। अर्को खेलमा हर्ड्स र ऱ्यापिड भिएना 2-2 गोलको बराबरीमा रोकिएका छन्। दोस्रो लीगमा जित निकाल्ने टोली अर्को चरणमा पुग्नेछ। र चेल्सीले स्ट्राइकर जोआओ पेड्रोको सम्झौता सन् 2034 नवीकरण गर्ने तयारी गरेको छ। गत सिजन ब्राइटनबाट चेल्सी आएका पेड्रोले 20 गोल गरेका थिए। उनले क्लब विश्वकपमा 3 गोल गरेका थिए भने प्री सिजनका 7 खेलमा 8 गोल गरिसकेका छन्। उत्कृष्ट प्रदर्शनपछि चेल्सीले उनलाई जर्सी नम्बर 9 दिने भएको छ। क्लबले अन्य प्रमुख खेलाड़ीको सम्झौता पनि नवीकरण गर्ने तयारी गरेको छ। प्रसंगसँगै बिहान 9 बजेको कान्तिपुर डायरी सकियो। मध्याह 12 बजे अर्को बुलेटिनका साथ उपस्थित हुने नै छौ। नमस्कार।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Tsongkhwa Sabha, 95.5 MHz.
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 0295604 र 98522 7631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
3: नमस्कार है वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्नु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
10: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
12: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए, त्यसको लागि त हाम्रै खादबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खादबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% प्रतिशत छुटको व्यवस्था गरिएको छ।
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
13: होटियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: थप जानकारीको लागि 029562061
14: 029570315
13: र 98520701177
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गोटिङको दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
14: सम्पर्क नम्बर 029590667 र 98420226।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-49।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-4-20-50-541।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बाल बालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295-75-267, मोबाइल 97-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खारीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946400
2: र 9919376375।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार।
8: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल, 9865349444
10: र 0295901155।
12: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
6: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1 शङ्क सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
13: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
9: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नाम जारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नाम सारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 संखुवा सभा।
10: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
11: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
12: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
13: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: थप जानकारीको लागि 0295762061,
14: 0295703315
13: र 98520761177
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार, 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू, मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन 0295752067, मोबाइल 97655864, यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520160580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, संखुवा सभा।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले,
5: सम्पर्क 98433-47262,
1: 98105555-85
5: र वाट्सएप नम्बर 98520-28646।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
5: सम्पर्क नम्बर 98606940000
1: र 98192376775।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस, खादवारी 7, नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस, खादवारी 7, नयाँ बजार, संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपासात नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
11: नमस्कार है वडाध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्नु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त भने। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
18: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8 सङ्खुवा सभा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
20: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295662666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
4: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
1: खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
9: सम्पर्क नम्बरहरू 0 29 5 60 400 र 98 5 20 72 6 31। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा। हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
11: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: छ्या, यस्तो पनि गहना लाउँछन्?
11: अनि यो
12: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
11: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
11: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग, खादबारी 1, बुद्ध टोल, संखुवा सभा।
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801, जनक पौडेली, 98520958344 र 0295602048।
11: दुर्गा ज्वेलरी उद्योग, खादबारी 1, बुद्ध टोल, संखुवा सभा।
13: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
14: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
13: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
13: प्रोप्राइटर लक्ष्मी काफ्ले।
14: सम्पर्क 98433447262,
13: 98105555580
14: र वाट्सएप नम्बर 98520286646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

राष्ट्रपाको केन्द्रीय समिति बैठक जारी, वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह भने मुस्ताङतिर। कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति देउबा र नेता खड्का, सर्वोच्चमा छुट्टा छुट्टै रिट दर्ता गर्ने तयारी, संस्थापन पक्षले बोलायो अनुशासन समितिको बैठक। प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो अहिलेसम्मकै शक्तिशाली हुन सक्ने, बेलायतको मौसम कार्यालयको चेतावनी, आगामी वर्ष अहिलेसम्मकै सबैभन्दा तातो बन्ने सम्भावना। इंग्लिश प्रिमियर लीगको खेल आजदेखि शुरू हुँदै पहिलो खेलमा आर्सेनल र कभेन्ट्री सिटी बीच प्रतिस्पर्धा।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
1: नेपाली कंग्रेसले आज अनुशासन समितिको बैठक बोलाएको छ। अहिले खेवेरमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी हित विरूद्ध भइरहेका गतिविधिका विषयमा छलफल हुने बताइएको छ। संस्थापन इतर पक्षले 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेसँगै संस्थापन पक्षले अनुशासन समितिको बैठक बोलाएको हो। आज बस्ने बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उता इतर पक्षले भने महाधिवेशन प्रक्रिया रोक्न पूर्व सभापति शेरबहादुर देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का छुट्टा छुट्टै रिट लिएर अदालत जाने तयारी गरेको नेता मीन विश्वकर्माले बताएका छन्। अहिले कानून व्यवसायीसँग छलफल भइरहेको भन्दै विश्वकर्माले शीर्ष नेता स्वयं भने सर्वोच्च नजाने बताएका छन्। संस्थापन पक्षले असोज 16 गतेदेखि 19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। कंग्रेसको आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निशा समेत दिइसकेको अवस्थामा त्यसको टुंगो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि नबढ़ाउन इतर पक्षले माग गर्न लागेको हो।
0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा रूपरेखा 2083 अनुमोदन गर्ने सम्बन्धमा, राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा र सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी विषयमा छलफल हुने बताइएको छ। बैठकमा केन्द्रीय समिति सदस्य मनोनयन सम्बन्धमा, पदाधिकारी मनोनयन सम्बन्धमा, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन सम्बन्धमा पनि छलफल हुने महामन्त्री विपिन आचार्यले जानकारी दिए। केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा र पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ। यसैबीच प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह भने बैठक छाडेर पोखरा प्रस्थान गरेका छन्। आजको बैठकले उनलाई वरिष्ठ नेतामा मनोनित गर्ने एजेण्डा राखिएको थियो। उनलाई यसअघि साउन 13 गते बसेको बैठकले वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। नेपाली सेना बाहेकका अन्य सुरक्षा निकायलाई समेत जानकारी नगराई उनी स्थल मार्ग हुँदै पोखरा पुगेको बताइन्छ। बालुवाठारबाट सुटुक्क निस्किएका शाह सपरिवार मुस्ताङको मुक्तिनाथ दर्शनका लागि हिँडेको स्रोतको दावी छ।
1: सुन चाँदीको मूल्य आज पनि बढ़ेको छ। सुनको मूल्य प्रतितोला 3,300 रूपियाँले बढ़ेको हो। भाउ बढ़ेसँगै आज साभावाला सुनको मूल्य प्रतितोला 3,16,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। चाँदीको मूल्य तोलामा 130 रूपियाँले बढ़ेर 4,985 रूपियाँ कायम भएको छ।
0: आतंकवादबाट पीड़ित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा आतंकवादको पीड़ितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सन् 2017 संयुक्त राष्ट्रसंघको महासभाले आतंकवादका पीड़ित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्त 21 यो दिवस मनाउने निर्णय गरेको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले महासभाको प्रस्ताव अनुसार सन् 2020 सार्वजनिक गरेको प्रतिवेदनमा आतंकवादका पीड़ितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहकारी अभिवृद्धिमा जोड़ दिइएको छ। संयुक्त राष्ट्रसंघको विश्वव्यापी आतंकवाद विरोधी रणनीतिको द्विवार्षिकी समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतंकवाद विरूद्धको प्रयास, हिंसात्मक अतिवादको रोकथाम, अन्तर्राष्ट्रिय ऐक्यबद्धता प्रवर्धन तथा पीड़ितका मानव अधिकारको संरक्षणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई जोड़ दिँदै आएका छन्।
1: वर्षाका कारण देशका विभिन्न स्थानमा सड़क अवरूद्ध हुनुका साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रूकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सड़क प्रभावित भएका छन्। इलाम नगरपालिका 9 राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सो स्थानमा वैकल्पिक बाटो प्रयोग गरिएको छ भने रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी सड़क खण्ड त्रिशुली नदीले कटान गरेपछि सो सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। गोसाईकुण्ड गाउँपालिका 2 स्याउ पार्किङमा हिजो अपरान्न पहिरो खसेपछि पासङ लामो सड़क पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिका 6 रिजेगार्ड खोला स्थित भेरी करिडोरको जाजरकोट डोल्पा सड़क पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। लमजुङको बेसी शहर मनाङ सड़क खण्ड अन्तर्गत मर्स्याङदी गाउँपालिका 4 रामबजारमा पनि पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क अवरूद्ध भएका स्थानमा पहिरो तथा बाढ़ीको जोखिम कायम रहेकाले सम्बन्धित निकायले अवस्था हेरी सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
0: राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले आफूलाई पार्टीले गरेको कार्यवाहीका विरूद्ध अदालत जाने बताएका छन्। थापाले पार्टी कार्य सम्पादन समितिले आफूलाई साधारण सदस्य समेत नरहने गरी गरेको कार्यवाहीमा असन्तुष्टि जनाउँदै अदालत जाने बताएका हुन्। पार्टी नेतृत्वले समयमा मार्ग निर्देशन नदिएपछि आफूले संसदीय दलको बैठक राखेर एमाले नेकपा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय लिएको थापाको भनाइ छ। संसदीय दल बैठकमा बहुमत सदस्यहरू सरकारमा जानुपर्ने पक्षमा उभिएको भन्दै नेतृत्वले स्वेच्छाचारी निर्णय मार्फत गर्ने निर्णय गरेको उनको भनाई छ। थापाले राप्रपाबाट योग्य सांसदहरू मन्त्री भएको भन्दै नागरिकलाई प्रभावकारी डेलिभरी दिएर क्षमता प्रदर्शन गर्ने दावी गरेका छन्।
1: लुम्बिनी प्रदेश नेकपाले सरकारमा जाने मन्त्रीको नाम टुंग्याउन नसक्दा आजका लागि तयारी गरिएको शपथ कार्यक्रम रोकिएको छ। तीन मन्त्रालय पाएको सत्तारूढ दल नेकपामा आन्तरिक विवादका कारण मन्त्रीको नाम टुंगो लाग्न नसकेको हो। मुख्यमन्त्री श्वेत नारायण आचार्यले आज 12 बजेसम्म मन्त्रीहरूको नाम उपलब्ध गराउन नेकपालाई बुधबार नै समय दिएका थिए, तर बुधबारदेखि नियमित जसो बसेको नेकपाको बैठकले मन्त्रीको नाम छान्न नसकेपछि आज शपथ नहुने भएको हो। शनिबार र आइतबार विदा रहेकाले अब सोमबार मात्र शपथ हुन सक्ने मुख्यमन्त्री कार्यालयका अधिकारीहरूले जनाएका छन्। लुम्बिनी प्रदेशमा नेकपाका 13 सांसद छन्। अधिकांश सांसदले मन्त्रीको आकांक्षा राखेपछि तीनजना मन्त्री छान्न नेकपालाई सकस भएको छ। ब्रेकको पालो।

0: नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट नेपाली मनको रङ
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने बेलायतको मौसम कार्यालयले चेतावनी दिएको छ. कार्यालयका अनुसार यसको प्रभावले सन् 2027 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना छ. समुद्रको सतहको तापक्रम अहिले सामान्य भन्दा 2 डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान गरिएको छ. एलनिनोका कारण भारतमा मनसून कमजोर हुने, अस्ट्रेलियामा खडेरी र डडेलो तथा पेरू, इक्वेडर र अमेरिकाको दक्षिणी क्षेत्रमा बाढ़ीको जोखिम बढ़न सक्ने वैज्ञानिकहरूले बताएका छन्. यसले उत्तर पश्चिमी युरोप सहित बेलायतमा आगामी शरद ऋतुमा बढ़ी वर्षा र शक्तिशाली आसक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्.
2: अब खेल प्रसंग. नेपालको एक क्रिकेट टोलीले अस्ट्रेलियाको डार्विनमा आजबाट शुरू हुने टप एण्ड टी ट्वेन्टी सिरिज खेल्दैछ. नेपालले आफ्नो पहिलो खेलमा आज घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्दैछ. खेल दिउँसो 2:15 बजे शुरू हुनेछ. नेपालको सिनियर टोली एसीसी प्रिमियर कपको तयारीमा व्यस्त रहेकाले यस पटक नेपाल क्रिकेट संघ क्याम्पले 2 टीम बनाएको हो. नेपाल ए टोली अनिल कुमार शाहको कप्तानीमा अस्ट्रेलिया पुगेको छ. गत संस्करण नेपालले रोहित कुमार पौडेलको कप्तानीमा यो प्रतियोगिता खेलेको थियो. यस पटक प्रतियोगितामा 9 खेल हुनेछन् जसमा बंगलादेश र न्यूजील्याण्डले ए टोली पठाएको छ. अन्य टीम भने अस्ट्रेलियाको बिग बास लीग खेलिरहेका टीम रहेका छन्. नेपालले दोस्रो खेल भोलि बंगलादेशको ए टोलीसँग खेल्नेछ.
1: र इंग्लिस प्रिमियर लीगको समाचार. इंग्लिस प्रिमियर लीग फुटबलको नयाँ सिजन आजबाट शुरू हुँदैछ. सिजनको पहिलो म्याचमा आज राति डिफेण्डिङ च्याम्पियन आर्सनल र यसै वर्ष बढ़ुवा भएर आएको कभेन्ट्री सिटीबीच प्रतिस्पर्धा हुनेछ. आर्सनल 22 वर्षपछि पहिलो पटक प्रिमियर लीगको उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रदैछ. यसैबीच प्रिमियर लीग फुटबलको प्रत्यक्ष प्रसारण नेपालमा कान्तिपुर म्याक्स टेलिभिजनबाट हुने भएको छ. कान्तिपुर म्याक्सले लगातार दोस्रो सिजन प्रिमियर लीगको प्रत्यक्ष प्रसारण गर्न लागेको हो. हाउस गान्धी डायरी अहिलेलाई यति नै. दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ. अहिलेलाई पूजनी र तारा विदा हुन्छौ. नमस्कार.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्र विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोक बाटो दुर्सुनसा जाने बाटो।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
15: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9800902062।
18: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
19: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
18: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
19: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
18: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
19: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
19: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
19: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-3275। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
19: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
19: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
19: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
19: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
19: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
19: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
19: सम्पर्क नम्बर 029-590-6667 र 9842-22-6667।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
20: यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
20: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
20: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
20: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, शङ्खुवा सभा।
20: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842-59801, जनक पौडेली 9852-58344 र 029-560-248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, शङ्खुवा सभा।
21: खादबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा वापसको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घर धनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियोता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8।

0: टाउकोमा लागेको गहिरो चोटका कारण उहाँले आफ्नो दुईटै आँखाको ज्योति गुमाइसक्नु भएको छ। अब उहाँलाई यो संसार देख्नको लागि या त तपाईँले आफ्नो आँखा दान गर्नुहोस्, नत्र अरू कुनै विकल्प छैन। बहिनी, हजुरको अपरेसन सफल भइसकेको छ।
1: डाक्टर साहब, मलाई कसले आँखा दान दियो?
0: छ एउटा पागल प्रेमी जसले आफ्नो नाम नभन्ने शर्तमा तिमीलाई आफ्नो आँखा दियो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिवारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिवार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार। फोन 0295572067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए, त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: थप जानकारीको लागि 0295762061,
7: 0295703315
6: र 98520601177
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
8: सम्पूर्ण करदाताहरूमा खाँचबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँचबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
9: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
8: सम्पर्क नम्बरहरू 029 560 400 र 98 520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
10: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 432 57 841 र 029 562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
4: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
12: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।
6: खादबारी, खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा भाडाको नाम सारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नाम सारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौं। उक्त अवधि भित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी, खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, सुनखुवा सभा।
7: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, शङ्खुवा सभा।
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउँ न त सर।
10: ए ल ल सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
10: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 9860-9640-00
5: र 9819-32-77-75।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
11: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
12: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
12: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
12: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
12: डिजाइनर सुमन ठटाल, 9865-39-444
13: र 0295-90-155।
14: More style, more design. Total Tailors.
10: Surprise! जेनी, यो गहना कस्तो छ?
15: छ्या, यस्तो पनि गहना लाउँछन्?
10: अनि यो?
15: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
10: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
15: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
10: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
15: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका संसाधित आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनजाति सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
15: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59-801, जनक पौडेली, 9852-58-344 र 0295-60-248।
10: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 9843-47-262,
16: 9810-55-55-85
10: र व्हाट्सएप नम्बर 9852-28-646।
17: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
6: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
8: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295-61-165, 98-421-52-504, 98-421-26-987 र 98520 5190906।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के भन्दै आउनु भएको?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
15: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420827076।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
19: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
20: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
19: हाम्रो सेवाहरू
20: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 98520165680 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी 1 सङ्खुवा सभा।
21: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429980, जनक पौडेली, 98525354 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सम्कुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल।
4: सम्पर्क नम्बर 98163-55-553
2: र 98423-18-049।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-60-580, 99-520-61-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
8: आयो सबको घर घरमा आयो।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
11: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपाको केन्द्रीय समिति बैठक वनस्थलीमा चल्दै, पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरामा। कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठायो। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र। पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न। पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण, परीक्षणपछि फेरि कारागार चलान। र टप N20 श्रृंखलामा नेपाल ए र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै, भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आज काठमाण्डको वनस्थलीमा रहेको केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बसेको हो। केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। यस्तै पालिकाको आउँदो चुनावका लागि उम्मेद्वार छनौटको रूपरेखा 2083 अनुमोदन गर्ने तथा राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल केन्द्रित गर्ने कार्यसूची छ। बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। गएको असार 7 देखि 12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेको थियो। तर आजको बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएको छैन। उहाँ स्थलमार्ग हुँदै पोखरा लाग्नु भएको छ। पोखरा भ्रमणको क्रममा उहाँ आज माछापुछ्री गाउँपालिका 6 रहेको एक रिसोर्टमा बस्नुहुने कार्यक्रम तय भएको छ। उहाँ मुस्ताङ पनि पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरणसहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन समेत दिइएको छ। त्यसै गरी स्टेशनरी, छपाई तथा फर्निचर सम्बन्धी वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनस्मरण गराएको प्रवक्ता आर्यालले बताउनुभयो। वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुबईमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठाएको हो। डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुबई निर्यात गरिएको छ। दुबईमा मातृभूमि प्राइवेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनी बीच सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुबईमा आज पहिलो पटक पठाएको गौतमले बताउनु भएको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छनृ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार बन्झ्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू आउँदो हिउँदमा सुपर एलनिनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एलनिनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायका पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एलनिनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसतभन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदमा 4 महिना नोभेम्बरदेखि अप्रेल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाइ छ एलनिनोको उच्च प्रभाव नेपालको विद्युत आयात गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँले बताउनुभयो मन्त्रालयले चालेका कदमहरूबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले तराई मधेश खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमीन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो साथै पुष महिना अगावै स्यालो ट्युबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ अब विदेशको खबर पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आज बिहान इस्लामाबादमा रहेको एउटा निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि कारागार पठाइएको छ पाकिस्तानका सूचना मन्त्री अता उल्लाह तरारका अनुसार खानलाई सिफा इन्टरनेशनल अस्पतालमा नेत्ररोग विशेषज्ञ मुटुरोग विशेषज्ञ र फिजिसियन सहितको टोलीले जाँच गरेको थियो परीक्षणपछि डाक्टरहरूले पूर्व प्रधानमन्त्री खान चिकित्सकीय रूपमा तन्दुरूस्त रहेको बताएका बीबीसीले जनाएको छ स्वास्थ्य सम्बन्धी गुनासो आएपछि सर्वोच्च अदालतले गएको मंगलबार खानलाई 48 घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो सन् 2023 भ्रष्टाचारको आरोपमा जेल परे यता 73 वर्षीय खानले अदालतबाट पाउनु भएको यो सबैभन्दा ठूलो राहत थियो उहाँले आफूमाथि लागेका आरोपहरू राजनैतिक प्रतिशोधबाट प्रेरित रहेका दावी गर्दै आउनु भएको छ आजदेखि शुरू भएको टप एण्ड टी20 श्रृंखलामा अहिले नेपालको ए टोली र नर्दन टेरिटोरी स्ट्राइक बीचको खेल चलिरहेको छ डार्विनमा टस हारेर ब्याटिङ गरिरहेको नेपाल एले ताजा अवस्थामा 12 ओभर 3 बलको खेल सकिँदा 4 विकेट गुमाएर 66 रन बनाएको छ प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली गएको भदौ 1 गते अस्ट्रेलिया गएको थियो यो टोलीको कप्तान अनिल कुमार शाह रहेका छन् खेलकै अर्को खबरमा बंगलादेश क्रिकेट बोर्ड बीसीबीका अध्यक्ष तमिम इकबालले अर्को महिनाका लागि तय भएको भारतको बंगलादेश भ्रमण फेरि स्थगित हुन सक्ने संकेत गरेका छन् भारतको बंगलादेश भ्रमणबारे अहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई र बीसीबी बीच छलफल चलिरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ यो भ्रमण शुरूमा गएको वर्षको अगस्तका लागि तय भएको थियो तर पछि यसलाई आउँदो सेप्टेम्बरसम्म सारिएको छ इण्डियन प्रिमियर लीग आईपीएलको टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाड़ी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि दुई बोर्ड बीचको सम्बन्ध छिसिएको थियो त्यसपछि अमिनुल इस्लामको नेतृत्वमा रहेको बीसीबीले भारतको सहआयोजनामा भएको टी20 विश्वकपका लागि टोली पठाउन अस्वीकार गरे थियो यसै महिनाको शुरूआतमा बीसीबीका नयाँ अध्यक्ष तामिम इकबालले भारतको भ्रमण गर्दा र प्राप्त जानकारी अनुसार बेंगलुरूमा रहेको बीसीसीआईको सेन्टर अफ एक्सिलेन्सको भ्रमण गर्दा सम्बन्धमा सुधार आएको छ चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक राजसपाको केन्द्रीय समिति बैठक वनस्थलीमा चल्दै पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री शाह निजी भ्रमणका लागि पोखरामा कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठायो। निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र। पत्रमा औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न। पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको अस्पतालमा स्वास्थ्य परीक्षण। परीक्षणपछि फेरि कारागार चलान। र टप एण्ड टी ट्वेन्टी श्रृंखलामा नेपाल ए र नर्दर्न टेरिटोरी स्ट्राइक बीचको खेल चल्दै भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि पनि स्थगित हुन सक्ने।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
3: एनबीएल अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले काठमाण्डुको भिरकुटी मण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिक मैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन गरी अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री बादीले आज भिरकुटी मण्डप परिसरमा संचालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै खसी तथा तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल, प्रदर्शनी तथा व्यापारिक क्षेत्र, खुल्ला तथा हरित क्षेत्र, पार्किङ, सरसफाई, सार्वजनिक शौचालय र पैदल आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिनुभयो। उहाँले परिसरमा रहेका संरचना तथा क्षेत्रको उपयोग, व्यवस्थापन, व्यापार तथा सेवा संचालनको अवस्था, आमदानी तथा त्यसबाट राज्य र नागरिकले प्राप्त गरिरहेका लाभका विषयमा सम्बन्धित अधिकारी तथा व्यवस्थापन पक्षसँग जानकारी लिनुभएको थियो। संघीय राजधानीको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा रहेको भिरकुटी मण्डपलाई वर्तमान स्वरूपमै सीमित राखी उपलब्ध क्षेत्र तथा संरचनाको अधिकतम सदुपयोग हुने गरी विकास गर्नुपर्नेमा मन्त्री बादीले जोड़ दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ। काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले विभाग, आयोजना इकाई, सचिवालय प्रमुख लगायतसँग कार्य सम्पादन सम्झौता गर्नुभएको छ। काठमाडौँ प्लाजाको सभाकक्षमा चालू आर्थिक वर्ष 83-84 लागि तर्जुमा भएका योजना कार्यान्वयनको प्रतिबद्धता सहित सम्झौता भएको हो। सम्झौताको उद्देश्य पालिकाको कार्यशैलीलाई थप जिम्मेवार, पारदर्शी र नतिजामुखी बनाउनु हो। सम्झौता बमोजिम अधिकारीहरूले लक्ष्यको कम्तीमा 80% प्रगति हासिल गर्नुपर्ने हुन्छ। सम्झौतापछि यसको प्रभावकारी कार्यान्वयनका विषयमा कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले खुल्ला प्रक्रिया र सामूहिक निर्णयबाट काम गरिने बताउनुभयो। सिनियर

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9819327375।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथ ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 029560400 र 9852276131। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
6: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टाढमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मिति 2083 साल भाद्र 6 गते शनिबार। हाम्रा अन्य सेवाहरू: मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा, जलबिन्दु, आँखाको नानी, आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा, बालबालिकाको टाउको दुख्ने, आँखा सुक्खा हुने, डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा, चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स, ब्लू कट तथा ब्रान्डेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ 4, फोन 029575267, मोबाइल 9765086460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू:
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खुल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसिटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98422667।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
9: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा, फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520551906।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
10: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आरसिटी गर्ने,
10: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा, फोन नम्बर 0295562320 र 98420505041।
11: Sindhuli Gari, let's go Bali, seize the bum, can't you seize the bum, bum, bum.
12: Dai, ma, eti danchu.
11: La, te sabay le 4 baje ne bhetam lai.
12: Ki ko 4 baje?
11: 5.
12: Amale marchan.
11: La, sari tarja.
12: अनि ब्रो, यत्रो वर्ष कहाँ आएको त?
13: कहाँ जानु, 2 वर्ष मङ्गल ग्रह गएर आएको।
11: अनि ब्रो, त्यहाँ पानी पाउँदो रहेछ त?
13: अनि केटा, कसको भएमा बाजा बजाएर आएको?
11: बाजा रे, प्रोग्राम थियो स्कुलमा, क्यान्सिल भयो। अनि
13: अनि रुबी?
11: ए रुबी, ऊ पनि प्रोग्राम गर्न गएको थियो, क्यान्सिल भयो, फर्किदियो होला नि। नाम लिया सैतान हाजिर। ओ

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
8: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068, 9852557068।
3: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842597801, जनक पौडेली 9852558344 र 0295602048।
8: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
12: नमस्कार है वडाध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
15: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
16: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
17: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
16: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
16: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
20: किन र काका?
16: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
20: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
16: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
20: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
16: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
20: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
16: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
20: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
16: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
20: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
16: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
20: प्रोप्राइटर सुनु एन भीम कदाइली।
16: सम्पर्क 0249400084 र 9840458027।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0935605080, 98520165580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
7: ध्यान दिनै पर्ने कुरा।
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
9: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50501।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
3: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
3: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू:
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029-560-580, 99-520-61-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, संखुवा सभा।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू:
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका एक, प्रहरी गेट, छेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल 9865349444
9: र 0295901555।
11: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
12: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
12: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
12: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
12: दाँतको एक्सरे सुविधा,
9: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
12: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
12: ध्यान दिनै पर्ने कुरा
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
12: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
14: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768 9852055768।
16: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: आयो सबको घर घरमा।
18: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
18: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842057841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: योजनामा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रुपियाँ बराबरको घिउ दुबई पठायो।
1: न्यूनतम माल चाहिँ खाडी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर चाहिँ संवाद गरेर हामीले बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
0: अमेरिकाको अलास्कामा विमान दुर्घटना, 8 जनाको ज्यान गयो। र टप इन द T20 श्रृंखलामा नेपाल ए नर्दर्न टेरिटोरीसँग पराजित।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
3: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सचिवालय विस्तार गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थली काठमाण्डुमा आज बसेको केन्द्रीय समितिको बैठकले 11 जनालाई मनोनित गर्दै सचिवालय विस्तार गरेको पार्टीका केन्द्रीय सदस्य मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीका सभापति रवि लामिछानेको प्रस्तावमा बैठकबाट शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा रानामगर, मनिष झा र पुरूषोत्तम यादवलाई सचिवालय सदस्यमा मनोनित गरिएको हो। पार्टी प्रवक्ताको जिम्मेवारी सांसद एवं पूर्व सूचना तथा संचार मन्त्री जगदीश खरेललाई दिइएको छ। पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद नेौपानेलाई अनुमोदन गरिएको छ। त्यस्तै सहमहामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। झाका अनुसार बैठकले कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सहकोषाध्यक्षमा वसुमाया तामाङ, सहप्रवक्ता मा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ। यद्यपि पार्टी केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन। पार्टीको पदाधिकारीमा 1 उपसभापति, 1 महामन्त्री, 1 सहमहामन्त्री अझै मनोनित हुन बाँकी रहेको छ। बैठकले थप 9 जना केन्द्रीय सदस्य समेत मनोनित गरेको छ। केन्द्रीय सदस्य मनोनित हुनेहरूमा गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, पुरूषोत्तम यादव, वसुमाया तामाङ, डाक्टर मनोहर प्रधान, सुरेन्द्र चौधरी, डाक्टर भक्तबहादुर राई, भूपदेव शाह हुनुहुन्छ। गएको असार 7 देखि 12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति

0: बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो, तर आज बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनुभएन।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणको सिलसिलामा आज पोखरा पुग्नु भएको छ। उहाँ आज माछापुच्छ्रे गाउँपालिका छ अस्ताममा रहेको एक रिसोर्टमा बास बस्नुहुनेछ। प्रधानमन्त्री शाह पोखरा पुगेसँगै जिल्लाको सुरक्षा व्यवस्था थप चुस्त पारिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहको यो पारिवारिक भ्रमण रहेकाले अन्य कुनै औपचारिक कार्यक्रम तय भएको छैन। प्रधानमन्त्रीको भ्रमणले अस्ताम क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने त्यहाँका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताउनुभयो। प्रधानमन्त्री शाह आज बिहान परिवारका सदस्यसहित काठमाण्डुबाट सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि मुस्ताङ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री शाहको यो भ्रमण निजी रहेको जनाएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सिंहदरबारमा गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको निजी भएको बताउनुभयो।
0: संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गवर्नर तथा संचालकहरूको योग्यता र अनुभव सम्बन्धी प्रावधानलाई थप स्पष्ट र परिमार्जन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा योग्यताबारे नयाँ मापदण्डहरू तय गरिएको हो। बैठकमा समिति सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै गवर्नर तथा संचालक पदका लागि निर्धारित शैक्षिक योग्यता र कार्य अनुभवको मस्यौदा प्रस्तुत गर्नुभयो। प्रस्तावित व्यवस्था अनुसार गवर्नर वा संचालक पदमा नियुक्त हुन मौद्रिक बैंकिङ वित्तीय तथ्याङ्क शास्त्र सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा त्यस तरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। यसका साथै नेपाल सरकारको विशिष्ट श्रेणी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक विश्वविद्यालयको प्रधान अध्यापक वा क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रको कार्यकारी तहमा कम्तीमा 4 वर्षको अनुभव भएको व्यक्ति मात्र गवर्नर पदका लागि योग्य मानिनेछ। यदि सम्बन्धित विषयमा विद्यावारिधि अर्थात पीएचडी गरेको व्यक्ति भएमा क वर्गको वाणिज्य बैंक वा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा अधिकृत स्तरमा कम्तीमा 10 वर्षको अनुभव भए पुग्ने गरी प्रावधान राखिएको छ। छलफलको क्रममा क वर्गका वाणिज्य बैंकका बहालवाला वा पूर्व कार्यकारी प्रमुखलाई स्वार्थको द्वन्द नहोस् भन्नको लागि कुलिङ पीरियड राख्ने विषयमा पनि सहमति जुटेको छ। कार्यकारी प्रमुखको पद छाडेको निश्चित समयपछि मात्र राष्ट्र बैंकको उच्च पदमा योग्य हुने गरी व्यवस्था मिलाइएको छ। गवर्नरको अधिकार र संचालक समितिको भूमिकाका विषयमा थप स्पष्टता आवश्यक रहेको भन्दै समितिले यसलाई आउँदो बैठकमा टुंग्याउने जानकारी दिएको छ।
1: सरकारले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्नको लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो। यो केन्द्रमा एकजना कार्यकारी निर्देशक सहित 30 कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। सफ्टवेयर विकास तथा संचालन केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार विद्युतीय शासन र प्रविधि मैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्नेछ।
0: आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मातहतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा संचालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पत्र पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्री समेत समेटिएका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डीडीसीको घिउ दुवै पठाउन थालेको बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: एनबीएल अटो लोन।
7: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
6: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
9: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
6: इतिहास, गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा।
6: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले राजसोपाको सचिवालय विस्तार, संगठन विभाग प्रमुखमा नेउपाने, पार्टी प्रवक्ताको जिम्मेवारी खरेललाई निजी भ्रमणका लागि, प्रधानमन्त्री शाह पोखरामा भोलि मुस्ताङ जाने, नेपाल राष्ट्र बैंकको गवर्नर र संचालकको योग्यता सम्बन्धी प्रावधान परिमार्जन गरिँदै सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6-सदस्यीय समिति गठन, निशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न पालिकालाई परिपत्र लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सृजना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न समेत निर्देशन दिइएको छ। त्यसै गरी स्टेशनरी, छपाई तथा फर्निचर सम्बन्धी वस्तु, निर्माण सामग्री, मेसिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनः स्मरण गराइएको प्रवक्ता आर्यालले बताउनुभयो। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको समेत उहाँले बताउनु भएको छ।
0: फेरि पनि स्वदेशी उत्पादनकै प्रसंग, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ यूएईको दुवैमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुवै पठाएको हो। हो। डीडीसीका अनुसार निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो लटमा घिउ दुवै निर्यात गरिएको छ। दुवैमा मातृभूमि प्राइभेट लिमिटेडले बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी दुग्ध विकास संस्थान र रातो र चन्द्र सूर्य कम्पनीबीच सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअघि नै निर्यात हुँदै आएकोमा दुवैमा आज पहिलो पटक पठाएको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा डीडीसीको उत्पादन प्रवर्धन गर्दै पोस्ट गरेपछि उपभोक्ताको चासो थप बढ़ेको थियो। अहिले डीडीसीको घिउ दुवै पठाउन कसरी सम्भव भयो भनेर हामीले दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डेलाई सोधेका छौं।
10: पहिला हाम्रो आन्तरिक बजारहरूमा हाम्रो उत्पादनहरू गइरहेको थियो, बजार पनि खुम्चिरहेको र आन्तरिक बजारमा खपत नभइसकेपछि अब के विचार गरिने, अब बाहिर निर्यात पनि गर्नुपर्छ भन्ने सोच आयो र हामीले खास गरी निर्यात कसले गर्नुहुन्छ भन्ने निर्यातकर्ताहरूसँग सम्पर्क गऱ्यौँ हामीले र अरू प्रडक्टहरू लैरहने निर्यातकर्तासँग हामीले समन्वय गऱ्यौँ। क्वालिटीको गुणस्तरको त्यहाँको स्थानीय दुबईको आफ्नो ठाउँको पनि उहाँले एप्रुभल लिनुपर्ने छ, त्यो लिएर आइसकेपछि हामीले यहाँ आफ्ना ब्रान्डमा प्लास्टिकको बोतलमा हामीले यहाँ बेच्यौँ भने सिसाको डिब्बामा चाहिँ हामीले पठाइरहेका छौँ। त्यो भनेको 50,000 किलो अथवा 50 टन न्यूनतम माल चाहिँ खाडी मुलुकमा लैजाने भन्ने गरी सम्झौता भएको छ। हामीले निरन्तर चाहिँ संवाद गरेर हामीले बजार पहिचान गरेर नै हामीले यो आज सम्भव भएको भन्ने लाग्छ।
1: 50,000 किलो निर्यात गर्ने भन्ने कुरा छ, यो लक्ष्य पूरा गर्न चाहिँ उत्पादन क्षमता पर्याप्त छ हाम्रो कि थप बढाउनु पर्छ?
10: अहिलेकै उत्पादन क्षमताले हामीले यो निर्यात गर्न सक्छौ। अब अझ वृद्धि हुन सक्ने अवस्था भयो भने हामीले उत्पादन क्षमता त पक्कै पनि बढाउनु पर्छ। हामीले त्यो उत्पादन क्षमता मात्र होइन हाम्रो संकलन क्षमता पनि बढाउनु पर्ने हुन्छ, त्यो पनि हामी सँगसँगै कामहरू गरिरहेका छौँ।
1: यो निर्यातबाट डीडीसी र किसानलाई चाहिँ यसको प्रत्यक्ष फाइदा हुन्छ कि?
10: फाइदा पुग्ने नै भयो, किनभने विगतमा हाम्रो अहिले दुधको मिल्क होल्डे पनि भएको अवस्था र बजार नपाएर विभिन्न किसिमका किसानहरू नै चाहिँ आफ्नो मूल्य नपाएर विभिन्न चरणमा आन्दोलन गरिरहेको जुन एउटा चाहिँ दृश्य हामीले देखेका थियौँ, अब कम्तीमा पनि यो बजार विस्तार भयो, नेपालमा मात्र होइन बाहिर जान थाल्यो भने यसले उत्साहित किसानलाई उत्साहित पनि बनाउँछ र उहाँहरूले चाहिँ आफ्नो उत्पादन क्षमता पनि खास गरी दुधको चाहिँ बजार भइसकेपछि मैले बेच्ने ठाउँ छ भनिसकिसकेपछि उहाँले दुध उत्पादनमा वृद्धि गर्नुहुन्छ। हामीले खास गरी यो राय संकलन किसानहरूमा गएर बुझ्दाखेरि पनि यदि बजार छ भने हामी दुध जति पनि उत्पादन गर्छौँ दिन सक्छौँ भन्ने कुराहरू उहाँबाट नै आएको हुनाले मन लाग्छ यसले डेरी सेक्टरलाई उत्साहित पुर्याउनमा थप यसले मद्दत गर्छ भन्ने।
1: अन्य ब्रान्डसँगको प्रतिस्पर्धा चाहिँ कस्तो हुन सक्छ भन्ने अनुमान छ?
10: लगभग 8 लाख भन्दा बढी नेपालीहरूले काम गर्नु, नेपालकै किसानले उत्पादन गरेको दुधबाट बनेको घिउ नेपालीले नै खान पाउनुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो। त्यस कारणले गर्दाखेरि उहाँले आफ्नो नेपाली ब्रान्ड भ्यालुको कारणले गर्दाखेरि पनि नेपाली प्रडक्ट खानुहुन्छ। प्रतिस्पर्धा त हामी गर्नु नै पर्छ, तर प्रतिस्पर्धा भन्दा पनि हाम्रो नेपालीपन राष्ट्रियताको कारणले गर्दाखेरि पनि नेपालीहरूले गुणस्तरीय चाहिँ घिउ खान पाउने त्यो ग्यारेन्टी हामीले गरिरहेका छौँ। मन लाग्छ हामी त्यसलाई पनि नजिकबाट निहाल्छौँ, त्यहाँ बजार कसरी गइरहेको छ, कसरी मन पराउनु भएको छैन भन्ने विषयहरू हामी नजिकबाट निहाल्छौँ र फर्दर त्यसमा इम्प्रुभमेन्ट गर्ने कुराहरू, त्यसमा चाहिँ मूल्यका कुराहरूमा समायोजन गर्ने कुराहरू हामी त्यसपछि गर्दै अगाडि बढ्ने कुराहरू छ।
1: घिउ बाहेक अरू डीडीसीका अन्य दुग्धजन्य पदार्थ पनि विदेश निर्यात गर्ने योजना चाहिँ हाम्रो कस्तो छ?
10: घिउ चाहिँ धेरै समय रहने भएको कारणले त्यसलाई हामी सम्भव भएको, पनिरहरू र चिजहरू उहाँले लाने गरी कुराहरू चलाइरहनु भएको छ। हामीले तिब्बतमा बटर लैजाने विषयमा पनि प्रारम्भिक छलफल अगाडि चलिरहेको छ। अहिले हामीसँग बटर नभएको कारणले गर्दाखेरि केही समय कार्तिकबाट चाहिँ हामी बटर पनि दिन सक्ने भन्ने हिसाबले हामी त्यो एग्रिमेन्ट गर्दै अगाडि बढ्ने कुराहरू छ। मन लाग्छ हामीसँग भएका प्रडक्टहरू जुन चाहिँ निर्यात योग्य छन्, जसको सेल्सलाई बढी छ, त्यस्तो प्रडक्टहरू हामी विश्व बजारमा पुर्याउने गरी कामहरू गरिरहेका छौँ। जापान साउथ कोरियाहरूमा पनि हाम्रो कुराहरू भइरहेको छ। मन लाग्छ अब भविष्यमा हामीले उत्पादन गर्ने चिजहरू विश्व बजारमा पठाउने गरी दुग्ध विकास संस्थानले काम गर्नेछ।
0: उहाँ हुनुहुन्थ्यो दुग्ध विकास संस्थानका महाप्रबन्धक डाक्टर शरण कुमार पाण्डे। फेरि पनि खबरकै सिलसिला, आउँदो हिउँदमा सुपर एल निनोको जोखिम उच्च हुन सक्ने अनुमान गरिएको छ। त्यसका लागि अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्नेमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोड़ दिनुभएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले एल निनोको प्रभावले नेपालको जल ऊर्जा र खाद्य सुरक्षामा गम्भीर चुनौती थप्न सक्ने बताउनुभयो। मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय मौसम सम्बन्धी निकायको पछिल्लो तथ्याङ्क उल्लेख गर्दै निकै शक्तिशाली एल निनोको सम्भावना 90% पुगेको जानकारी दिनुभयो। नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यस वर्ष देशभर औसत भन्दा कम वर्षा र अधिक तापक्रमको प्रक्षेपण गरेको स्मरण गराउँदै उहाँले पूर्व तयारीमा ढिलाइ भएको स्वीकार गर्नुभयो। नेपालको विद्युत व्यापारमा उल्लेख्य सुधार भए पनि हिउँदका 4 महिना नोभेम्बरदेखि अप्रेल अझै पनि आयातमा निर्भर रहनु परेको मन्त्री श्रेष्ठको भनाई छ। एल निनोको प्रभाव उच्च प्रभाव नेपालको विद्युत आयातमा गर्ने समयमा पर्ने भएकोले यसले थप जोखिम निम्त्याउने उहाँको भनाई छ। मन्त्रालयले चालेका कामहरूबारे जानकारी दिँदै उहाँले तराई मधेस खडेरी लचिलोपन रणनीति तयार भइसकेको र तराईका 22 जिल्लामा जमीन मुनिको पानीको अनुगमनका लागि काम शुरू भएको बताउनुभयो। साथै पुष महिना अगावै स्यालो ट्यूबवेल वितरण र पोखरी पुनर्भरणका कामहरू सम्पन्न गर्न सम्बन्धित विभागलाई यसअघि नै निर्देशन भएको छ।
1: अहिले बागमती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा दिउँसोपछि हल्कादेखि मध्यम वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। संसदीय सुनवाई समितिमा सेना र सुरक्षासँग जोड़िएको गम्भीर प्रकृतिको उजुरी परेको छ। आज सिंहदरबारमा बसेको संसदीय सुनवाई समितिको बैठकले सुरक्षासँग सम्बन्धित उजुरीलाई आवश्यक कार्यवाहीका लागि सचिवालय मार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। बैठकपछि निर्णय सार्वजनिक गर्दै समितिका सभापति बोध नारायण श्रेष्ठले सेना र सुरक्षासँग जोड़िएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिनुभयो। उजुरीको विषय रक्षा वा गृह कुन मन्त्रालयसँग बढ़ी सम्बन्धित छ भन्ने विषयमा विस्तृत अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढ़ाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको छ। सभापति श्रेष्ठका अनुसार समितिमा प्राप्त उजुरी र त्यसको सुनवाई प्रक्रियाका क्रममा उठेका प्रश्नहरूको बारेमा पनि बैठकमा छलफल भएको थियो। प्रस्तावित व्यक्तिको सुनवाईका क्रममा माग गरिएका सूचनाका सम्बन्धमा समितिले स्पष्ट पारेको छ। सुनवाई प्रक्रिया प्रत्यक्ष प्रसारण र रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले रेकर्डबाटै आवश्यक जानकारी लिन सक्ने समितिको निष्कर्ष छ। बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रमुख सचेतक कविन्द्र बुडलाकोटीले संसदीय सुनवाई समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताउनु भएको थियो।
2: फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधिबीच चर्काचर्की भयो। संचार मन्त्री विक्रम तिमी सिन्हाले काठमाडौँ उपत्यकासहित प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच छलफल आयोजना गर्नुभएको थियो। यो छलफलमा रासोपाकी सांसद तामाङ पनि सहभागी हुनुहुन्थ्यो। बंचरी डाँडाको विषयलाई लिएर उहाँहरूबीच चर्काचर्की भयो। तामाङले बंचरी डाँडामा फोहोर लैजान नदिने चेतावनीसहित छलफल छाडेर हिँड्नु भएको थियो।
3: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 10.67 अंकले घटेर 2618.72 बिन्दुमा झरेको छ। लगातार चार कारोबार दिन घटेर हिजो बढ़ेको नेप्से आज घटेको हो। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 198 कम्पनीको शेयर घटेकोमा 70 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज धौलागिरी लघुवित्त, लक्ष्मी भ्यालु फण्ड 2 र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर 5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्सको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.40 करोड़को कारोबार भएकोमा आज 344 कम्पनीका 1,22,000 कित्ता शेयर 4.16 करोड़ रूपियाँमा किनबेच भएको छ।
2: नेपाल दर्पणमा अब केही विदेशका खबर। अमेरिकाको अलास्कामा विमान दुर्घटना भएको छ। निजी कम्पनीसँगको सम्झौतामा संचालित विमान अमेरिकी वायुसेनाको परिसरमा दुर्घटना हुँदा 8 ज्यान गएको सेनालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। विमान अलास्का राज्यको दक्षिण पश्चिमी छेउमा रहेको केप नेभेनह्यामको लामो दूरीको राडार क्षेत्रको विमानस्थलमा दुर्घटनाग्रस्त भएको अलास्कन कमाण्डरले विज्ञप्ति मार्फत जनाएको छ। उद्धारकर्ताले दुर्घटनाग्रस्त विमानमा रहेका यात्रु कोही पनि जीवित नरहेको पुष्टि गरेका छन्।
3: विश्व प्रसिद्ध राइड हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलो पटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो रोबो ट्याक्सी अर्थात चालकविहीन ट्याक्सी सेवा शुरूआत गरेको छ। क्रोएसियाली स्वायत्त कम्पनी भनसँगको सहकार्यमा चालकविहीन ट्याक्सी सञ्चालनमा ल्याएको हो। यससँगै जाग्रेब उबर एप मार्फत स्वचालित कार बुक गर्न सकिने युरोपको पहिलो शहर बनेको छ। भनका सह संस्थापक एवं प्रमुख डिजाइन अधिकृत एड्रियानो मुद्रिकाले यो उपलब्धि वर्षौंको निरन्तर प्रयास र प्राविधिक विकासबाट सम्भव भएको बताउनु भएको छ। स्वचालित ट्याक्सीको सुरक्षा सुनिश्चित गर्न हर सम्भव प्रयास भइरहेको छ। ती ट्याक्सीको ड्याशबोर्डमा जडान गरिएको ट्याब्लेट मार्फत शहरका चोक, ट्राफिक लाइट र पैदल यात्री बीचबाट कसरी मार्ग निर्देशन गरिरहेको छ भन्ने कुराको निरन्तर अनुगमन गरिन्छ। भनले चिनिया साझेदार पोनी एआई संघको सहकार्यमा यो प्रविधि विकास गरेको चिनिया समाचार संस्था सिन्हाओले जनाएको छ। भविष्यमा थप सुविधायुक्त ट्याक्सी संचालनमा ल्याउने योजना रहेको मुद्रिकाले बताउनु भएको छ। अहिले यो सेवा जाग्रेबको झण्डै 100 वर्ग किलोमिटर क्षेत्रमा उपलब्ध छ। प्रयोगकर्ताहरूले भनको आफ्नै मोबाइल एप वा उबर एप मार्फत यो रोबोट्याक्सी सेवा लिन सक्नेछन्। यो शुरूआतलाई युरोपको यातायात क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाका रूपमा हेरिएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा आजदेखि शुरू भएको टप इण्डी टी20 श्रृंखलामा नेपालको ए टोली पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 123 रनको सामान्य लक्ष्य नर्दन टेरिटोरीले 15 ओभरमा 2 विकेट गुमाएर भेटायो। नर्दन टेरिटोरीका डाउडजी होगेन बुजिमले अभिजित 50 र जोर्डन सिल्कले 42 रन बनाए। नेपाल एका पवन सराफले 2 विकेट लिए। यसअघि डार्विनमा टस हारेर ब्याटिङ गरेको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो। नेपाल ए टोलीका पवन सराफले 41 रन बनाए। नर्दन टेरिटोरीका हमिस मार्टिनले 3 विकेट लिए। प्रतियोगितामा नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं।
4: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557
7: साथै 98525557 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
9: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
10: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420550।
11: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
12: विश्वविद्यालयहरूमा रजिस्ट्रार नियुक्तमा ढिलाइ, नयाँ आर्थिक वर्षसँगै बजेट अनियोलमा पर्दा खर्च व्यवस्थापनमा अप्ठ्यारो, चीन र इण्डोनेसिया बीच सैन्य सम्बन्ध थप सुदृढ गर्ने र आपत्ति सहकारी बढ़ाउने सहमति, र अस्ट्रेलियामा जारी टप इन टी20 सिरिजको पहिलो खेलमै नेपाली टोली पराजित, प्रिमियर लीग फुटबलको नयाँ सिरिज शुरू हुँदैछ।

लिएर आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड. It's always fun when you hit the road.

0: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र तारा समाचार अब विस्तारमा।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशन सकेको झण्डै दुई महिनापछि नौजना केन्द्रीय सदस्य सहित छ जना पदाधिकारी मनोनयन गरेको छ। काठमाडौँमा आज बसेको रासोपाको केन्द्रीय समिति बैठकले सह महामन्त्रीमा पुरूषोत्तम यादव, प्रवक्तामा जगदीश खरेल, कोषाध्यक्षमा मनोहर प्रधान, सहकोषाध्यक्षमा बासुमाया तामाङ र सहप्रवक्तामा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनित गरेको हो। सो पार्टीले अझै पाँचजना पदाधिकारी मनोनयन गर्न बाँकी छ। उपसभापति, महामन्त्री, सहमहामन्त्री, सहप्रवक्ता सहकोषाध्यक्ष गरी पाँचजना पदाधिकारी मनोनयन गर्न बाँकी छ। आजको बैठकले केन्द्रीय सदस्यमा भवदेव शाह, सुदन गुरूङ, सुनिल लम्साल, प्रतिभा रावल, पुरूषोत्तम यादव, बासुमाया तामाङ, सुरेन्द्र चौधरी, भक्त बहादुर राई र मनोहर प्रधानलाई मनोनित गरेको छ। राजपाले अझै मनोनिततर्फ 51 मध्ये 42 जना केन्द्रीय सदस्य चयन गर्न बाँकी छ। गत असारको पहिलो साता भएको महाधिवेशनले 900 जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो। 158 सदस्यीय केन्द्रीय समितिमा एक सभापति र प्रदेश सभापति सात जना पदेना केन्द्रीय सदस्य हुने रासोपाको विधानमा उल्लेख गरिएको छ। वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह सहभागी नभएको बैठकले पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन गरेको हो। बाँकी पदाधिकारी र केन्द्रीय सदस्य शाहको पक्षबाट मनोनयन गर्न बाँकी रहेको बताइएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह आज पोखरा पुगेका छन्। पोखरा हुँदै मुस्ताङ जाने क्रममा उनी पोखरा पुगेका हुन्। यद्यपि प्रधानमन्त्रीको पोखरा आगमनबारे स्थानीय प्रशासन र सुरक्षा निकायलाई भने औपचारिक जानकारी छैन। प्रधानमन्त्री शाह आज सिधै कास्कीको माछापोसे गाउँपालिका 6 अधिताल स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्न पुगेका छन्। तर प्रधानमन्त्रीको भ्रमणबारे कास्की जिल्ला प्रशासन कार्यालयलाई औपचारिक जानकारी प्राप्त नभएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले बताएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएस वीरेन्द्र कुमार पासवानले पनि प्रधानमन्त्रीको पोखरा आगमनबारे प्रहरीलाई औपचारिक जानकारी नभएको बताए।
1: कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति सर्वहतर देउबा पक्ष नेताहरूले सर्वोच्च अदालतमा आज पेश गरेको रिट दर्ता हुन सकेन। देउबा पक्ष नेताहरूले महाधिवेशन रोक्न माग गर्दै दिएको रिट निवेदन अदालतमा पेश मात्र भएको छ। देउबा र निवर्तमान कार्यवाहकका सभापति पूर्णबहादुर खड्काले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता नभएको हो। देउबा र खड्काले ओआरएस मार्फत रिट सर्वोच्चमा पुर्याएका थिए। रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ। पेश गरिएका छोटा छोटा रिट आज अध्ययन नसकिएको भन्दै नगरिएको सर्वोच्च प्रशासनले जनाएको छ। कांग्रेसले असोज 16 देखि 19 गतेसम्म पार्टीको 15 महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढ़ाइसकेको छ। 77 जिल्लामा अधिवेशन गराउन कांग्रेसले 85 निर्वाचन अधिकृतलाई गत मंगलबारदेखि परिचालन गरिसकेको छ।
0: सरकारले त्रिभुवन विश्वविद्यालय सहित करिब 1 दर्जन विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त नगर्दा नयाँ आर्थिक वर्षसँगै बजेट अन्योल देखिएको छ। त्रिवी, पूर्वाञ्चल, पोखरा लगायत ठूला विश्वविद्यालयमा रजिस्ट्रार नहुँदा बजेट निर्माण र विश्वविद्यालय सभाबाट पारित हुन सकेको छैन। सबै विश्वविद्यालय निमित्त रजिस्ट्रारको भरमा सञ्चालन भइरहेका छन्। त्रिवीको आर्थिक वर्ष 2083-84 बजेट साउन पहिलो साताभित्र पारित हुनुपर्ने भए पनि भदौसम्म अनिश्चित छ। थप विवरण सहित कान्तिपुर कर्मी सुदीप कैनीले तयार पारेको
1: सरकारले त्रिभुवन विश्वविद्यालय सहित करिब 1 दर्जन विश्वविद्यालयमा रजिस्ट्रार कुल सचिव नियुक्त नगर्दा नयाँ आर्थिक वर्षसँगै केहीमा बजेट शून्यता देखिएको छ। विद्यार्थी संख्या धेरै रहेका ठूला, त्रिवी, पूर्वाञ्चल, पोखरा लगायतका विश्वविद्यालयमा बजेट शून्यता भएको हो। रजिस्ट्रार नहुँदा बजेट निर्माण र विश्वविद्यालय सभाबाट पारित हुन सकेको छैन भने सभा नहुँदा नवनियुक्त उपकुलपतिले नीति तथा कार्यक्रम पनि लागू गर्न सकेका छन्। सबै विश्वविद्यालय निमित्त रजिस्ट्रारको भरमा चलिरहेका छन्। त्रिवी सहित 7 विश्वविद्यालयमा 19 असारमा प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले उपकुलपति नियुक्ति गरेका थिए। रजिस्ट्रारले बजेट तयार पारे विश्वविद्यालय सभामा पेश गर्ने र त्यहाँबाट पास भएपछि लागू हुने विश्वविद्यालय ऐनमा व्यवस्था छ। त्रिवीको आर्थिक वर्ष 2083-84 बजेट साउन पहिलो साताभित्र पारित गरिसक्नुपर्ने कार्यतालिका थियो। भदौ पहिलो सातासम्म पनि बजेट अनिश्चित हुँदा भद्रगोलको अवस्था देखिएको एक प्राध्यापकले बताए। त्रिवीले करिब 26 अर्ब हाराहारीमा वार्षिक बजेट स्वीकृत गर्दै आएको छ। बजेट पारित सँगसँगै दीक्षित हुने विद्यार्थीको ग्रेस लिस्ट पनि स्वीकृत हुँदै आएको थियो। सभा नबस्दा दीक्षान्त कार्यक्रममा पनि ढिलाइ हुने जोखिम बढ़ेको त्रिवीका एक सह प्रशासकले बताए। प्रवक्ता नवीन्द्र भण्डारीले भने क्षेत्रीय सभा डाक राखेर बजेट ल्याउने र ग्रेस्ट लिस्ट पास गर्ने तयारी भएको बताए। बजेट पारित नहुँदा टेस्की लिएको रकमबाट प्रशासनिक बाहेक पूँजीगत खर्च गर्न नपाइने व्यवस्था समेत छ। सभाबाट ग्रेस्ट लिस्ट पास भएपछि दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको आवेदन माग हुने गर्दछ। पुसमा हुने दीक्षान्तमा सहभागी हुने विद्यार्थीका लागि त्यही आवेदनका आधारमा प्रमाणपत्र छपाई र गाउनको व्यवस्था गरिन्छ। ग्रेस लिस्ट पास भएपछि मात्र विद्यार्थीले पाउने सकले प्रमाणपत्र प्रिन्ट गर्न पाइन्छ। त्रिविका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले उत्तीर्ण विद्यार्थीको ग्रेस लिस्ट तयार पारेर बसे पनि सभा नहुँदा रोकिएको जनाए। करिब 95,000 विद्यार्थीको ग्रेस लिस्ट सभाबाट पारित गर्नुपर्ने कार्यसूची छ। परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरू लिस्ट पारित नहुँदा दीक्षान्त कार्यक्रम तयारीका लागि एक महिना ढिलो भइसकेको बताउँछन्। उपकुलपतिको सिफारिशमा प्रधानमन्त्री तथा कुलपतिले रेक्टर र रजिस्ट्रार नियुक्त गर्ने व्यवस्था छ। उपकुलपति भोला थापाले 3 साता अघि नै रेक्टर र रजिस्ट्रारको नाम सिफारिश गरे पनि नियुक्त हुन नसकेको विश्वविद्यालय स्रोतको दावी छ। शिक्षा मन्त्रालयका अधिकारीहरूले पनि त्यसलाई पुष्टि गरेका छन्। सिफारिश गरिएकाहरूको नाम प्रधानमन्त्री कार्यालयमा पठाइए पनि त्यताबाट नियुक्तिको निर्णय नभएको एक अधिकारीले जानकारी दिए। विज्ञान तथा प्रविधि संकायका डेन शंकर खनाललाई रेक्टर र व्यवस्थापन संकायका डेन आनन्द चालिसालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ। नयाँ रेक्टर र रजिस्ट्रार नियुक्तपछि बजेट ल्याउने काम आफ्नो प्राथमिकतामा रहेको उपकुलपति थापाले बताए। काठमाडौँ पूर्वाञ्चल पोखरा सुदूरपश्चिम कृषि तथा वन विज्ञान मध्यपश्चिम नेपाल संस्कृत विश्वविद्यालयमा पनि रजिस्ट्रार पद रिक्त अवस्थामा छ। निमित्तलाई जिम्मेवारी तोकिएको छ। 19 वैशाखमा उपकुलपति सहित रजिस्ट्रारहरूलाई पनि अध्यादेश मार्फत पदमुक्त गरिएको थियो। रजिस्ट्रार नियुक्त भएको 3.5 महिना भन्दा बढी समय भए पनि नियुक्त हुन नसकेको हो। लुम्बिनी बौद्ध र नेपाल खुला विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार दुवै पद रिक्त छ। उपकुलपति छनौट तथा सिफारिश समितिले लुम्बिनी बौद्ध विश्वविद्यालयमा नाम सिफारिश गरे पनि कुलपतिबाट नियुक्त गर्न सकिएको छैन। नेपाल खुला विश्वविद्यालयमा नियुक्तिको प्रक्रिया नै अघि बढ़ाइएको छ नि यो विश्वविद्यालयको पनि बजेट पारित हुन सकेको छैन। पोखरा विश्वविद्यालयका उपकुलपति देवेन्द्र अधिकारीले रजिस्ट्रार लगायत पदाधिकारी नियुक्त नहुँदा बजेट पारित हुन नसकेको जनाए। रजिस्ट्रार नियुक्तिका लागि नाम टुङ्गो लागे पनि मन्त्रालयबाट नियुक्ति हुन नसकेको उनको भनाइ छ। पूर्वाञ्चल विश्वविद्यालयमा पनि रजिस्ट्रार पद रिक्त छ, जसका कारण विश्वविद्यालयले बजेट ल्याउन सकेको छैन। उपकुलपति सुजन बाबु मरहट्टा रजिस्ट्रार नियुक्तिका लागि सिफारिश भएको र नियुक्ति लगत्तै बजेट ल्याउने बताउँछन्। काठमाडौँ विश्वविद्यालयका निमित्त रजिस्ट्रार राजेश श्रेष्ठले असार मसान्तमै आर्थिक वर्ष 2083-84 बजेट पारित गरिने जानकारी दिए। जति बेला परीक्षा नियन्त्रक ऋषिकेश वागले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए। 29 साउनमा कुलपतिमा प्राध्यापक विवेक बराल नियुक्त भएका छन्। रजिस्ट्रारलाई रजिस्ट्रार श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्म पुनः सोही जिम्मेवारी प्रधानमन्त्री तथा कुलपति शाहले दिएका थिए। उपकुलपति नियुक्तिमा ढिलाइ हुँदा निमित्त जिम्मेवारी पाएका पदाधिकारीबाटै नीति तथा कार्यक्रम र बजेट पारित भएको एक प्राध्यापकले बताए। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवालले रजिस्ट्रार नियुक्तिका लागि सिफारिश भए पनि हुन नसकेको बताए। यता सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किशन दत्त भट्टले रजिस्ट्रारको नियुक्ति प्रक्रियामा रहेको जानकारी दिए। बजेट भने त्यस अघिको निमित्त पदाधिकारीले नै पारित गरिसकेकाले खासै समस्या नरहेको उनको भनाइ छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि रजिस्ट्रार नियुक्तिको प्रक्रिया नै थालेको छैन। अध्यादेशपछि अर्को व्यवस्था नभएसम्मका लागि भन्दै प्राध्यापक सुवीर सिंहलाई काम चलाउ रजिस्ट्रारको जिम्मेवारी दिइएको थियो। पुरानै टीमबाट प्रशासनिक कार्य सञ्चालन भएको उपकुलपति ऋषिराम कटेलले बताए। शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सह कुलपति सस्मित पोखरेलको सचिवालयका उपसचिव दिवाकर भुजेलले त्रिविसायत 5 विश्वविद्यालयका रजिस्ट्रार सिफारिश भएर आएको र नियुक्तिको चरणमा रहेको जानकारी दिए। मन्त्रालयका अनुसार त्रिवि पूर्वाञ्चल पोखरा मध्यपश्चिम र सुदूरपश्चिमका विश्वविद्यालयको रजिस्ट्रार नियुक्तिको प्रक्रियामा छ। लुम्बिनी बौद्धमा उपकुलपतिका लागि पर्याप्त मात्रामा आवेदन नपरेका कारण प्रक्रिया स्थगन गरेर पुनः आवेदन माग गर्ने तयारी गरिएको उनले जानकारी दिए। नेपाल खुला विश्वविद्यालयको उपकुलपति छनौटका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने प्रावधान छ। अध्यादेशबाट आयोगका अध्यक्षको पद नै रिक्त भएकाले समिति गठन गरी प्रक्रिया अघि बढ़ाउन नसकिएको उनले जानकारी दिए। आयोगको अध्यक्षमा सरकारले प्राध्यापक खड्ग गेसेलाई नियुक्त गरेको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भने अध्यादेशपछि उपकुलपति र रजिस्ट्रार दुवै एकैपटक नियुक्त भएका थिए। संस्कृत विश्वविद्यालयमा भीमप्रसाद खतिवड़ा नियुक्त भए पनि रजिस्ट्रार नियुक्त अझै हुन बाँकी छ।
0: हामी डायरीमा अब ब्रेकको पालो।
2: ओहो जेठा, बजार हिँडिकी क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छे त जेठा?
3: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र झिङ कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नै किन्ने नि लाटा।
3: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
3: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
5: हुलास भए अरू किन खोज्ने?

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आगामी सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा र राप्रपाको समर्थनमा एमालेबाट हिजो मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन प्रदेशसभाको बैठक भदौ 8 गते दिउँसो 1 बजेका लागि आह्वान गरिएको छ। सोही बैठकमा मुख्यमन्त्री थापाले संविधान बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची छ। नेकपा एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासहित 63 जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापालाई 104 सदस्यीय प्रदेशसभामा बहुमतका लागि 53 सांसदको समर्थन आवश्यक छ। हालै मन्त्री परिषद गठन गरेका मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।
2: यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई आफ्नै दल नेकपाबाट मन्त्री नियुक्त गर्न सकस भएको छ। मन्त्रीका आकांक्षी धेरै भएपछि पार्टी केन्द्रमा 12 जना आकांक्षीको नाम सिफारिश गराएका छन्। एमालेको साझेदारीमा साउन 29 नियुक्त भएका मुख्यमन्त्री भट्टले एमालेबाट एक राज्य मन्त्री सहित 4 जना मन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्रीले अब बढ़ीमा 3 मन्त्री र 2 राज्य मन्त्री नियुक्त गर्न सक्ने अवस्था छ। आकांक्षी बढ़ी भएकाले मन्त्री छनौट गर्न नसकेपछि मुख्यमन्त्री भट्ट सह इन्चार्ज रहेको नेकपा प्रदेश कमिटिले नेकपाका 12 जना सांसदसँग नाम पार्टी केन्द्रमा सिफारिश गरिएको जनाएको छ। केन्द्रले 12 नाम मध्येबाट 3 जना मन्त्री र 2 राज्य मन्त्री नियुक्त गर्न नाम पठाउने प्रदेश इन्चार्ज भानुभक्त जोशीले बताए। मन्त्रीका लागि साविक माओवादी केन्द्रबाट 7, नागरिक उन्मुक्तिबाट 3 र एकीकृत समाजवादीबाट 2 जनाको नाम सिफारिश गरिएको छ।
1: 8 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दाङमा करोड़ रूपियाँ खर्चेर विभिन्न खेलकुद संरचना निर्माण गरिए, तर प्रतियोगिता सकिएको 7 वर्ष बितिसक्दा पनि ती संरचना नियमित रूपमा प्रयोगमा आउन सकेका छैनन्। कतिपय खेल मैदानमा घाँस उम्रिएका छन् भने रंगशाला र कबड हल पनि पर्याप्त खेल गतिविधिको पर्खाइमा छन्। राष्ट्रिय खेलकुदका लागि बनेका संरचना संरक्षण र उपयोगविहीन बन्दै गएको छ। कान्तिपुर कर्मी दुर्गालाल केसीले तयार पारेको सामग्री अबको क्रममा।
3: अहिले 10 राष्ट्रिय खेलकुद तयारीका लागि कर्णाली प्रदेशमा धमाधम खेल संरचनाहरू निर्माण भइरहेका छन्। नयाँ संरचना निर्माण हुँदै गर्दा यसअघिका राष्ट्रिय खेलकुदले जन्माएका संरचना कतिको उपयोग भएका छन् भन्नेबारे बहस भएको पाइँदैन। राष्ट्रिय खेलकुदका लागि बनेका संरचनामा नियमित खेलकुद गतिविधि हुनुपर्नेमा त्यस्तो हुन सकेको छैन। खेल मैदानमा घाँस उम्टिएका छन् भने रंगशाला प्यारापेट खेलाड़ीको पर्खाइमा छन्। 8 राष्ट्रिय खेलकुदका लागि दाङमा धेरै खेल संरचना निर्माण भएको थियो। 2076 वैशाख पहिलो र दोस्रो साता दाङ खेलकुदमय भयो। राष्ट्रिय स्तरका खेलाड़ीले यहाँका खेल मैदान र कबर्ड हलमा आफ्नो प्रतिभा देखाउने अवसर पाए। पूर्वाधार निर्माण र खेल गतिविधि प्रोत्साहनका दृष्टिकोणले दाङका लागि राष्ट्रिय खेलकुद ठूलो अवसर थियो। राष्ट्रिय खेलकुदकै लागि हतार हतार खेल मैदानहरू तयार भएका थिए। राष्ट्रिय खेलकुदले जिल्लामा खेलको माहौल पनि सृजना गर्यो। दाङवासीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाड़ीको खेल हेर्ने अवसर जुराइदियो। खेल संरचना निर्माणमा करोड़ौं लगानी भयो। जिल्लाका खेलाड़ीहरू पनि निकै उत्साही भए, तर राष्ट्रिय स्तरका खेल सकिएसँगै ती संरचनाको उपयोग हराउँदै गएको छ। तुलसीपुरको बेलझण्डीमा बनेको सिन्थेटिक ट्र्याक सहितको रंगशाला दाङकै गर्व गर्न लायक संरचना हो। सो बनिरहेको संरचनामै 8 राष्ट्रिय खेलकुद सकिएको थियो। रंगशालामा सिन्थेटिक ट्र्याक, फुटबल मैदान, साधारण र भीआईपी प्यारापेट, खेलाड़ी चेन्जिङ रूम, बैठक रूम, संचार कक्ष र मैदान वरिपरि घेराबारा निर्माण भएको छ। रंगशाला 24,24,45,293 रूपियाँ लागतमा निर्माण भएको थियो। प्रदेश र जिल्ला स्तरका खेलकुदका लागि वर्षका एक पटक जस्तो मात्रै ती संरचना प्रयोग हुने गरेका छन्। अन्य समयमा संरचना प्रयोगविहीन छन्। कहिलेकाही अन्य कार्यक्रमका लागि प्रयोग हुने गरेका छन्। बेलझण्डीको रंगशाला काठमाडौँ दशरथ रंगशाला पछि सिन्थेटिक ट्र्याकको दोस्रो ठूलो हो। ट्र्याकमा लचकदार रबर हुने भएकाले खेलाड़ीलाई दौड़न सजिलो हुन्छ। यस्तै ट्र्याकसँगै 106 मिटर लम्बाई र 60 मिटर चौड़ाईको फुटबल मैदान छ। 8 राष्ट्रिय खेलकुदका बेला बेलझण्डी रंगशालामा एथलेटिक्स र महिला फुटबल भएको थियो। पहिलेदेखि नै निर्माणाधीन रहेको लम्ही स्थित क्रिकेट मैदानमा 8 राष्ट्रिय खेलकुदकै क्रममा 1 करोड़ लगानीमा दुबो रोप्ने, नाला बनाउने, प्यारापेट र चेन्जिङ रूम बनाउने काम भयो। त्यसपछि पनि राष्ट्रिय खेलकुद परिषदबाट बजेट थप हुँदै आएको थियो। 8 खेलकुदमा लम्ही क्रिकेट मैदानमा महिला क्रिकेट भयो। पहिले मेला महोत्सव लाग्ने गरेको क्रिकेट मैदान त्यति बेला खेल खेल्न योग्य बनाइएको थियो। राष्ट्रिय खेलकुदपछि भने सो मैदान पनि नियमित प्रयोगमा आउन सकेन। राष्ट्रिय खेलकुदका क्रममा विभिन्न कवर्ड हल पनि बने। 50 लाखमा घोराहीको नवलपुरमा बास्केटबल कोर्ट बन्यो। 1,88,00,000 तुलसीपुरमा कराते कवर्ड हल तथा प्रशिक्षण हल तयार भयो। 8 खेलकुदमा घोराही कवर्ड हलमा टेबल टेनिस र ब्याडमिण्टन तथा बास्केटबल कोर्टमा पुरूष र महिला बास्केटबल आयोजना भएको थियो। राष्ट्रिय खेलकुदसँगै बनेका संरचनाको उचित संरक्षणमा सम्बन्धित सरकारवालाको ध्यान नपुगेको जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले बताउँछन्। खेलकुद संरचनाको संरक्षण र उपयोगमा स्थानीय खेलकुद संघ तथा समितिहरूलाई अधिकार नहुँदासम्म यस्तो समस्या भइरहने उनको तर्क छ। राष्ट्रिय खेलकुद लगत्तै कोरोना महामारीका कारण लामो समय उपयोग हुन नसकेका रंगशाला त्यसपछि पनि नियमित प्रयोगमा आउन सकेनन्। प्रदेश र जिल्ला स्तरका कार्यक्रम रंगशालामा भए पनि पर्याप्त खेल गतिविधि नभएका कारण नियमित प्रयोगमा आउन नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठले बताए। जिल्ला खेलकुद विकास समितिसँग प्रतियोगिता आयोजना गर्ने बजेट नभएका कारण संरचना उपयोगको योजना बनाउन नसकेको उनले बताए। आउटडोर खेलका लागि रंगशाला भए पनि इन्डोर गेमका लागि अझै पर्याप्त संरचना नभएको उनको गुनासो छ। जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी पनि आउटडोर संरचना उपयोगमा आउन नसकेको र इन्डोर गेमका संरचना निर्माणमा ध्यान नपुगेको बताउँछन्। जिल्ला फुटबल संघ दाङका पूर्व महासचिव तथा घोराही खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुन राष्ट्रिय खेलकुदको समयमा बनेका संरचना नियमित प्रयोग र संरक्षण नहुँदा जीर्ण बन्दै गएको बताउँछन्। सम्बन्धित स्थानीय तहले खेलकुद विकास समिति बनाएर बनेका पूर्वाधार उपयोग गर्नुपर्ने उनको सुझाव छ।
2: सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिश गर्न 12 सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले आज आयोजित प्रेस ब्रिफिङ मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट

0: सभामा सहभागी गृहमन्त्री र कानून मन्त्रीले सो विषय सम्बोधन गर्नुपर्ने माग गरेका छन्। बलात्कार र हत्या जस्ता ठूला अपराध विरूद्ध कड़ा कानून लागू गर्न माग गर्दै उनीहरूले ब्यानर र प्लेकार्ड सहित विरोध प्रदर्शन गरेका हुन्।
1: दैनिकको 197 रुपियाँमा 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
3: ओहो जेठा, बजार हिँड कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छेस त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: घट लाटा, जुन पाइन्छ त्यही किन्छस, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नै किन्ने नि लाटा।
4: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
4: त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
6: उल्लास भए अरू किन खोज्ने?
7: डायरीमा अब आर्थिक प्रसंग। दुग्ध विकास संस्थान डीडीसीको घिउ दुवै पुग्ने भएको छ। डीडीसी र रातो र चन्द्र सूर्य इन्टरनेशनल कम्पनीको सम्झौता अनुरूप पहिलो लटमा 600 किलो घिउ दुवै निर्यात हुन लागेको हो। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरी संस्थान र सो कम्पनी बीच सम्झौता भएको हो। कम्पनीका प्रबन्ध निर्देशक प्रकाश चन्द्र घिमिरेले अहिलेलाई 600 किलो मात्रै लैजान लागि बताए। उनले खाद्य तथा गुण नियन्त्रण विभागले खान योग्य छ भनेर दिइने हेल्थ सर्टिफिकेटका आधारमा दुवैमा फेरि परीक्षण हुने बताए। कुनै जार बोतलमा प्याकिङ गरिएको यस्तो घिउको म्याद 1 वर्षको हुने उनको भनाई छ। दुबईमा मात्र नभई पश्चिम एसियामा नै लक्षित गरी घिउ निर्यात गर्ने तयारी रहेको कम्पनीको भनाई छ। गत आर्थिक वर्ष 4,33,44,000 रूपियाँको 39,859 किलो घिउ निर्यात भएको थियो। सबैभन्दा बढ़ी जापानमा 4,32,75,000 रूपियाँको, भारतमा 51,000, नेदरल्याण्डसमा 16,000 र बेलायतमा 1,000 रूपियाँको घिउ निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ।

0: चालू आर्थिक वर्षको साउनमा मात्रै 2,26,14,77,68,00,00 अठसट्ठी रूपियाँको वैदेशिक व्यापार भएको छ। मनसार विभागद्वारा सार्वजनिक मासिक तथ्याङ्क अनुसार वैदेशिक व्यापारमा आयातको हिस्सा 82.89 र निर्यातको हिस्सा 17.11% छ। साउनमा 1,87,44,36,00,00 रूपियाँको वस्तु आयात गर्दा 38,70,71,46,00,00 रूपियाँको निर्यात भएको छ। गत आर्थिक वर्षको साउनको तुलनामा यो साउनमा आयात 31.04 र निर्यात 61.74% वृद्धि भएको छ। गत आर्थिक वर्षको साउनमा 23,93,24,00,00 रूपियाँको वस्तु निर्यात भएको थियो भने 1,43,04,06,00,00 रूपियाँको वस्तु आयात भएको थियो।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। चीन र इण्डोनेसिया बीच सैन्य सम्बन्ध थप सुदृढ गर्ने तथा खनिज ऊर्जा र प्रविधिका क्षेत्रमा सहकार्य बढ़ाउने सहमति भएको छ। साउथ चाइना सी लगायत क्षेत्रमा बढ़दो आर्थिक तथा भू राजनीतिक तनावका बीच इण्डोनेसियाले चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयास गरिरहेका बेला दुई देशबीच सहमति भएको हो। इण्डोनेसियाको भ्रमणमा रहेका चीनिया विदेश मन्त्री वाङ यीले दुवै देशले समयको सदुपयोग गर्नुपर्ने बताए। दुई देशले कृत्रिम बौद्धिकता, रक्षा, रेल यातायात, हरित ऊर्जा, सैटेलाइट तथा मत्स्य क्षेत्रमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। वाङका अनुसार चीन र इण्डोनेसियाले एकअर्काको हितलाई समर्थन गर्ने तथा ऊर्जा र खनिज स्रोतमा सहकार्य विस्तार गर्ने सहमति भएको समाचारमा जनाइएको छ। इण्डोनेसियामा तामा, सुन जस्ता खनिजमा समृद्ध मुलुक हो। चीन इण्डोनेसियाको खनिज क्षेत्रमा प्रमुख लगानीकर्ताका रूपमा रहँदै आएको देश पनि हो।
0: कान्तिपुर डायरीमा अब खेल प्रसंग। अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।

0: स्थित डीएक्सी एरिनामा भएको खेलमा नेपाल घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। जोसँगै नर्दर्न टेरिटोरीले नेपाललाई 8 विकेटले हराउँदै प्रतियोगितामा विजय शुरूआत गरेको छ। पहिले ब्याटिङ गरेको नेपाल एले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो। सामान्य लक्ष्य पछाएको एन्टी स्ट्राइकले सो लक्ष्य 15 ओभरमा 2 विकेट मात्र गुमाएर 30 बल रहँदै गर्दा आफ्नो पक्षमा पार्न सफल भयो। नेपालका लागि पवन सराफले 2 विकेट लिनुभएको अन्यले घरेलु ब्याटरलाई रोक्न सकेनन्। कुशल भुर्तेले 3 ओभरमा 26 रन तथा आकाश सन्दे 3 ओभरमा 27 रन खर्चे तर दुवैले विकेट लिन सकेनन्। नेपालले अब सिरिजको दोस्रो खेलमा बंगलादेशको टोलीसँग खेल्नेछ। प्रतियोगितामा 9 टोली सहभागी छन्।
1: र इंग्लिश प्रिमियर लीग फुटबलको नयाँ सिजन आजबाट शुरू हुँदैछ। सिजनको पहिलो म्याचमा आज राति डिफेण्डिङ च्याम्पियन आर्सनल र यसै वर्ष बढ़ुवा भएर आएको कभेन्ट्री सिटी बीच प्रतिस्पर्धा हुनेछ। आर्सनल 22 वर्षपछि पहिलो पटक प्रिमियर लीगको उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रदैछ। यसैबीच प्रिमियर लीग फुटबलको प्रत्यक्ष प्रसारण नेपालमा कान्तिपुर म्याक्स टेलिभिजनबाट हुने भएको छ। कान्तिपुर म्याक्सले लगातार दोस्रो सिजन प्रिमियर लीगको प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

0: मञ्चको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-76-75।
4: खाद बारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौं। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खादबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खादबारी 8, सुनखुवा सभा।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029-47, 9800-00-62।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816-55553 र 9843-18-49।
7: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि, हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेसन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580 9825160580 र 9841-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खानबारी एक सङ्खुवा सभा।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादरी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।

This is Radio Songkhwasba 95.5 MHz.

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात निर्यात दुवै बढ़्यो। डीडीसीको घिउ समेत विदेश निर्यात शुरू। स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार।
1: स्वदेशमा कसरी लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्, हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग, त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्नु।
0: बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सि विश्वासको मत लिने, राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित। समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता भएन।
2: अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, रिट स्क्रुटीहरू पनि रहेछ, केही सच्याउन पर्ने देखियो, त्यही कारणले हामीले फिर्ता लान्छौं भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
0: हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासो दर्ता। मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगको अनुरोध। बैठकका बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला। राष्ट्र बैंक ऐन संशोधनको तयारी।
3: मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो स्तरको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक, यो नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको।
0: र टप एन टी ट्वेन्टी श्रृंखलाको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारी लगानीका संस्थानहरूमा वर्षौंदेखि देखिँदै आएको कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभावले कार्यक्षमतामा सुधार आउन सकेको छैन। घाटामा संचालन, अनावश्यक खर्च र उत्तरदायित्व विहीनता सामान्य जस्तै बनेका छन्। सुधारका लागि स्पष्ट नीतिगत मार्गदर्शन, सही नेतृत्वको चयन, निगरानी र पारदर्शी लेखा परीक्षण अनिवार्य छ भने राजनीतिक प्रभावबाट अलग राखेर कार्य सम्पादनमा आधारित मूल्यांकन प्रणाली लागू गर्न ढिला गर्नु हुँदैन। अब खबर सन्तोषी रावलबाट।
5: चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनासम्मै नेपालको वैदेशिक व्यापारमा 35.44% बढ़ेर 2,26,14 करोड़ रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार साउनमा 1,87,44 करोड़ रूपियाँको वस्तु आयात भएको छ। यो गत वर्षको सोही महिनाको तुलनामा 31.04% बढ़ी हो। त्यस्तै निर्यात 61.72% बढ़ेर 38,70 करोड़ रूपियाँ पुगेको छ। आयात बढ़ेसँगै व्यापार घाटा पनि बढ़ेर 1,48,73 करोड़ रूपियाँ पुगेको छ। विभागका अनुसार साउनमा सबैभन्दा धेरै कच्चा सोयाबीन तेल 18,40 करोड़ रूपियाँको आयात भएको छ। डिजेल 13,85 करोड़ र खाना पकाउने ग्यास 8,46 करोड़ रूपियाँको आयात भएको छ। निर्याततर्फ पनि सोयाबीन तेल नै अगाडि छ। साउनमा 17,99 करोड़ रूपियाँको सोयाबीन तेल निर्यात भएको विभागले जनाएको छ। साउनमै आयात र निर्यात दुवै तीव्र रूपमा बढ़दा नेपालको वैदेशिक व्यापारले आर्थिक वर्षको शुरूआतमै ठूलो आकार लिएको छ। यसैबीच सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्यपूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। शुक्रबार नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेका अनुसार मध्यपूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभएको छ। आजदेखि दुवैका लागि 500 किलो घिउ पठाएर यसको शुरूआत गरेको महाप्रबन्धक पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
6: हामीले जब पछिल्लो समय किसान दुध विकास संस्थानले किसान भुटानीकरण नखोजिरहेको अवस्था र हामीसँग घिउको र बटरको मौजात भएसँगै हामीले त्यसलाई बिक्री गर्नको लागि आन्तरिक बजार र विश्व बजार पनि हामीले सर्च गर्यौं र हामीले विश्व बजार सर्च गर्दै जाँदाखेरि निर्यातकर्तासँग हाम्रो एउटा सम्झौता भयो। खास गरी खाडी मुलुकमा 50 चिकन जिउ वार्षिक रूपमा निर्यात गर्ने गरी सम्झौता भयो र त्यही निर्यात गर्ने सम्झौता भए स्वरूप आज पहिलो पटक 500 केजी नेपाल एयरलाइन्सबाट खाडी मुलुक दुबईमा हाम्रो जिउहरू निर्यात हुने हाम्रो त्यो बिन्दुमा हामी पुग्यौं।
5: वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पनि नेपाल राष्ट्र बैंकको गवर्नर बन्न सक्ने भएका छन्। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आजको बैठकले वाणिज्य बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला गरेको हो। सरकारले संसदमा दर्ता गरेको नेपाल राष्ट्र बैंक ऐनको विधेयक पछिल्लो समय अर्थ समितिमा छलफलमा छ। सरकारले प्रस्ताव गरेको विधेयकमा वाणिज्य बैंकका सीईओ राष्ट्र बैंकको गवर्नर हुन सक्ने व्यवस्था हटाउने प्रस्ताव गरेको थियो। हालको नेपाल राष्ट्र बैंक ऐन 2058 अनुसार पनि वाणिज्य बैंकको सीईओ भइएको व्यक्ति गवर्नर हुन सक्ने व्यवस्था गरेको छ। गवर्नरको योग्यता सम्बन्धी छलफल भएकोमा वाणिज्य बैंकका सीईओ र अन्तर्राष्ट्रिय विज्ञ संस्थामा काम गरेका व्यक्ति पनि गवर्नर बन्न सक्ने व्यवस्था थप गरेको छ। समिति सभापति डाक्टर कृष्ण हरिबुढा थोकी
3: बैंकिङ वित्तीय तथ्याङ्क सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो स्तरको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी बैंकको कार्यकारी निर्देशक यो भनेर नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भनेको अनि विश्वविद्यालयको प्राध्यापक वा को क वर्गको वाणिज्य बैंक तथा अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय क्षेत्रमा कार्यकारी तहको पद वा स्वर सरको पदमा कम्तीमा 4 वर्षको अनुभव भएको थियो।
5: नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देववा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेश गरेको रिट सर्वोच्च अदालतमा आज दर्ता भएन। संस्थापनले एकलौटी रूपमा अगाडि बढ़ाएको पार्टीको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएको हो। दिउँसो खाजा समयपछि पेश गरिएका छुट्टा छुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सीआईएनलाई बताउनुभयो।
2: महाधिवेशनको मिति तय भएको छ अहिले जुन 24 गतेबाट होइन त्यो महाधिवेशन अलिक तत्काल प्रायः अब रोकी पाऊ अन्तरिम आदेश जारी गरेर त्यसलाई रोकी पाऊ भन्ने हिसाबबाट रिट निवेदन आउनु भएको थियो। हजुरले दुईटा भन्नुभयो, एउटा हित आर्थ्यो शेरबहादुर देउवाको वारिसबाट रिट पेश भएको थियो होइन अनि त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, रिटलाई हामीले अब अध्ययन गर्दैथ्यौं। पछि उहाँ जुनले लिएर आउनु भएको थियो रिट निवेदन जुनले लिएर आउनु भएको थियो उहाँले त्रुटिहरू पनि रहेछ केही सच्याउन पर्ने देखियो, त्यही कारणले हामी फिर्ता लान्छौं भन्ने हिसाबबाट फिर्ता लिएर जानुभएको अवस्था छ अहिले।
5: सर्वोच्च प्रशासनले रिट पेश गर्नेहरूलाई सोमबार आउनु भनेको छ। देउवा र खड्काले वारेस मार्फत रिट सर्वोच्चमा पुर्याउनु भएको थियो। देउवाको वारेस कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस अधिवक्ता श्रवण कुमार हुनुहुन्थ्यो। रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी विधान अनुसार 7 विभागहरू गठन गरेर संयोजक तोकेको छ। सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व प्रमोद नेउपानेले पाउनु भएको छ। आज बसेको केन्द्रीय समिति बैठकले विभागका संयोजकहरू चयन गरेको हो। अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख परराष्ट्र मन्त्री शिशिर खनाललाई बनाइएको छ। यस्तै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग विजय जैरू, जनस्वास्थ्य विभाग डाक्टर तोसिमा कार्की र पूर्वाधार विभाग निशा डाङ्गीले नेतृत्व गर्नुहुनेछ। अर्थ विभागमा लीमा अधिकारी आचार्य प्रमुख तथा प्रशिक्षण विभागमा कमल सुवेदी उप प्रमुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष शाहले जानकारी दिनुभयो।
7: सार्वजनिक सेवा तथा जनगुनासो विभागको प्रमुखमा केन्द्रीय सदस्य विजय जैरूलाई मनोनयन गर्ने निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ। जनस्वास्थ्य विभागको प्रमुखमा डाक्टर तोसिमा कार्कीलाई विभाग प्रमुखको रूपमा मनोनयन गरेको छ। पूर्वाधार विभागको प्रमुखमा निशा डाङ्गीजी निर्णय अनुमोदन भएको छ। अन्तर्राष्ट्रिय विभागमा पनि वर्तमान परराष्ट्र मन्त्री शिशिर खनालज्यू अन्तर्राष्ट्रिय समन्वय विभागको प्रमुखमा अनुमोदन हुनुभएको छ।
5: सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सबै सरकारी कार्यालयलाई पत्रचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले स्थानीय सिप्रता उद्यमको संरक्षण, रोजगार सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनः स्मरण सहित सबै सरकारी कार्यालयमा पत्रचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो।
1: स्वदेशमा कसैले लगानी गरेको छ, स्वदेशमा उत्पादन भएको छ, स्वदेशको हस्तकलाको सामग्रीहरू चाहिँ बनेका छन्। हस्तकलामा पनि विशेष गरी अलिकति पिछडिएको वर्ग, महिला, दलित, अपाङ्ग त्यो निकायबाट, त्यो क्षेत्रबाट जुन चाहिँ उत्पादन भएको छ त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनु भन्न खोजेको हो। त्यो स्वदेशी उत्पादन उद्योगलाई पनि प्राथमिकता दियो ताकि त्यो अलिकति प्रवर्धन होस् भन्ने उद्देश्य साथ हामीले यो गरेको
5: हो। अस्ट्रेलियामा जारी टप एण्डी टी ट्वेन्टी सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। आज भएको खेलमा नेपाल एण्टी स्ट्राइकसँग 8 विकेटले पराजित भएको हो। नेपालले दिएको 123 रनको सामान्य लक्ष्य एण्टीले 15 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। एण्टीका लागि दुची हुगन बुजमले अभिजित अर्धशतक बनाए। उनले 37 बलमा 40 रन बनाए। जोर्डन सिल्क 42 रनमा अभिजित रही। नेपालका लागि दुवै विकेट पवन सराफले टस हारेर पहिले ब्याटिङको निम्ति पाएको नेपाल एले 20 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको थियो।
0: स्वच्छ पानी पिउन पाएपछिको खुशी।
8: अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
0: दूषित पानीका कारण लाग्ने रोगबाट समेत मुक्ति रिपोर्ट, पहिरोको संकेत र अपनाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पाल्पामा विभिन्न सातवटा लिफ्टिङ खानेपानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन जोड़िएपछि स्थानीयवासीलाई सजिलो भएको छ। वर्खाको समयमा धमिलो र दूषित पानी पिउँदै आएका उनीहरूले शुद्ध पानीको सुविधा पाएका छन्, जसले गर्दा पानीबाट लाग्ने रोग नियन्त्रणमा पनि कमी आउने अपेक्षा गरिएको छ।
13: पाल्पाका गाउँमा पहिले बर्खा शुरू हुन साथ धमिलो र दूषित पानी पिउनु पर्ने बाध्यता रहेका स्थानीय बासिन्दाहरू अहिले घरकै धारामा शुद्ध र सफा पानी आएपछि उत्साहित भएका छन्। लिफ्ट खाने पानी घरमा आएपछि धारा र पँधेर जान नपरेको र पानी शुद्धिकरण मेसिन जडान भएपछिको अनुभव सुनाउँदै पाल्पा रम्बाका स्थानीय नेत्र कुमारी सिंहजाले,
14: पहिला हामी पानी फिल्टर गरेर उमालेर खान्थ्यौं, अहिले चाहिँ यो लिफ्टिङको पानी राम्रै छ, केही पनि भएको छैन। अब अरू अरूकोमा अब बर्खा आउँदा धमिलो आउँछ, राम्रै आएछ, खाइरहेछन्, राम्रै छ।
13: वर्षाको समयमा मुहान धमिलिने र पानी जान्ने रोग फैलिने जोखिम उच्च हुने भएकाले यी जोखिमयुक्त स्थानका मानिस आजभोलि शुद्ध पानी खोज्न डोको बोकेर पँधेरा धाउन परेको छैन। लिफ्टिङ खाने पानी मार्फत मेसिन जडानपछि खाने पानीको गुणस्तरमा सुधार आएको बताउँदै पाल्पा छहराका स्थानीय तुलसी गेवाली,
15: बर्खा लागेसँगै पानीका मुहानहरू धमिलो भएर पानी पिउन मिल्ने अवस्थामा थिएन। अहिले यो लिफ्टको पानी आइसकेपछि हामीहरूलाई चाहिँ धेरै सजिलो भएको छ। पहिला चाहिँ यो बर्खाको कारणले बच्चाहरू कति बिरामी हुने, त्यो पानी जन्ने रोगहरू लाएर हामीलाई धेरै गाह्रो हुन्थ्यो। शुद्ध पानी कहाँ छ भनेर टोको बोकेर हामी खिच खोज्न हिँड्न पर्थ्यो भने अहिले चाहिँ यो हामीले लिफ्टको शुद्ध पानी खान पाएपछि बच्चाहरू पनि त्यति बिरामी भएका छैनन्। हामीलाई धेरै सुविधा भएको छ पहिला भन्दा अहिले।
13: पाल्पामा लिफ्टिङ खाने पानी सञ्चालन गर्न सरकारी अनुदानसँगै स्थानीय उपभोक्ताहरू स्वयंले पनि श्रमदान लागत साझेदारी गरेका छन्। खाने पानी शुद्धिकरण र उपभोक्ताको सक्रियताका बारे बताउँदै बङ्गस कालीमा रहेको फोक्सेल लिफ्टिङ खाने पानी उपभोक्ता समितिका अध्यक्ष गुणबहादुर गाहा,
16: सबै खुसी पनि छन् र खाने राम्रो पानी खान पनि पाउनु भयो, फिल्टर पनि आयो, किरा मार्ने दबाई पनि प्रयोग गरेछौँ। यो त हामीले खास पिउने मात्रै हो, मिनरल वाटर जस्तो भयो। अहिले यो पानीले गर्दा धेरै अरू वरिपरि हाम्रो बस्तीतिर पनि गाउँ टोलतिर पनि चर्चा भएको छ, ऊ यस्तो आयो उस्तो आयो भन्ने हेर्न पनि आउनुहुन्छ।
13: पाल्पामा सातवटा लिफ्टिङ खाने पानी योजनाहरूमा पानी शुद्धिकरण मेसिन, फिल्टर प्लान्ट र क्लोरिन मेसिन जडान गरेर शुद्ध पानी विस्तार गरिएको छ। संघीय सरकारको 2 करोड़ भन्दा बढ़ीको विशेष अनुदान अन्तर्गत उपकरण जडानको काम भएको खाने पानी तथा सरसफाई कार्यालय पाल्पाले जनाएको छ। खाने पानी तथा सरसफाई कार्यालय पाल्पाका प्रमुख गुणनिधि पोखरेल,
17: अधिकांश आयोजनाहरू अहिले पम्पिङ सिस्टममा सञ्चालन गरेका छौँ। मुहान तल हुने, बस्तीभन्दा तल हुने र प्रदूषित हुने बर्खामा, विशेष गरिकन त्यसमा अन्य फोहोर वस्तुहरू बगेर जाने र जैविक दूषित पनि हुने भएको हुनाले त्यो पानीलाई पम्पिङ गरेर फिल्टर गरेर अनि हामी क्लोरिनेसन औषधि राखेर उपभोक्ताको घरहरूमा वितरण गर्छौ। सिधै धाराबाट गिलास थापेर खान सक्ने अवस्थामा पुग्छ।
13: शुद्धिकरण मेसिन जडान गरेपछि पूर्व खोला, रम्बा, माथागढ़ी, बंगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट र तानसेनका गरी कुल 974 घर दूरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। भुवन राय माझी, CIN रेडियो मुक्तिनाथ, पाल्पा।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोबाट बस्न र बचाउन चाल्नुपर्ने कदम,
18: दरारहरू छन् कि रूखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ, होइन, त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर।
0: जोखिममा रहेका व्यक्ति र सरकारवालाले के कुरामा ध्यान दिने, विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
19: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
20: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
21: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
20: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
22: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
23: कार्यक्रम साझा आवाज,
20: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
24: महिला किसानका संघर्ष, सपना
2: र सफलताका कथा।
3: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
4: हरेक 15 बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देख्दै भर
21: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
22: पसिनाको सम्मान, समानताको अभियान,
23: कार्यक्रम साझा आवाज।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वैशाखदेखि भदौसम्मको मनसुनजन्य विपद अन्तर्गत पहिरोमा परि 40 भन्दा धेरै जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीसँग छ। पहिरोका पूर्व संकेत र अपनाउनु पर्ने सावधानीका बारेमा हामीले पहिरो विज्ञ डाक्टर मनिता तिमल सिन्हासँग कुराकानी गरेका छौं।
18: नेपालको झण्डै 60% भूभाग चाहिँ पहाड छ होइन, त्यही भएर हामी बस्ने पनि पहाडमै हो र पहाडमा बस्दाखेरि चाहिँ यति यति सानो सानो कुरा भनौँ न, गराहरू चिरिरहेका छन्, गराहरू ढल्किरहेका छन्, कहिले काहीँ त घरै पनि घरको भान्सा तलतिर पुगिसकेका हुन्छ, सुत्ने ठाउँ अलिक माथितिर हुन्छ, घरै पनि चिप्लिरहेको भाँसिरहेको कुनाहरू भाँसिरहेको देखिन्छ। त्यस्तो चिजहरूलाई चाहिँ जमिन चलिरहेछ है भन्ने खालको चाहिँ संकेत दिन्छ। त्यस्तो देख्नु भएको छ, हजुरले फिल गर्नु भएको छ भने चाहिँ पक्कै पनि स्पेसल्ली चाहिँ पानी पर्ने मौसममा चाहिँ डराउनु पर्छ र यदि त्योभन्दा सुरक्षित कुनै ठाउँ छ भने चाहिँ त्यता गएर बस्दा ठिक हुन्छ।
24: कतिपय अवस्थामा चाहिँ जस्तो आँखाले देखिरहेछ घरको, यहाँले भने घरको भान्सा लच्किरहेछ, आँगन चर्किरहेछ, अलिकति कोठाहरू ओल्लो कोठा पल्लो कोठा तलमाथि छ र पनि कतै जाने ठाउँ छैन भनेर जोखिम मोलेर

0: त्योबाट पानी त बग्छ, तलतिर बग्छ जहिले पनि होइन, त्यो पानीलाई चाहिँ बग्नलाई कुलो काटेर चाहिँ आफ्नो घरभन्दा बाहिरपट्टि पारिदिने होइन, त्यस्ता चाहिँ सिम्पल कामहरू चाहिँ हामीले गर्न सक्छौँ।
1: पहिरो रोक्न मैले स्वयं एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
0: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन आफ्नो वस्तुस्थिति भनौँ आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन् होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु होइन, ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौं भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
1: परम्परागत विधि छ नि जुन केही केही तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला होइन, एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म?
0: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो काट्ने, भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने, त्यो भनेको हामीले गर्न सक्ने भने केही गाउँ घरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ, त्यो काम चाहिँ हामीले गर्न सक्छौँ। र
1: अब यहाँ कतै अलिअलि माटो झर्दै गरेको देखियो, चिरा परेको देखियो, कतै कतै वरिपरि भनेदेखि त्यस्तो देख्ने बित्तिकै के गर्नुपर्छ?
0: त्यो चिरा परेको देख्नु भएको छ भने त्यसलाई चाहिँ चिम्टाइलो माटो चाहिँ भित्र पानी नछिर्ने गरी चाहिँ चिम्टाइलो माटोहरूले चाहिँ हामीले भर्यो टालिदिने कामहरू गर्यौँ भने त्यहाँबाट पानीहरू जान सक्दैन। अनि ढल्केको जस्तो देख्नु भएको छ त्यसलाई समयाइदिने, मिलाइदिने होइन, पानी कताबाट गइरहेछ भन्ने खालको कुरा हेरेर त्यो बाटोतिरबाट चाहिँ पानी नजाने किसिमले चाहिँ हामीले समयाइदियौँ भने पनि जोखिमहरू कम भएर जान्छन्।
1: त्यो सँगसँगै हामीले यस्तो भइरहेछ भनेर जानकारी चाहिँ कहाँ कहाँ पुर्याउनुपर्छ त्यसको बारेमा?
0: यो अघि पनि भयो स्थानीय सरकारमा, यो अहिले एनडीआरएमको विभिन्न गृह मन्त्रालयको पनि विभिन्न स्थानीय तहका निकायहरू छन् जस्तो लाग्छ, एलइओसी भन्छ, एनइओसी भन्छ होइन, त्यो पाटोहरूमा चाहिँ
1: एनइओसी भनेको चाहिँ स्थानीय विपद व्यवस्थापन समिति, स्थानीय सरकारको मातहतमा हुने भयो।
0: हजुर हजुर, त्यहाँ चाहिँ हामीले जानकारी गराउन सक्छौँ। र त्योभन्दा माथिको माथिल्लो लेभलको सपोर्ट चाहियो भने हामीले प्रदेश सरकार अथवा संघीय सरकारमा पनि जानकारी गराउन सक्छौँ। र सबभन्दा बलियो निकाय अथवा सबभन्दा सजिलो निकाय भनेको एनडीआरएमै हुन सक्छ जस्तो लाग्छ मलाई चाहिँ, विपदको कुरासँग जोडिएको भएर।
1: तपाईँले सुझाव दिनुपर्दाखेरि चाहिँ अब अहिले बर्खाको समय छ, हुन त डेढ महिना अब बाँकी छ मनसुन भन्नुभएको छ, अहिले अब पहिलाको हेर्ने हो भनेदेखि त अब त बर्खायाम कम हुँदै जानुपर्ने हो, तर अब अझै पनि धेरै जोखिम छ, बाढी पहिरेको एकदमै धेरै जोखिम छ भनेर एनडीआरआईमा हामीले पटक पटक कुरा गरिरहेछौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भनिरहेको छ, यता मौसम पूर्वानुमान महाशाखाले पनि भनिरहेको छ, जोखिम छ है जोखिम छ है भनिरहँदाखेरि कस्तो खालको सुझाव चाहिँ दिनुहुन्छ सतर्कता अपनाउनका लागि?
0: मेरो तर्फबाट चाहिँ दुई तिनटा सुझाव रहन्छन्। एउटा चाहिँ जस्तो हामीलाई प्रविधिले केही सहज बनाइदिएको छ, पहिलेको जस्तो हामी अनभिज्ञ छैनौँ होइन, हजुरले प्रविधि अथवा इन्टरनेटको सहयोगबाट चाहिँ वायुमण्डलमा के भइरहेछ, कस्तो खालका चाहिँ घटनाहरू हुन सक्छन् भनेर चाहिँ हामीले जानकारी लिन सक्छौँ। जस्तो मौसम पूर्वानुमान महाशाखा भन्नुभयो भने डीएचएमले के राम्रो कार्यक्रमहरू चलाइरहेछ, जस्तो रिभर वाच भन्नु भन्छ होइन, अनि त्यस पछाडि रेनफल वाच भनेर जसले चाहिँ नेपाल हुन्छ, एकदमै धेरै स्टेसन त छैन तर पनि हामीसँग जे स्टेसनहरू छ त्यसमा चाहिँ उहाँहरूले चाहिँ इन्फर्मेसन चाहिँ रियल टाइममा दिइरहनु भएको छ भने चाहिँ अहिले के भइरहेको छ त्यो इन्फर्मेसन हामीले हेर्न सक्छौँ। अहिले रिभर वाच र रेनफल वाचलाई हेर्नुभयो भने कुन ठाउँमा उहाँहरूको त्यो स्टेसनमा चाहिँ कति पानी परिरहेछ भन्ने खालको कुरा त्यसमा हेर्नुभयो भने कुन ठाउँमा चाहिँ बढी जस्तो कुन ठाउँमा जलसतहहरू बढिरहेछन् त होइन, कुन नदीको जलसतह बढ्दैछ, कुन ठाउँमा चाहिँ नर्मल छ, कुन ठाउँमा चाहिँ आत्तिनु पर्दा नै ग्रीन लाइनमा छौँ भन्ने खालको इन्फर्मेसनहरू त्यहाँ डिस्प्ले भइरहन्छ। त्यसलाई चाहिँ स्पेसली यो मनसुनको चार पाँच महिना चाहिँ हामीले रेगुलरली हेर्ने गरौँ, त्यो भएपछि आफ्नो वरपर के भइरहेछ भन्ने खालको कुरा हामीले जानकारी लिन सक्छौँ। र अर्को चाहिँ एनडीआरआई पनि चाहिँ विभिन्न किसिमका विज्ञप्तिहरू चाहिँ जारी गरिरहन्छ, एकदमै देशमा चाहिँ यो ठाउँमा चाहिँ जोखिम छ है, तपाईँहरू सतर्क रहनु भन्ने खालको चाहिँ सूचनाहरू आइरहेको भएर चाहिँ एनडीआरआईको वेबसाइटलाई चाहिँ फलो गर्ने, हेर्ने फेसबुक पेजहरू छ त्यसलाई पनि हेर्यो भने पनि हामीले जानकारी लिन सक्छौँ। त्यो दुईवटाका पार्टहरू र सँगसँगै आफ्नो

0: घर वरपर पनि सधैँ हेर्ने गरौँ, स्पेसली मनसुनको तीन चार महिना चाहिँ हेर्नै पर्यो, दरारहरू छन् कि रुखहरू चिप्लिन थाले जस्तो देखिन्छ, ढल्केको देखिन्छ, अथवा जमिन चाहिँ भुक्क परेर फुल्दै आएको जस्तो देखिन्छ, होइन त्यस्तो खालको चाहिँ संकेतहरू हजुरले देख्नु भएको छ भने डराउनु पर्यो, त्यो ठाउँमा चाहिँ पहिरो लाग्न सक्छ भनेर। यति तीनटा कुराहरूलाई चाहिँ हामीले फलो गर्यौँ भने पक्कै पनि पहिरोको जोखिमबाट चाहिँ सुरक्षित हुन सक्छौ।
1: वैदेशिक व्यापारमा पहिलो महिनामै उछाल, आयात निर्यात दुवै बढ़ेको छ। डीडीसीको घिउ समेत विदेश निर्यात शुरू भएको छ। स्वदेश उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्रीले पर्सी विश्वासको मत लिने हुनुभएको छ। राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित गरिएको छ। समसामयिक विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको रिट सर्वोच्चमा आज दर्ता भयो। हेलो सरकारमा एक सातामा 5,500 भन्दा धेरै गुनासा दर्ता भएका छन्। मतदाता नामावली अध्यावधि गर्न निर्वाचन आयोगले सबैलाई अनुरोध गरेको छ। बैंकका सीईओलाई गवर्नर बन्ने बाटो खुला भएको छ। राष्ट्र बैंक ऐन संशोधनको तयारी भएको छ। र टप एन टी20 श्रृंखलाको पहिलो खेलमा नेपाल एन्ट्री स्ट्राइकसँग पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीम कदाइली।
3: सम्पर्क 0294400084 र 98040485827।
5: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
7: खाँदबारी खानोपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारण सभा तथा अधिवेशन यही मिति 2083 साल आश्विन 11 गते सम्पन्न हुने भएको हुँदा यस संस्थाको सेवा लिई सेवा बापतको बकियोता बुझाउन बाँकी रहनुहुने उपभोक्ताज्यूहरू, सम्बन्धित घरधनीका नाममा धाराको नामसारी गर्न बाँकी रहनुभएका उपभोक्ताज्यूहरू र टोलको नाम फरक भएका उपभोक्ताज्यूहरूलाई मिति 2083 साल भाद्र 5 गते शुक्रबार कार्यालय समयभित्र बकियोता बुझाउन, नामसारी गर्न र टोल सच्याउन हार्दिक अनुरोध गर्दछौ। उक्त अवधिभित्र बकियौता नबुझाए, नामसारी नगरे तथा टोल नसच्याए संस्थाको साधारण सभाका लागि प्रतिनिधि हुन नपाउने बेउरा समेत जानकारी गराइएको छ। खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खाँदबारी 8, संखुवा सभा।
8: ओहो, लु नमस्कार है सर। ओहो लु नमस्कार है सर, नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल 9865349444
10: र 029590155।
12: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
13: नमस्कार वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: त्यस्तो के कुरा थियो कुन्नी?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
16: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कूल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
20: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
22: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
23: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
24: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557768 9852557768।
25: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
26: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
27: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
26: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल,
27: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180549।
0: आयो सबको घर घर मा।
1: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
2: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन। You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर पक्ष विभिन्न विकल्प खोज्दै
1: कानूनी रूपमा अदालतले निर्णय गर्यो, राजनीतिक रूपमा त्यो अधिवेशनमा सहभागी नहौ भने
0: जनप्रतिनिधिलाई समेत फिर्ता बोलाउन सकिने अवधारणा पत्र बनाउँदै रासोपा
2: पार्टीभित्रको संवेदनामा भएका व्यक्ति होला अथवा जनप्रतिनिधि बन्नेलाई पनि फिर्ता बोलाउने विधि बनाउने काम गर्छ।
0: अनि प्रशान्त महासागरमा विकसित भइरहेको मौसमी प्रणाली मानिसको सम्झनाको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। युकेका मौसमविदहरूले विकसित भइरहेको एल निन्यो मौसमी प्रणाली 100 वर्ष भन्दा बढ़ी समय यताकै सबैभन्दा शक्तिशाली हुन सक्ने सम्भावना रहेको बताएका छन्। यो मौसमी अवस्था प्राकृतिक रूपमा प्रत्येक केही वर्षमा देखा पर्ने गर्छ। विज्ञहरूका अनुसार यो वर्ष प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा 3 डिग्री सेल्सियस भन्दा बढ़ी बढ़न सक्छ। यो मौसमी प्रणालीको प्रभाव मौसममा अहिले नै देखिन थालेको छ। भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने पेरूमा बाढ़ी आएको छ। त्यस्तै पानामामा खडेरीका कारण पानामा नहरबाट आवत जावत गर्ने पानी जहाजहरूको संख्या सीमित भइरहेको छ। भारतले स्थानीय चीनीको मूल्य नियन्त्रणमा राख्ने प्रयास स्वरूप एक दशकपछि पहिलो पटक चीनी आयात गर्न थालेको छ। भारत विश्वकै दोस्रो ठूलो चीनी उत्पादक तथा निर्यातकर्ता हो। तर एल निन्यो मौसमी घटनाका कारण वर्षा कम हुँदा चीनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छिन्, स्थानीय बजारमा चीनीको मूल्य पछिल्लो 2 महिनामा 40% बढ़ेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब आधा अमेरिकी डलर पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुने भएकाले सरकारले त्यस अघि नै चीनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसंगमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलिखित टिपोटहरूको एउटा दुर्लभ संग्रह 16,90,000 अमेरिकी डलरमा बिक्री भएको छ। गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी हिंगोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 देखि 1946 को बीचमा लेखिएका सत्य अहिंसा र आत्मसंयम बारे गान्धीका 688 हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिश शासन विरूद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्। तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लंघन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असण्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार शहरमा हालै भएका ड्रोन हमलामा 2 जनाको मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। नेपाली कांग्रेसको संस्थापन पक्षले अघि बढ़ाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै शुरूबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानूनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर कांग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला,
4: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, हामी त्यसलाई हेर्दै थियौं, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरूले फिर्ता भएको अवस्था छ।
0: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेछ, त्यो होइन त्यसो भए?
4: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस सुत्ने बेलामा 5 बजेतिर आयो उहाँहरूले, हामी एउटा केस सच्याउनु पर्ने देखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौँ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ। तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेको थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
0: त्यो शेरबहादुर देउवाको नाममा मात्रै छ कि अरू पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
4: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
0: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया शुरू हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो, तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौं।
1: त्यो चाहिँ एकमत भएर हामीले पारितै पनि गरेका छौँ। अब दुई कारणले यो जोडियो, एउटा त अब कानूनी रूपमा सुरुदेखि नै हेर्ने भनेर निशा दियो होइन अदालतले, सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेका थियो त्यसमा त्रुटि छ, त्यस कारण सुरुदेखि नै हेर्ने भनेपछि कानूनी रूपमा पनि जनजीहरूले अधिवेशन प्रक्रिया अगाडि बढाउनु हुँदैन थियो।

0: गर्दैन, त्यो पज भयो, स्थगित भयो भन्ने भन्नुभएको थियो। भनेपछि अब अदालतले मानव एक दुई वर्षमा फैसला गरिदिएन भने चाहिँ काङ्ग्रेसको मान्यता नै खारेज गर्ने गरी
1: कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा भनेको बेन्चले राजनैतिक दल एउटा महत्व राख्छ नि, नेपाली काङ्ग्रेस एउटा महत्वपूर्ण राजनैतिक दल र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतः त्यसमा परिहाल्नुहुन्छ, एकताको अधिवेशन हुन्छ नि,
0: चौधौं महाधिवेशनको नेतृत्वबाट महाधिवेशन गर्ने जुन भनिराख्नु भएको छ यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो भएन भने
1: होइन। सुन्नुहोस् न, राजनैतिक रूपमा यो प्रक्रियामा कानूनी प्रक्रियामा नगइकन मिलाउँ भन्ने हो नेतृत्व बाटो थियो नि त,
0: ल ठिक छ, तपाईँको त्यो तर्क भयो तर
1: बाटोमा त हिँड्नै भएन नि उहाँहरू।
0: अब तपाईँले त्यो बाटो छेक्नलाई गगन थापा नेतृत्वको कंग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसले जुन महाधिवेशनको प्रक्रिया शुरू गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ, आज त दर्ता भएन क्यार। अब त्यो कानूनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
1: कानूनी परीक्षामा जसले चाहिँ प्राप्त गरे पनि राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि।
0: हो, मैले त्यही भनेको तपाईँहरूले
1: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त
0: होइन, मिलाउँछु सहमति गरौँ अब संयन्त्र
1: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरिरहेको छ यसरी मिलाउँ भनेर
0: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
1: संचार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो।
2: उनी थिए कांग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत। चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ। आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टू रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो। आचार्य भन्छन्
3: पार्टीले स्थापना कालदेखि नै राइट टू रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा हो नि। शुरूआती दिनमा हामीले राइट टू रिकललाई ढाका कुमार श्रेष्ठजीको कन्टेक्स्टमा प्रयोग पनि गर्यौं होइन, तर ती पोइन्टबाट यो पोइन्टमा आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले सीता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनु पर्छ भन्ने दिशामा चाहिँ काम गर्छ। प्रति भन्दै गर्दाखेरि चाहिँ राइट टू रिकल तर्साउने कम्पोनेन्ट भन्दा पनि त्यो जेन्युन कम्पोनेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन तोकेका छ।
4: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानून नै छैन, तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ?
3: होइन होइन, हामी त्यो देशको पहिलो ठुलो दल पनि हो अहिलेका लागि, होइन हाम्रो ध्येय भनेको यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो। अस्ति विधेयक सरकारको संरचनाको तरिकाले पेश हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ त्यो अर्को पार्ट भयो, तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छौँ।
4: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ?
3: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनु, हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि जनप्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछौँ होइन, त्यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त पार्टीभन्दा बियोन्डको पनि जान्छ नि त। अहिलेलाई यसले के केलाई समेट्छ भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्न खोजिरहेछ भन्ने कुरा महत्वपूर्ण होला। यो चाहिँ महिनाउँ लगाउने दिशामा नभई र एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा हामी जान्छौँ।
4: अहिलेसम्म सकिएला त त्यो
3: आज भर्खर त म संयोजक भएको छु होइन, केही दिन पछाडि चाहिँ म टिम बिल्डअप भइसकेको पोइन्टमा टाइमलाइन पनि दिन्छौँ। हामी
4: छलफलमा पार्टी सभापतिले पनि यसरी गर्ने भनेर यहाँहरूलाई केही म्यान्डेट पनि दिनुभएको छ?
3: हाम्रो पार्टीको एउटा ड्युटी के हो भने कसैलाई केही कुरा असाइन गरिसकेपछि त्यो फ्रेमवर्किङमा हामी त्यति धेरै इन्टरफेयर गर्दैनौँ होइन। अभियसली पार्टीको विधानले पार्टीका अरू फन्डामेन्टल डकुमेन्टहरूले जे कुराहरू निर्देशित गरेको छ त्यसकै अधीनमा रहेर यो डकुमेन्ट बन्छ। पार्टीभित्रको संरचनाको मात्र होइन कि समग्र नागरिक समाजको पनि अपनत्व होस् भन्ने हिसाबले यसलाई हामी फुल फेज डिस्कसनमा पनि लैजान्छौँ र त्यसपछि सबैजनाले अप्नाउने गरी डकुमेन्ट हामी बनाउँछौँ।
2: उनी थिए रासोपा महामन्त्री।

0: विपिन आचार्य अशोक दाहालसँग कुरा गर्दै अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग ब्रिटेनको मौसम कार्यालयले प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनियो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ। यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढ़ाउन सक्छ। सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो। बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
1: भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने एल निनियोका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ़न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एल निनियो संकेत कहिले नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउसफादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्वास अझ बढ़ेको बताएका छन्।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब हामी सोमबार बेलुकी पौने 9 बजे मात्र उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: 9.1

0: आज 2083 भदौ 6 गते शनिबार साउन शुक्ल दशमी 22 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री जीवन भण्डारीसँगै विनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग। परराष्ट्र मन्त्री हराए परराष्ट्रबाटै हराए 500 ट्राभल डकुमेन्ट, 15 वर्षसम्म गुपचुप। सर्वोच्चको नयाँ नजिर, गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार। अनि प्रधानमन्त्री शाह कास्कीको आस्ताममा सरकारी सेवा सुविधाका लागि क्विक फिक्स योजना लागू। एक महिनाभित्रै 30 भन्दा बढ़ी निकायको काम छिटो छरितो बनाइने। र बागमती प्रदेश सरकारका राप्रपाका 3 मन्त्रीलाई 12 घण्टे स्पष्टीकरण माग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको चिहान डाँडा हरियाली बनाउने राउटे अभियान शीर्षकको शुभ समाचार।
0: सिन्ता गाउँपालिका 9 चिहान डाँडा साँच्चै उराट लाग्दो देखिन्छ। सिंगु डाँडामा एउटै रूख बिरूवा छैनन्। स्थानीयको पशु चौपाए चरण क्षेत्र भएर होला वर्खामा हरियो देखिने बाहेक अरू बेला उजाड देखिन्छ। मानिसको मृत्यु भएमा माटोमुनि गाड्ने ठाउँ भएकाले यसको नाम चिहान डाँडा राखिएको रहेछ। यही चिहान डाँडा नजिकै गत जेठमा नेपालको एक मात्रै घुमन्ते समुदाय राउटे बसाई सरेर आयो। रूख काटेर काठका सामग्री बनाएर आफ्नो दैनिकी चलाउने राउटेहरूले चिहान डाँडामा असारको पहिलो साता वृहत वृक्षारोपण गरे। राउटे आफ्नो ठाउँको नाङ्गा डाँडालाई हरियाली बनाउने अभियानमा लागेको देखेपछि स्थानीयले पनि उनीहरूलाई साथ दिए। बिरूवा रोप्नका लागि फरूवा कैटीहरू स्थानीयले उपलब्ध गराए। डिभिजन वन कार्यालय सुर्खेतले उपलब्ध गराएको बिरूवा बोकेर 64 जना राउटे युवा युवती चिहान डाँडा पुग्दा स्थानीय भने उनीहरूलाई हेर्न भेला भएका थिए। झण्डै 3 घण्टा लगाएर उनीहरूले खाल्डा खने, आफूहरूसँगै ल्याएका विभिन्न जातिका बिरूवा रोपेर गए। वडा अध्यक्ष कविराज योगीले भने, हामीले राउटेलाई रूख मात्रै काट्छन् भन्ने सुनेको थियौं, उनीहरू त झन वर्षौंदेखिको नाङ्गो डाँडालाई हरियाली बनाउन आएका रहेछन्। वडा अध्यक्ष योगीले चिहान डाँडा क्षेत्रलाई हरियाली बनाउने आफ्नो सपना राउटेले पूरा गरिदिएको बताएका छन्। आफ्नै आँगन मुन्तिरको नाङ्गो डाँडालाई वृक्षारोपण गरेर हरियाली बनाउने योजना भए पनि कार्यान्वयन हुन सकेको थिएन। उनले भने, राउटे समुदायले बिरूवा रोपिदिएको छ, अब यसको संरक्षणमा वडा सरकार लाग्छ। राउटेले चिहान डाँडामा वृक्षारोपण गरेपछि यसको नाम पनि परिवर्तन गर्ने सोच अध्यक्ष योगीले बनाएका छन्। चिहान डाँडा नाम सुन्दै पनि अनौठो लाग्छ। पहिले लासहरू गाड्ने भएकाले यो नाम राखिएको हो। वडा अध्यक्ष योगीले भने, राउटे आएर नाङ्गो डाँडालाई हरियाली बनाउन वृक्षारोपण गरेपछि यसको नाम पनि राउटे बाटिका राख्ने सोच बनाएका छौ। वडा अध्यक्ष योगीको भनाइ छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा सबैभन्दा पहिले प्रथम पृष्ठमा छापिएका खबरहरू र सबैभन्दा पहिलो खबर लिएका छौं। कान्तिपुर दैनिकमा छापिएको विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकको मुख्य खबर। विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा निर्वाचन आयोगले अध्ययन थालेको छ। आयोगले 2067 र 2073 सालमा पनि यसबारे अध्ययन गरेको थियो, तर त्यसपछि कुनै प्रक्रिया अगाडि बढ़ाइएको थिएन। अहिले फेरि आयोगले दुई आयुक्तको नेतृत्वमा छुट्टा छुट्टै समिति बनाएर अध्ययन शुरू गरेको हो। प्रमुख आयुक्त मानबहादुर कार्कीले नियुक्ति प्रक्रियामा भएको संसदीय सुनवाईमा विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए। कार्कीको नियुक्ति भएको एक महिना नबित्दै यसका लागि आवश्यक पर्ने कानूनी व्यवस्थाबारे अध्ययन गर्न आयुक्त गुरू प्रसाद वाग्लेको संयोजकतामा समिति बनाइएको छ। त्यस्तै सूचना प्रविधिका सन्दर्भमा अध्ययन गर्न अर्का आयुक्त राजीव सुब्बाको नेतृत्वमा समिति गठन गरिएको छ। कार्की, वाग्ले र सुब्बा एकै दिन गत 14 साउनमा नियुक्त भएका थिए। गृहमन्त्री सुदन गुरूङले शुक्रबार आयोग पुगेर त्यसबारे जानकारी लिनुका साथै सरकारको सहयोग रहने प्रतिबद्धता जनाएका छन्। विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका मतदातालाई मताधिकार दिने सन्दर्भमा मन्त्री गुरूङले चासो राखेको आयोगका एक अधिकारीले जानकारी दिएका छन्। तपाईहरू तयारी थाल्नुहोस्, सरकारका तर्फबाट के गर्नुपर्छ भन्नुहोस्, मन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, कानूनमा गर्नुपर्ने सुधार वा प्रविधिमा गर्नुपर्ने तयारीका सन्दर्भमा ठोस कार्ययोजना ल्याउनुहोस्, सरकार सहयोग गर्न तयार छ। रोजगारी, अध्ययन वा पेशा व्यवसायका लागि विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनुपर्ने आवाज गत वर्ष भएको जेनजी आन्दोलनपछि व्यापक रूपमा उठ्दै आएको छ। जेनजी अभियन्ताहरूले गत 21 फागुनको आम निर्वाचनमै विदेशमा रहेका नेपालीहरूलाई समेट्नुपर्ने दवाब दिएका थिए, तर कानून र प्रविधिको अभाव भएसँगै समयको चापका कारण त्यति बेला सम्भव भएको थिएन। विदेशमा रहेका नेपालीलाई मताधिकारबारे तेस्रो पटक अध्ययन गर्दै आयोग शीर्षकमा आजको कान्तिपुर दैनिकमा मुख्य खबर छापिएको छ।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन तयारीका लागि केन्द्रीय समिति बैठक बसिरहँदा प्रधानमन्त्री समेत रहेका रासोपा वरिष्ठ नेता बालेन्द्र शाह पोखराउँदै मुस्ताङ निस्केका छन्। पार्टी कार्यालय र बैठकमा अपवाद बाहेक सहभागी नभएका प्रधानमन्त्री शाह शुक्रबार बैठक छाडेर बिहानै पोखरातिर लागेका हुन्। काशीको माछापुछ्रे गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा शुक्रबार राति बसेका प्रधानमन्त्री शाहको भ्रमणको सम्पूर्ण जानकारी भने सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री शाहले पार्टी बैठकलाई महत्व नदिएका हुन् कि पूर्व निर्धारित कार्यक्रम भएर सहभागी हुन नसकेका हुन् भन्ने खुलेको छैन। यस विषयमा रासोपाले पनि केही खुलाएको छैन, तर यसले गर्दा रासोपा र प्रधानमन्त्री बीचको सम्बन्धका विषयमा धेरै प्रश्न उब्जिएका छन्। यसबाट सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीचको सम्बन्ध चिसिँदै गएको विश्लेषण गर्नेलाई थप बल पुगेको छ। त्यो पनि स्थानीय तह निर्वाचन सहितका विषयमा बोलाइएको केन्द्रीय समितिको बैठकमा पार्टीको दोस्रो वरियताका नेता सहभागी नहुनुले रासोपालाई बालेन्द्र चाहिएको हो कि बालेनलाई रासोपा भन्ने प्रश्न समेत उठ्न थालेको छ। रासोपाकै कतिपय नेताहरूले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता शाहलाई दलीय व्यवस्थाप्रति विश्वास नभएको आरोप लगाउने गरेका छन्। त्यसलाई उनकै भूमिकाले समेत बल पुर्याएको छ। त्यति मात्र होइन, फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचन अघि नै रासोपाले उनलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सारेको थियो। त्यसको केही दिन अघि मात्र शाह रासोपा प्रवेश गरेका हुन्। त्यसपछि अपवाद मात्र पार्टी कार्यालयमा शाह पुगेका छन्। निर्वाचन अघिको पूर्व सहमति अनुसार शाह अहिले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारीमा छन्। निर्वाचनमा रासोपाले झण्डै दुई तिहाई बहुमत पाएको छ। त्यो मत कसका कारणले आयो भन्नेमा रासोपाभित्र मतभेद रहेको नेताहरू बताउँछन्। सभापति लामिछाने सहित निकट नेताहरू रासोपा र सभापति लामिछानेका कारण निर्वाचनमा जनमत प्राप्त भएको बुझाइमा छन्। त्यस्तै रासोपाको हिजोको बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा तयार गरिएको उम्मेद्वार छनौट रूपरेखालाई सुझावसहित पारित गरेको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्यका लागि इच्छुक केन्द्रीय समिति प्रतिनिधि सभा सदस्यहरूबाट नामावली माग गर्ने समेत निर्णय भएको छ। रासोपा बैठकमा प्रधानमन्त्री भ्रमणमा बालेन्द्रलाई रासोपा चाहिएको हो कि रासोपालाई बालेन्द्र शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
2: यसैबीच आजको गोर्खापत्र दैनिकमा रासोपामा पदाधिकारी मनोनित शीर्षकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समिति सदस्य पदाधिकारी तथा पार्टी सचिवालय सदस्य र केन्द्रीय विभाग प्रमुखहरूको मनोनयन गरेको छ। सो बैठकले 9 जना केन्द्रीय समिति सदस्य, 6 पदाधिकारी, 13 सचिवालय सदस्य र केन्द्रीय विभागमा 7 प्रमुख मनोनित गरेको हो। रासोपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको शुक्रबारको बैठकले केन्द्रीय समिति सदस्यमा सुनिल लम्साल, भूपदेव शाह, बसु माया तामाङ, सुदन गुरूङ, पुरूषोत्तम शुभ प्रभात यादव, सुरेन्द्र चौधरी, प्रतिभा रावल, डाक्टर मनोहर प्रधान र भक्त बहादुर राईलाई मनोनयन गरेको छ। पूर्व सूचना तथा संचार मन्त्री समेत रहनुभएका ललितपुर 2 निर्वाचित प्रतिनिधि सभा सदस्य जगदीश खरेल रासोपाको प्रवक्ता मनोनित हुनुभएको छ। प्रतिनिधि सभा सदस्य पुरूषोत्तम यादव सहमहामन्त्रीमा मनोनित हुनुभएको छ। केन्द्रीय समितिको बैठकले डाक्टर मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष तथा डाक्टर नमिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्तामा मनोनित गरेको छ। प्रबोध नेपाली संगठन विभाग प्रमुख शिशिर खनाल अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, विजय जयरू सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग, डाक्टर तोसीमा कार्की जनस्वास्थ्य विभाग प्रमुख, त्यसै गरी निशा डागी पूर्वाधार विभाग र लिमा अधिकारी आचार्य अर्थ विभाग प्रमुखमा मनोनित हुनुभएको छ। कमल सुवेदीलाई प्रशिक्षण विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ। गोर्खापत्र दैनिकमा खबर छ।
0: काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको एउटा अभियोगपत्रले नेपालको परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका 500 ट्राभल डकुमेन्टको अनुसन्धान 15 वर्षपछि बिउटाएको छ। उक्त अभियोगपत्रले अनुसन्धानकर्ताहरूलाई उनीहरूले अधुरै छाडेको पुरानो मुद्दा फेरि खोल्न बाध्य बनाएको हो। 2066 सालमा 5 तिब्बती शरणार्थीलाई गैर कानूनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई विरूद्ध गत साउनमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो। उक्त मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले वर्षौं लगाएर गरेको अनुसन्धानका आधारमा दायर गरिएको थियो। तिब्बती शरणार्थीका लागि प्रयोग भएका र हराएका ट्राभल डकुमेन्टको नम्बर मिलेपछि सीआईबीले अनुसन्धान अघि बढ़ाएको हो। ती तिब्बती शरणार्थीले त्यतिबेला नेपालको परराष्ट्र मन्त्रालयबाट जारी भएको ट्राभल डकुमेन्ट सहित काठमाण्डु स्थित जर्मन दूतावासमा भिसा आवेदन दिएका थिए। उनीहरूले आफू हालै तिब्बतबाट आएका शरणार्थी भएको दावी गर्दै जर्मनीमा शरण प्राप्त गरिसकेका आफ्ना आफन्तसँग पुनर्मिलनका लागि भन्दै भिसा मागेका थिए। दूतावासका अधिकारीहरूले हालै मात्र नेपाल आइपुगेको दावी गरेका ती शरणार्थीले यति छिटो कसरी ट्राभल डकुमेन्ट प्राप्त गरे भन्ने प्रश्न गरेपछि 2068 परराष्ट्रले अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरेको थियो। अनुसन्धान र अभियोजन र सरकारी कर्ताहरूका अनुसार भारत स्थित तिब्बती शरणार्थी क्याम्पहरूसँग सम्बन्ध रहेका 5 तिब्बतीलाई ट्राभल डकुमेन्ट उपलब्ध गराउन नेपालमा बस्ने शरणार्थीका रूपमा देखाइएको थियो। त्यसको 15 वर्षपछि गत साउनमा बल्ल संलग्नताको आरोपमा भट्टराई विरूद्ध मुद्दा दायर भएको हो। तर भट्टराई विरूद्धको अभियोगपत्रभित्र अर्को ठूलो कथा पनि लुकेको छ। प्रश्न उठाइएका 5 ट्राभल डकुमेन्ट मध्ये 3 क्रमशः A02625 र A02626 र A02627 नम्बरका कागजात र 2066 हराएका भनिएका 500 ट्राभल डकुमेन्टका ब्याचका हुन् भने ती कागजातको क्रम संख्या समेत त्रुटि देखिएको छ। बाँकी 497 कागजात हालसम्म पत्ता लागेका छैनन्। परराष्ट्र मन्त्रालयको स्टोर शाखाबाट गायब भएका ती ट्राभल डकुमेन्ट मध्ये 3 तिब्बती शरणार्थीका लागि गैर कानूनी रूपमा जारी गर्न प्रयोग भएको पुष्टि भएको छ भने सीआईबीले यसको पूरक अनुसन्धान समेत थालेको छ। परराष्ट्रबाटै हराए 500 ट्राभल डकुमेन्ट 15 वर्षसम्म गुपचुप शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
2: आजको गोर्खापत्र दैनिकमा सर्वोच्चको नयाँ नजिर, गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा मुख्य खबर छापिएको छ। सर्वोच्च अदालतले गलत प्रतिवेदन तयार पार्ने चिकित्सकलाई भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गर्न सकिने नयाँ नजिर कायम गरेको छ। तथ्य फरक पार्ने गरी गलत प्रतिवेदन दिने कार्य सामान्य चिकित्सकीय निर्णय वा व्यावसायिक मतभिन्नताको विषय नभई वदिनियतपूर्ण आचरणका रूपमा सर्वोच्चले व्याख्या गरेको छ। सर्वोच्चले मेडिको लिगल अर्थात चिकित्सा विज्ञान अनुसन्धानको संयुक्त रूपमा क्षेत्रको सुधारका सम्बन्धमा 5 निर्देशनात्मक आदेश समेत फैसलामा उल्लेख गरेको छ। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले 2083 असार 18 गतेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको हो। डाक्टर रम्बा गोई तथा डाक्टर विजय कुमार सिंह विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रहेको मुद्दामा सर्वोच्चले विशेष अदालतको फैसलामा केही फेरबदल गरेको छ। विशेषले सिंह र गोइतलाई 6 कैद र 25,000 रूपियाँ जरिवाना गरेको थियो। सर्वोच्चले गलत प्रतिवेदन दिनुलाई भ्रष्टाचार जन्य कार्य ठहर गर्दै 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको छ। संयुक्त इजलासले सार्वजनिक पदमा रहेको व्यक्तिले बोधनीयतापूर्वक असत्य वा तथ्य विपरीत प्रतिवेदन तयार पारी कसैलाई गैर कानूनी लाभ पुर्याउने वा न्यायिक प्रक्रियामा प्रतिकूल असर पार्ने कार्य गर्नु भ्रष्टाचार जन्य कसुरको दायरामा पर्ने व्याख्या गरेको छ। वास्तविक तथ्य लोप हुने गरी न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्यले व्यावसायिक स्वतन्त्रताको उन्मुक्ति नपाउने सर्वोच्चको ठहर छ। न्यायिक प्रक्रियालाई अवरूद्ध बनाउने कार्य स्वयं भ्रष्टाचार भएको अदालतको फैसलामा उल्लेख छ। गलत मेडिकल रिपोर्ट दिए भ्रष्टाचार शीर्षकमा गोर्खा पत्र दैनिकमा खबर छ।
0: बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 3 मन्त्रीसँग पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण मागेको छ। पार्टीको निर्णय र निर्देशन विपरीत मन्त्री पदको शपथ लिएको भन्दै अनुशासन समितिले 12 घण्टाभित्र लिखित जवाब पेश गर्न निर्देशन दिएको हो। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। उनका अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, खानीपानी ऊर्जा तथा सिंचाई मन्त्री राजु विष्ट तथा उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिसँग पार्टीको निर्देशन विपरीत सरकारमा सहभागी भएको विषयमा स्पष्टीकरण मागिएको हो। यसअघि राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको आधिकारिक निर्णय विनय आफ्नै निजी लेटर प्याड प्रयोग गरी एमाले नेतृत्वको सरकारलाई समर्थन दिएको ठहर गर्दै उनको पार्टी सदस्यता निलम्बन गर्नुका साथै प्रदेश सभा सदस्यबाट समेत पदमुक्त गर्न सिफारिश गरिसकेको छ। उक्त विषय जानकारी हुँदाहुँदै पनि पार्टीको निर्देशन उल्लंघन गर्दै 3 जना प्रदेशसभा सदस्यले बागमती प्रदेश सरकारका मन्त्रीका रूपमा शपथ लिएको निष्कर्षसहित अनुशासन समितिले उनीहरूमाथि पनि कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। यसअघि राप्रपाको केन्द्रीय नेतृत्वले बागमती प्रदेश सरकार गठनमा पार्टी सहभागी नहुने र सरकारको समर्थन वा विरोध कुनै पनि पक्षमा नलाग्ने निर्णय गरेको दावी गर्दै आएको छ।
2: यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मन्त्री परिषदलाई पूर्णता दिएका छन्। मुख्यमन्त्री भट्टले नेपाली कम्युनिष्ट पार्टीबाट 3 मन्त्री र 2 राज्यमन्त्री नियुक्त गरेका हुन्। भौतिक पूर्वाधार विकास मन्त्रीमा ओम विक्रम भाट सरल, उद्योग वाणिज्य, उद्योग पर्यटन, वन